नेपालले अब बाढ़ीलाई केवल मनसूनको वर्षा र नदीको पानीसँग जोडेर हेरेर पुग्ने अवस्था रहेन। हिमालमा जमेको बरफ घटिरहेको छ, हिमनदी पछाडि हटिरहेका छन्, नयाँ हिमताल बनिरहेका छन् र पुराना हिमताल विस्तार भइरहेका छन्। अर्कोतर्फ तीव्र पहिरो, हिमचट्टान खस्ने घटना, प्राकृतिक रूपमा नदी थुनिने र त्यस्ता अवरोध फुटेर एकैपटक ठूलो भाव आउने जोखिम समेत बढ़दै गएको छ। हिमाल पग्लिँदा नेपालले सामना गर्ने समस्या एउटै नहुन सक्छ। अहिले हिमनदी पग्लिएर पानी बढ्दा केही नदीमा भाव बढ़न सक्छ, हिमथाल विस्तार हुन सक्छ, त्यसले आकस्मिक बाढ़ीको जोखिम बढ़ाउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। तर दीर्घकालमा हिमनदी र हिउँको भण्डार घट्दै गएपछि सुक्खा मौसममा नदीको भाव घट्ने र खानेपानी, कृषि तथा जलविद्युतमा असर पर्ने जोखिम रहेको पनि उनीहरूले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सन् 2026 हिउँ सम्बन्धी प्रतिवेदनले हिन्दूकोश हिमालय क्षेत्रमा हिउँको आवरण दीर्घकालीन औषध भन्दा 27.8% कम भएको र लगातार चौथो वर्ष औषध भन्दा कम हिउँ परेको जनाएको छ। यसले यस क्षेत्रबाट उत्पन्न हुने 12 प्रमुख नदी प्रणालीमा निर्भर करिब 2 अर्ब मानिसको पानी सुरक्षामा चिन्ता समेत बढ़ाएको छ।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 6,36,65,00,000 रूपियाँ जम्मा भएको छ मंगलबार अपरान्हसम्म डलर खातामा 161,11,000 रूपियाँ जम्मा भएको हो
3: गत भदौ 10 गते भोटेको सिनरीमा एक विनाशकारी बाढ़ीबाट सिर्जित प्राकृतिक प्रकोपबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिसँगै अरबौंको बीमा दावी पर्ने आकलन गरिएको छ नेपाल बीमा प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण भएको क्षतिको करिब 26 अर्ब बराबरको बीमा दावी पर्ने देखिएको छ
2: उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन् आइतबार कृष्णभीरको सड़क भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा भैंसे पालुङ नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्
3: विनाशकारी बाढ़ी तथा प्राकृतिक विपदका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनर्स्थापना र पुननिर्माणका लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम घटनाको सातौं दिन पनि जारी भएको छ सोही क्रममा गैर आवश्यक नेपाली संघले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ हस्तान्तरण गरेको छ
2: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् 10 भदौमा गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको थियो
3: सत्तरीमा 3 हप्तादेखि पर्याप्त वर्षा नहुँदा खेतमा जमेको पानी सुक्दा धानबाली जोगाउन कठिन हुन थालेको छ पानी नपरे धानबाली सुक्दै जाने र उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने जोखिम बढ़ेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट जलविद्युत आयोजनामा ठूलो क्षति पुगे पनि निजी ऊर्जा क्षेत्रले प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 13 करोड़ रूपैयाँ भन्दा बढ़ी सहयोग जुटाएको छ
3: विनाशकारी बाढ़ीले नेपालका जल विद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ केही जल विद्युत आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचनामा प्रत्यक्ष क्षति नपुगेका आयोजना समेत प्रसारण लाइन ध्वस्त हुँदा विद्युत

तस्वीर र घटना घटनास्थलमा खटिएको आपतकालीन कार्यदलबाट प्राप्त जानकारी अनुसार छोचेन र प्युरेपुको दोभानमा बनेको प्राकृतिक अस्थायी जलाशयबाट पानी नदीमा बगिरहेको छ।

0: निश्चित भरि तोकेर सरकार संघ संस्थाले दिएको नियुक्तिमा
1: त्यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 17 गते बुधबार, सन् 2026 सेप्टेम्बर 2 तारीक भदौ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढीबाट 16 लाख

0: प्रभावित 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
1: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
0: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
1: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढेपछि विश्व शेयर बजार प्रभावित।
0: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
3: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भुटेकोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। देशका 62 जिल्लाबाट 3916 जना सम्पर्कविहीन भएका छन्। रसुवा नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी बाढ़ीबाट प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढ़ीले 5 जिल्लाका 7570 निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरण अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनमा ठूलो संख्यामा निजी घर बाढ़ीको चपेटामा परेका छन्। 1253 घरको नामो निशान नै नरहेको विभागले जनाएको छ। रसुवामा 1779 घरमा क्षति पुगेको छ। यस्तै नुवाकोटमा 3977 घरमा क्षति पुगेको छ। धादिङमा 1451 घरमा क्षति पुगेको छ। गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा 17 अर्ब 31 करोड़ र सरकारी भवनमा 4.5 अर्ब रूपियाँको क्षति भएको छ। राष्ट्रिय सड़क पूर्वाधारमा 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। स्थानीय पूर्वाधारमा 1.25 अर्ब र 4 जिल्लामा खानेपानी आपूर्ति प्रभावित भएको छ भने 64 करोड़को क्षति भएको प्रारम्भिक विवरण छ।
4: रसुवाको बोटे कोशीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेको बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। गृहमन्त्री सुदन गुरूङले हिजो पत्रकार सम्मेलनमा रसुवा नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3917 जना बेपत्ता भएको उहाँले बताउनुभयो। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उहाँले भन्नुभयो करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा संचालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्रै यो संख्या अनुमान गरेको पनि जनाइएको छ। नागरिकमा खबर छ।
3: रसुवाको भोटेकोशी नदीमा गेग्रान सहितको भीषण बाढ़ी आएको एक हप्ता हुँदा पनि उद्धार सकिएको छैन। जलविद्युत आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास भइरहेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्त थप आक्रोशित हुँदै गएका छन्। यद्यपि सरकारले खोज तथा उद्धार गरिरहेको छ, सीमित स्रोत साधन र समन्वयको कमजोरीको कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन। 10 भदौमा बाढ़ी आएको थियो। भोटेकोशी र नदी क्षेत्रका जलविद्युतको सुरुङमा फसेकाको हप्ता बित्दा पनि उद्धार हुन नसकेपछि सेनाले प्रवर्धकको साथ खोजेको छ। शुरूमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनियाँ विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। हिजो जलविद्युत परियोजनाका प्रवर्तकहरूको पनि साथ खोजेको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियर लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी लगायत फँसेको आकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धार पहल गर्नेछन्। यसैबीच बाढ़ीको अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा राहत पुगेको छैन। चार जिल्लामा 32 होल्डिङ सेन्टर छन्। बाढ़ी पीड़ित तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसके गुनासो भइरहेको छ। बाढ़ीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरकामा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले भने हिजो बेलुकी सामाजिक सञ्जालमा फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै ठाउँमा व्यवस्थित रूपमा राहत वितरण भएको दावी गर्नुभएको भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। बाढ़ी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, नुवाकोटको 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका प्रभावितलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ। तर प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन्।
4: यसैबीच सरकार एक्लैले राष्ट्रिय विपदको सामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुनर्निर्माणसम्म संयुक्त रूपमा अघि बढ़नुपर्ने जोड़ दिएका छन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेला हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो।
3: काया कैरनमा बाढ़ी पछिको खोज तथा उद्धारको अवस्था बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-33, 493-555। भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
10: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
11: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट 16,00,000 मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति, अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो, जलविद्युत प्रवर्धकको साथ लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाइ भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
14: सूचना संकलन पनि गरिराखेका छौँ, त्यो सँगसँगै तीनटै सुरक्षा निकायहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यलाई तीव्रता दिइनै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन गरेका छौँ। जनशक्तिको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सेक्युरिटी फोर्सेसहरू चाहिँ फिल्डमा हुनुहुन्छ।
15: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ, तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन
14: यस्तो छ? एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कतिपय सम्पर्क नभएर विभिन्न सेन्टरहरूमा बसिराख्नु भएको छ। उहाँहरू आफ्नो आफन्तसँग भेट्न वा सम्पर्क नभएर पनि कति मान्छेले आँसी पनि राख्नु भएको छ भने कतिपय केसमा चाहिँ कति हाइड्रोहरूको त टनेल कहाँनिर त्यो हाइड्रोको मुख्य टनेलको मुख कहाँनिर छ भनेर नै थाहा नपाएर खन्न कति खन्दा पनि फेला नपरेको अवस्था छ भने कतिपय केसमा चाहिँ खनेर धेरै सुरुङभित्र तिरेर पनि धेरै भए एकदमै अप्ठ्यारो अवस्थामा पनि हाम्रो फोर्सहरूले गरेर पनि कतिपय अवस्थामा चिर्ताउनु भएको छ भने अस्तिको हकमा चाहिँ कति ठाउँहरूबाट हाइड्रोको सुरुङबाट पनि केही व्यक्ति उद्धार गरेका थियो भने केही व्यक्तिहरू चाहिँ हाइड्रो रिपोर्टबाट पनि उद्धार गरिसकेको हुन्छ। तर अझै पनि त्यहाँ मिसिङ हुन नसक्नुहुन्छ भन्ने किसिमले हाम्रो उद्धार खोजी र उद्धारको काम चाहिँ जारी नै छ।
15: तपाईँहरूलाई समस्या के छ अहिले?
14: अहिले मेन चाहिँ मैले अघि भनेको छु, जस्तो हाइड्रोको यो टनलभित्र मान्छेहरू अझै खस्नु भएको छ कि भन्ने आशंका छ। त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षाकर्मीहरू धेरै ड्रिल गरेर भित्रसम्म पुग्दासम्म पनि हामीले मान्छेहरू फेला नपरेर फर्किरहेका छौँ कति ठाउँमा। फेरि पनि रेकी गरेर फेरि खोजी कार्य चाहिँ भइ नै रहेको छ, तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिन नै बढी नै रहेको छ। केही न केही मान्छे फेला पारेर रेस्क्यु गरिरहेका छौँ।
15: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ त?
14: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अभाव नहुने गरी विशेष गरी प्रभावित क्षेत्र र सेवा र नुवाकोटका हामीले सङ्कटग्रस्त भनेर जुन क्याबिनेटले डिसिसन गरेको 15 पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग्न हुने गरी हामीले काठमाडौँबाट पनि जस्तो हिलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि वा उतै उतै पनि जिल्ला टु जिल्ला हेलीबाट भए पनि जहाँ चाहिँ बाटोहरू जाँदैन उहाँ पनि हामीले धेरै नै यहाँहरूले हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट गर्न सक्नुहुन्छ. कुनै पनि कसर छोडे जस्तो लागेन. अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्नु पनि हुन्छ, डेड बडी म्यानेजमेन्ट गर्ने विषय पनि छ, र त्यो सँगसँगै उद्धारमा कोही कतै छुट्नु भएको छ भने उद्धारको काम पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहतमै कतै पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ. जो चाहिँ हामीले पहिचान भएका शवहरू छ, पहिचान भएका शवहरूलाई आफन्तको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालय प्रहरी कार्यालयले योजना राख्नु भएको छ, कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ. त्यो पनि हेर्नुहोला. र अबको योजना भनेको चाहिँ हाम्रो अस्थायी आवास जुनका हामीले पुननिर्माण पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ. त्यो काम पनि तत्कालै सुरु गर्नेछ.
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत. भोटीकोशीमा आएको विनाशकारी बाढ़ीको प्रारम्भमै निर्जीवन बीमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढ़ीको दावी परिसकेको छ. सोमबारसम्म 15 बीमा कम्पनीमा 583 दावी परेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ. प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको हुने देखिएको छ. विद्युत तथा आकस्मिक रूपमा आउने बीमा दावीमा यो रकम अहिलेसम्म ठूलो हो. यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड़ रूपियाँ बराबरको बीमा दावी परेको थियो. प्राधिकरणका निर्देशक साम्बरराज लामिछानेले रसुवा बाढ़ीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो. यसअघि नवयुवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं. त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं. उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ. काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
9: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
16: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने. खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्.
9: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ.
16: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ.
9: आपतकालीन बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं.
16: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं.
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यो प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशीबाट आएको हिमबाड़ीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ। काठमाडौँ आउने सड़क अवरूद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असर उपत्यकावासीको भान्सामा देखिन थालेको हो। काठमाडौँमा खाद्यान्न भित्रिने सबैभन्दा ठूलो र प्रमुख पृथ्वी राजमार्ग सड़कमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्। उपभोक्ता खाद्यान्न नपाइने सन्तासले खाद्य मौजदात गर्ने सोच बनाउन थालिसकेका छन्। काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खाने तेल, चामल, दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले नै महँगी भएको र यसले झनै असर पार्ने देखिएको छ। संघका महासचिव अमोल काजी तुलादरले दाल, तेल, चामल लगायतका खाद्यान्नको महँगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महँगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। अनुगमनमा दाल, चामल, खाने तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भने नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नु भएको छ। यसै गरी उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्। गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ, तर त्यसका लागि गएको जून महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ। किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियनले यस्तो बताउनु भएको। 17 जूनमा इरान अमेरिका बीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस 60 दिने समझदारी पत्रमा तत्काल युद्ध गर्ने र 60 दिनभित्र दिगो शान्तिका लागि विश्वस्त सम्झौता गरिने उल्लेख थियो, तर दुवै पक्षले यसलाई पालना गरेनन्। दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्। महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव चर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ। हिजो तेलको मूल्य करिब 2% बढ़ा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिसको शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो। कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो। ब्रेन्ट कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ।
5: खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघले नेपाल ए का लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सी शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एण्ड टी ट्वेन्टी सिरिज खेलेको थियो। टी ट्वेन्टी श्रृंखलामा नेपालले होर्बर्ट हुरिकेन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसैगरी भिक्टोरिया एकाडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली तथा किङ्समेन एकाडेमीसँग पराजित भएको थियो। टी ट्वेन्टीको अनुभव पछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका धेरै ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराति काठमाण्डुको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङदी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ दशमा गएको बाढ़ीका कारण भएको क्षति पछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो।
4: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाइने भएको छ। पूर्वाधार विकास मन्त्रालयको हिजो बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाउने निर्णय गरेको। त्यस अनुसार अहिले पहिरोले भाँचिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गर्ने तयारी छ।
5: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची नेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
4: र भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
4: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जल विद्युत प्रवर्धकको साथ।
5: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
4: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
5: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता जस्ता देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि, एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी, जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, 5, 56 नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2 देखि 6, चिचिला गाउँपालिका 1 देखि 5, मकालो गाउँपालिका 1 देखि 6, सिलिचोङ गाउँपालिका 1 देखि 5 र भोटखोला गाउँपालिका 2 देखि 5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1 देखि 4, साल्पा सिलिछो गाउँपालिका 2 देखि 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका

0: 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 सिचिला गाउँपालिका 1 देखि 5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि थप जानकारीको लागि सम्पर्क नम्बर संस्था सभा 029562855 भोजपुर 029420049 नवीन कुमार दागी संस्था सभा मोबाइल नम्बर 9852055079 जुनिता राई भोजपुर मोबाइल नम्बर 9552773076 इमेल pmamp.piu.sanghasabha@gmail.com वेबसाइट www.pmamp.sanghasabha.gov.np राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: अब त्यहीबाट जाने
1: लाखे सल्लाह लिएर के पाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौ त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812337742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: होइन है केटा दिदीको बिहे पनि आयो इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि त्यो पनि हो चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ बजाउनको लागि उपहार पनि चाहियो नि मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने अब चैनपुरतिरै जानु पर्ला ल त्यतिको लागि चैनपुर जानुपर्छ हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिडियो फोटो स्टुडियो छँदैछ नि त अब त्यहीबाट हुन्छ त हुन्छ त त्यहाँ त एलइडी टिभी मोबाइल सेट उफर साउन्ड

कति फकाई नि मान्दिन हौ सनाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 95।

0: टुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
1: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जानु
2: लाखे सल्लाह दिएको के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ सालपश्रीको गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डबलधुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचखोक नगरपालिका 8 सुनखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचखोक नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजत यखा इनुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बु विजय 5 खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर रवि पहाड़ी भगवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरङ

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा मैले सुरुवातमा एकदमै मिठो गीत बाटो ओपनिङ गरे। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाइलाई तपाईँले सुन्दै हुनुहुन्छ यति बेला लेक बेसिक धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ र यस कार्यक्रमलाई तपाईँले 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ र विशेष गरी यस कार्यक्रममा तपाईँका आफ्ना विशेष शुभकामना सन्देश हामीलाई सङ्गल्नेछौ। यदि सुन्दैनुहुन्छ भने फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु र यस कार्यक्रमलाई चाहिँ मिडियाप्रेमी मनहरूले प्रायोजन गरेर सहकार्यमा जोडिएर साथ दिनु भएको छ। विशेष गरी व्यवसायमा म जम्मा 20 जना मिडियाप्रेमी साथीहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसिक धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो मात्र मोबाइल एप्स हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत तपाईँहरूलाई शुभकामना दिनुभन्दा अगाडि तपाईँ यति बेला जहाँ जहाँ जुन जुन माध्यमबाट सुन्दै हुनुहुन्छ एकदम बिहानीको बसाइ छ तपाईँ यति बेला कार्यक्रम त सुन्दै हुनुहुन्छ होला होइन, तपाईँ आफ्नो काममा व्यस्त त भए तापनि हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने मलाई लागेको छ। बिहानीको बसाइ छ यति बेला कतिपय साथीहरू उठिसक्नु भयो होला, कतिपय साथीहरू यति बेला ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू त्यति बेला आफ्नो काममा होइन घाँस काट्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला घरैसी काममै व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बाटोतिर यात्रा गरिराख्नु भयो होला। तपाईँ जहाँ जहाँ हुनुहुन्छ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु र तपाईँहरूले सहभागिता जनाउनुको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर पनि खुल्ला भइसकेको छ है साथीहरू, 98 40 68 68 23 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु र त्यसै गरी आज भने चाहिँ हामी बुधबारे बसाइमा छौँ। यो बसाइमा चाहिँ तपाईँसँग हामी जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ प्रवासमा हुनुहुने साथीहरूसँग पनि यो बसाइमा हामी जोडिनेछौँ। उहाँले पनि हामीलाई कल गर्नुहोला, तपाईँहरूले पनि हामीलाई कल गर्नुहोला भन्न चाहन्छु। कल गर्नको लागि भनेर छुट्याएको वाट्सएप नम्बर 98 40 68 68 23 को लाइन खुल्ला छ। तपाईँ जहाँ प्रवासमा मात्र नभई नेपालमा रहनुहुने साथीहरूसँग पनि हामी आजको बसाइमा चाहिँ यो बिहानीको बसाइमा कुराकानी गर्नेछौँ। यो बसाइमा जहाँ चाहिँ प्रवासमा त नभनौँ हाम्रो नेपालमा रहनुहुने साथीहरू चाहिँ अलिकति ख्याल गर्नुपर्ने हुन्छ। जहाँ चाहिँ तपाईँ फ्रिक्वेन्सी सुन्दै हुनुहुन्छ रेडियो मार्फत कार्यक्रम सुनिराख्नु भएको छ त्यहाँबाट तपाईँले आफ्नै भनौँ मोबाइल नम्बर तपाईँको मोबाइलबाट हाम्रो स्टुडियोको मोबाइलमा फोन गर्नुहोला र तपाईँ जहाँ चाहिँ फ्रिक्वेन्सीभन्दा धेरै टाढाको साथी हुनुहुन्छ तपाईँले त्यहाँबाट चाहिँ हामीलाई वाट्सएप नम्बर पनि गर्न सक्नुहुनेछ। वाट्सएप नम्बर म फेरि पनि एकपल्ट जानकारी गराउँछु, गराउँ त मैले जानकारी अघि पनि गराएको थिएँ, 98 40 68 68 23 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फोन वाट्सएप नम्बरमा पनि फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज भदौ 16 गते त नभनौँ आज भदौको 17 गते जस्तो लागेको छ मलाई। आज भदौ 17 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, आज भदौ 17 गते बुधबार जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिन मनाउँदै हुनुहुन्छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ र तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट। र अब पनि चाहिँ फटाफट आउन सक्नुहुनेछ तपाईँ यो व्यवसायमा र तपाईँका केही शुभकामना सन्देश राख्नै पर्ने छन् भने पनि हाम्रो रेडियो अरुणको लाइभबाट पनि तपाईँले लाइभमा गएर पनि लाइभको कमेन्ट बक्सबाट पनि तपाईँले आफ्ना केही शुभकामना सन्देशहरू छन् भने लेखेर पठाउनुहोला। यो व्यवसायमा म तपाईँ कति कमेन्टलाई पनि छोटोमा भए पनि वाचन गर्ने नै छु र अब भने चाहिँ म तपाईँहरूसँग नै कुराकानी गर्नेछु व्यवसायमा. मैले कार्यक्रमको आरम्भमै एउटा गीत राखेको थिएँ होइन, एउटा गीतबाट मैले कार्यक्रम ओपनिङ गरेको हो र अब भने म गीतलाई भरे एकछिन पछाडि बजाउने छु र अब भने चाहिँ म तपाईँहरूकै फोन कलतर्फ लाग्नेछु. आजको लागि फर्स्ट टेन लकी कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अनियर गरिहाल्छु. हेलो नमस्ते. हजुर सेवारो नमस्कार, गुड मर्निङ. हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुमी लिम्बू तेह्रथुमबाट. कार्यक्रममा स्वागत छ हजुरलाई. हजुर ल हुन्छ. अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यो समयमा के गर्दै हुनुहुन्छ?
1: खबर एकदमै ठिक छ. तेह्रथुमको खबर सुनाउने भने मन्दा मन्दा घाम लागेको अवस्था छ आज पनि भन्नुपर्छ
0: है त. हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, मन्दा मन्दा घाम लागिरहेछ है.
1: हजुर
0: हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो. त्यता त मन्दा मन्दा घाम लागिरहेछ, यता शङ्खुवा सभातिर चाहिँ अहिले घाम पनि लाग्न सक्ने सकेका छैन, बाहिर सिमसिम पानी परिरहेको रहेछ. अरू त खबर पनि हाम्रो सब ठिकठाक छ, राम्रै छ भनौँ न है. ल हुन्छ, आइपुग्नु भएको छ कार्यक्रममा. यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
1: शुभकामना शुभेच्छा हजुरलाई, प्राप्तिक मित्रलाई शुभदिन, शुभदिनको कामना गरे. अनि आफू ढकाल धर्मराज जन्मदिनको तयारीमा रहनुहुने राजेश कुमार माझीलाई जन्मदिनको एडभान्समा ह्याप्पी बर्थडे पनि भन्न चाहन्छु. सँगै ढकाल हुनुहुन्छ युवराज पोखरेल अनि राजु कोटल लगायत सबैजनालाई आजको दिन शुभदिनको कामना गर्दै म
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ. उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा. हेलो गुड मर्निङ नमस्ते. हजुर हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ हाम्रो सुनु सुनिता राईलाई.
2: एकदमै धन्यवाद तपाईँलाई.
0: हजुर हजुर ल हुन्छ, अनि के छ तपाईँ यति बेला के गर्दै हुनुहुन्छ?
2: यतिखेर त धान छ, धान गोडाई छ हौ खेततिर गर्ने.
0: ओहो भनेपछि धान गोड्ने समय पनि भइसक्यो है?
2: हजुर एकदमै भयो नि, आबाउदी सकाइसक्यो अहिले, हाम्रो चाहिँ भरे सिरातो भनौँ न.
0: हजुर भनेपछि अब आधा उदी त अब छिटो रोप्नेले आधा उदी सकिसक्यो, ढिलो रोप्नेको त अब बिस्तारै होइन, अब ठ्याक्कै गर्ने बेला हुँदाखेरि त गर्ने हो होइन र?
2: हजुर नि. अनि तपाईँ खबर के छ हौ, त्यहाँतिर मौसम कस्तो?
0: हजुर मेरो खबर समग्रमा सबै ठिकै छ, राम्रै छ. चैनपुरतिर मौसम अहिले बाहिर धुमिरहेको अवस्था छ, सम्भवमा त सिमसिम पानी पनि पर्दै थियो अहिले भर्खरसम्म. यस्तै छ भन्नुपर्छ है त. हजुर ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा सुनिताजी. यो व्यवसायमा तपाईँको आफ्ना शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
2: हुन्छ, विशेष त तपाईँलाई अनि मेरो घर फ्यामिलीमा सम्पूर्णलाई शुभ दिन, भाइ जर्मनी यात्रामा कसैलाई शुभ यात्रा, नाना मानिसहरूलाई छोरी बबी पनि यात्रामा छ, दिदीजनालाई शुभ यात्रा. अहिलेसम्म कार्यक्रमलाई माया गरेको सुन्ने सबै सबैलाई एकदम शुभ दिन, मिठो सम्झना भन्दै छुट्छु ल. नमस्ते भाइ.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो खानबारीबाट सोनु सुनिता राई, उहाँसँग म छुटेँ. उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ नमस्ते.
3: हेलो गुड मर्निङ नमस्ते.
0: हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थ राई बोल्दै हुनुहुन्छ. हजुरलाई कार्यक्रममा स्वागत छ है त. हजुर ल हस् हुन्छ, अनि के छ तपाईँ यति बेला के गर्दै हुनुहुन्छ? बिहानीको बसाइ छ?
3: हजुर अहिलेको समयमा चाहिँ प्रोग्रामकै छु भन्नुपर्छ नाना, अरू त सबै ठिकै छ. मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि अहिले जो अलिअलि धुमधुम छ, अलिअलि घाम लागिरहेको छ यतातिर भन्नुपर्छ. अनि के कस्तो छ चैनपुरतिर नि सुनाउनुहोस् मौसमको बारेमा.
0: हजुर यता चैनपुरतिर चाहिँ घाम लागेको छैन, बाहिर सिमसिम पानी परिरहेको थियो अघिसम्म, अहिले चाहिँ ठ्याक्कै कस्तो छ भनेर म भन्न सकिनँ, एकदम धुम्मा छ है मौसम यतातिर चाहिँ.
3: ए हस् हजुर, यता त हाम्रोतिर चाहिँ त्यस्तै छ मौसम, जस राम्रै छ भनौँ न, काम गर्न शीतल शीतलै छ भन्नुपर्छ.
0: हजुर एकदमै शीतलै छ काम गर्नको लागि, घाम चर्क्यो भने त काम गर्न सकिँदैन नि त.
3: हजुर त्यही त, घाम चर्क्यो भने त काम गर्न सकिँदैन, अफ अफ भन्दै शीतलतिर
0: है, एकदम गाह्रो गाह्रै हुन्छ नि अब शीतलतिर कुद्ने कि काम गर्ने होइन, एकदम अप्ठ्यारै हुन्छ. हजुर ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा. यो व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि?
3: शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त हजुर लगायत रेडियो होल टिमलाई आजको दिन शुभ रहोस्, कार्यकालको सफलताको शुभकामना भन्न चाहन्छु. र के साथीहरूलाई सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ सुरज राई, मिडिया प्रेमिनी शेर्पा, रिमा थामी, सानुमाया शेर्पा, अनि चन्द्रमा तामाङ, सपना मोक्तान तामाङ, अनि रञ्जना पाइङ राई, सोनिक शेर्पा, भूमिका राई लगायत छ, त्यो धेरै हुनुहुन्छ ज जसले मलाई तिर्थ हुन्छ र ज जसले जुन जुन माध्यमबाट कार्यक्रम शुभ सन्देश सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूले आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट उज्जवल हुन चाहन्छु। हस्त नमस्ते बाबाई।
0: हजुर नमस्ते टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई खाँदबारी छ तल्लो पाङ्छा बाटो हुनुहुन्थ्यो उहाँसँग म छुट्यो। यति बेला अर्कोजना मित्र लाइनमा हुनुहुन्छ। हेलो नमस्ते।
4: हेलो दिदी नमस्ते। नमस्कार गुड मर्निङ।
0: हजुर नमस्ते नमस्कार गुड मर्निङ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म यता शङ्खसभाको पाँच खबनबाट लक्की शेर्पा बोल्दैछु भन्नुभएको
0: छ है। हजुर पाँच खबन शङ्खसभाको पाँच खबनबाट लक्की शेर्पा बोल्दै हुनुहुन्छ।
4: हजुर
0: के छ लक्की जीको खबर खबर?
4: मेरो खबर अल ठिकै छ राम्रै छ भन्नुभएको छ। अनि दी हजुरको खबर के छ र नयाँ अरुणको खबर के छ नि?
0: हजुर हाम्रो पनि खबर खबर सबै ठिकै छ राम्रै छ भन्नुपर्छ। अनि लक्कीजी धेरै समय पछाडि आज आउनु भएको छ, के छ नयाँ नौलो खबर? यति बेला के गर्दै हुनुहुन्छ?
4: आज होलीको समयमा चाहिँ अब हाम्रो चाहिँ अब खेतहरू चाहिँ गुडिसकेको हो, धानहरू चाहिँ अब एकदम मलाई चाहिँ बगानतिर धमाधम भाइदैछ भन्नुपर्छ है दी। अनि ती बगानतिर यस्तै खाँदा तिन त्यस्तो त्यस्तै छ हाम्रो गाउँतिर काम चाहिँ। अब अहिले बिहानको समयमा चाहिँ घाँस काट्दैछु भन्नुपर्छ है दी।
0: हजुर हजुर भनेपछि एकदमै अब धान गडिसकेर पनि अलैँची बगानतिर लाग्नु भएको छ, के गर्ने गाउँतिर कामै काम हुन्छ होइन? हजुर हजुर ल हस् हुन्छ। आउनु भएको छ कार्यक्रममा लक्कीजी, व्यवसायमा तपाईँको आफ्ना शुभकामना सन्देश तर्फै लगाउन त कसको लागि?
4: हस् हुन्छ अश्वसम्म दुई हजुरलाई आजको दिन शुभ रहोस् भन्न चाहे र रेडियो अरुण इन्टर टिमलाई शुभारिङको कामना भन्न चाहे। अनि त्यसपछि लगाइदिनुहुन्छ प्यारो भाइ मयन्ती लाक्पा शेर्पा उसलाई नि शुभारिङ भन्छु। अनि त्यसपछि हुन्छ दिदी छेकी शेर्पा लाक्पा खम्चो शेर्पा अनि हुन्छ त यहाँनिर लाक्पा शेर्पा लगायत मलाई ज्यादाश्री लक्की शेर्पा भनेर चिन्नुहुन्छ सम्पूर्णलाई शुभारिन भन्दैछु दिन्छु दिदी नमस्ते।
0: हजुर नमस्ते टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला लक्की शेर्पा शङ्खुवा सभा पाँच खबनको साथी, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमै। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते गुड मर्निङ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर विपिन राई बोल्दै हुनुहुन्छ धनकुटाबाट। हजुर के छ विपिनजी यति बेला के गर्दै हुनुहुन्छ?
5: अहिले त्यतिकै बसी बसै भन्दा पनि म अब तपाईँसँग भोलि चाहिँ भोजपुरतिरबाट कुरा हुन्छ, म भोजपुर जानलाई रेडी हो।
0: हजुर भनेपछि एकदमै भोजपुरसम्मको यात्रामा रेडी हुनुहुन्छ है?
5: हजुर
0: हजुर ल एकदमै शुभ यात्रा राम्रोसँग जानु होला है त। हजुर ल हुन्छ नि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको आफ्ना शुभकामना सन्देश तर्फै लागौँ न कसको लागि?
5: विशेष गरी हजुरलाई शुभ दिनको कामना कार्य सफलताको शुभकामना, जति पनि साथीहरूले जन्मदिन मनाइरहनु भएको छ सबैलाई जन्मदिनको शुभकामना, सबैलाई शुभ दिन भन्दै दिइरहन्छ है। नमस्ते।
0: हजुर नमस्ते टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला विपिन राई हुनुहुन्थ्यो धनकुटाबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
6: गुड मर्निङ नमस्कार दिदी।
0: हजुर गुड मर्निङ नमस्कार, कार्यक्रममा स्वागत छ। हुन्छ नि हजुरको परिचय पाऊ न, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर पाँच खबर आठ चुङखुरुङबाट निमु शेर्पा भन्नु पर्यो है त। अनि के छ निमु तपाईँको खबर खबर सुनाउनुहोस् न?
6: मेरो खबर ठिकै छ, म चाहिँ घर आउँछु काम गर्दै प्रोग्रामतिरै कल गर्दा एकदमै कल पनि लाग्दैछु। अनि तपाईँको खबर के छ?
0: हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ राम्रै छ भन्नुपर्छ। अनि घरेसी काममै व्यस्त हुनुहुन्छ, हामीलाई पनि सुन्दै हुनुहुन्छ है? हजुर ल हस् हुन्छ। अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ?
6: अनि मेरो प्यार दिदीको बेटीर हुनुहुन्छ हरिकुवेत भन्नाले साउदीतिर पनि भयो त, दिदीलाई मिठो नानी त्यो सम्झना कालो सबै पनि धेरै धेरै शुभकामना दिदी भन्न चाहे। अनि आज यात्रामा हुनुहुन्छ साथी कुरी किराना मगती सबरी दिदी दिदी सम्मको यात्रामा हुनुहुन्छ, उहाँलाई शुभयात्रा राम्रोसँग जानु होला भन्न चाहे। अनि आजको दिनमा जन्मदिन पारेको स्याल साथी सुधीर कुमार जवानी चालक जन्मदिनको लागि लक्ष्य बताउन साथी हजुरले सुटीको सबै कुरा पुरा होस् साथमा मिठो मिठो सम्झना भन्न चाहेँ। अनि पनि त्यो अनि छोराछोरीलाई पनि कुरा दिनु तर सबैलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि मेरो मम्मी बिरामी बिरामी हुनुहुन्छ, मम्मीलाई स्वास्थ्य लाभको धेरै धेरै शुभकामना मिठो मिठो सम्झना मम्मी भन्न चाहन्छु। अनि माया मोक्तान चन्द्र माया तामु सपना तामु अनि अहिलेको समयमा जहिले प्रोग्राम सुन्दै हुनुहुन्छ मलाई निश्चयता भन्ने पनि हुन्छ त्यो हुन अन्तिम अघि भर्खर कल गर्दै हुनुहुन्थ्यो कि तर अनि चन्द्रमाया तामाङलाई नि शुभ दिन आफ्नो कार्यक्रमलाई भेट्दै शुभकामना सम्पूर्णलाई मिठो मानिस सम्झना भन्ने चिठी ल।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमु शेर्पा पाँच खबर डाँडचुङ खुरुङबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुट्नुभयो। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो नमस्ते।
7: नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सरिना गुरुङ मोरङको काने पोखरीबाट बोल्दै हुनुहुन्छ है?
7: हजुर।
0: ल अनि के छ सरिनाजी तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
7: मेरो घर एकदमै राम्रो छ अनि म चाहिँ खाना बनाउँदैछु। कानेकुसीको मौसम पुरा गर्नु पर्दा दुई तिन दिन भने भइसक्यो, एकदम मजाले हावा चलिराखेको छ, घाम पनि ख्यासै लागेको छैन है।
0: हजुर भनेपछि एकदम मौसम शीतल शीतलै छ है?
7: हजुर हजुर, एकदम शीतल शीतलै छ भन्नुपर्छ, पैसा बैसेर बसेर एकदम हावा चलिरहेछ हो।
0: हजुर ल, एकदमै गर्मी भयो भने त गाह्रो गाह्रै पर्छ नि त। अब जे होस् एकदम अब भनौँ गर्मीमा त तराई क्षेत्रमा बस्न गाह्रो गाह्रै पर्छ, शीतल हुँदाखेरि त राम्रो हुने हो होइन? हजुर ल हुन्छ, आफ्नो ख्याल गर्नुहोला। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
7: अनि प्यारी खाजु घर परिवेशमेर लिम्बु कृपया रात खोले
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मोरङ काने पोखरीबाट हुनुहुन्थ्यो सरिना गुरुङ, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ, नमस्ते।
8: गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नु भयो?
8: म बोल्दैछु यता भोजपुर किमालुङबाट हो, चामलिङ निर्मला।
0: हजुर भोजपुरको किमालुङबाट चामलिङ निर्मला बोल्दै हुनुहुन्छ, के छ अनि तपाईँ यति बेला के गर्दै हुनुहुन्छ?
8: केही गरेको छैन, अहिले भर्खरैबाट बारीमा घाँस कटेर जाँदैछु।
0: हजुर भनेपछि केही गर्नु भएको छैन त भन्न मिलेन, बारीमा घाँस काट्न जाँदै हुनुहुन्छ है? हजुर ल, एकदम मजाले जानु होला, तपाईँलाई शुभ यात्रा पनि भन्न चाहे है त। ल हुन्छ अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको आफ्ना शुभकामना सन्देश कसको लागि?
8: मेरो शुभकामना सन्देश लाग्नु भन्दा अगाडि तपाईँ अनि अरुणा तिमीलाई कार्यकर्ताको शुभकामना शुभ दिन देख्छ गरे। अनि मेरो पवाटुङमा जस्तो अलिकति त्यहाँनिर उल्लेखिया हुनुहुन्छ, घर परिवारमा त्यस्तो सम्झना, मेरो भाइ बहिनीलाई शैक्षिक तपाईँको शुभकामना भन्न चाहन्छु। अनि वैवाहिक जीवनमा दादिनीहरूको दाजुनीमा सुस्ता अनि हाम्रो जेठानी दिदी हाम्रो निर्मला शेर्पा उहाँहरूलाई एक दिन ठुलै भए पनि वैवाहिक जीवनको कठोर शुभकामना व्यक्त गरे। अनि त्यस पछाडि शुभकामना व्यक्त गर्नु पुग्दाखेरि आफ्नो पनि सफलताको शुभकामना भन्न चाहन्छु। अनि हाम्रो बरुष जन्जनीलाई अनि त्यस पछाडि हाम्रो सानो सुनिता कुमलाई विशेष कार्य सफलताको धेरै धेरै शुभकामना है भन्न चाहन्छु। अनि काठमाडौँतिर नम्रता शेर्पा उसले पनि विशेष कार्य सफलताको शुभकामना नै व्यक्त गरे। हाम्रो बहिनी रत्नलाई युनिका तामाङ अब साथीहरू त धेरै नै हुनुहुन्छ,
0: हजुर नमस्ते, टेकियो, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला चामलिङ निर्मला भोजपुरबाट, उहाँसँग म छुटे, अब पनि कलहरूलाई चाहिँ थाती राख्दै राख्दै म तपाईँको कल रिसिभ गर्न चाहिँ म किन सक्दिनँ, किनकि कमेन्ट पढ्दैछु, दुःख नगर्नु होला भन्न चाहे। यति बेला राजकालीकोटेले लेख्नु भएको छ, हेलो हाई गुड मर्निङ मि झापाली हिरो राजकालीकोटे वृद्धा मठ झापा, हेव अ नाइस डे अल, हाल युईबाट सुन्दैछु भन्नु भएको छ उहाँले। त्यसै गरी शुक्रराज र शैली निर्दोष हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते, म पास्टर हिलियाङ गर्वई हाल फिल्म चार डब्लुबाट के छ खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ। मेरो खबर सबै ठिकै छ, राम्रै छ, तपाईँको के कस्तो छ? उहाँले लेख्नु भएको छ, भइहाल यस शुभ बिहानी कार्यक्रम मार्फत साथीहरूलाई शुभकामना दिनु पर्दाखेरि नामहरू भनेर उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ र सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी चन्द्रकला तामाङले शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला सलिना शेर्पा हुनुहुन्छ, उहाँले सुन्दैछु है म पनि भन्नुभएको छ। सुजन राई हुनुहुन्छ, सुजनजीले यति बेला गुड मर्निङ सबैमा शुभ दिन भन्नुभएको छ। हरपल रोशनी हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते शिवा, म हरपल रोशनी धनकुटाबाट सबै साथीहरूमा आफ्नो आफ्नो कार्य सफलताको शुभकामना शुभ दिन भन्दै गएँ ल भन्नुभएको छ। सुस्मिता नासिरिङले गुड मर्निङ अल भन्नुभएको छ। मिडिया प्रेमी निबु शेर्पा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते दिदी, म पाँच खबर नारसिंह गुरुङबाट निम्बु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु। शुभयात्रा साथी सुरेश राणा मगर, ह्याप्पी बर्थडे टु यु, प्यारी माया दिलुरुङ बाङसालाई जन्मदिनको विशेष शुभकामना र सबैमा शुभ दिन भन्दै जान्छु ल भन्नुभएको छ उहाँले। त्यसै गरी विनिता दाहाल सुबेडी हुनुहुन्छ, उहाँले हेलो दिदी के छ खबर सन्चै हुनुहुन्छ, म डिकेटीबाट हो, मर्निङ विशेष अल अफ यु भन्नुभएको छ उहाँले। त्यसै गरी उत्तम एकान्त प्रेमी श्रेष्ठ हुनुहुन्छ, उहाँले हेलो भन्दा नि उहाँले चाहिँ ह्याप्पी बर्थडे टु यु सीताराम राईलाई भन्नुभएको रहेछ। ढकाल धर्मराज हुनुहुन्छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज बिरदामोड झापा घर बैहाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने सुर्खेतकी मीडिया प्रेमी बहिनी गीता भण्डारीलाई जन्मदिनको लाखौं लाख शुभकामना र शुभ दिन सबैमा भन्नुभएको छ। सिम्पल सरिना हुनुहुन्छ, उहाँले हेलो दिदी गुड मर्निङ नमस्ते, मोरङ कानीपोखरीबाट हो सिम्पल सरिना गुरुङ, सबै सबैमा शुभ दिन भन्दा पनि उहाँले कमिङ सन्डे मा बर्थडे मनाउने साथी राजेश कुमार माझीलाई जन्मदिनको विशेष शुभकामना र शुभ दिन अल भन्नुभएको छ। संगीत राईले पनि मिस यु अल भन्नुभएको छ, भूमिका त नभनौं। विष्णु कुमार तामाङ हुनुहुन्छ, हेलो गुड मर्निङ सिस्टर, म यता मारेबाट सुन्दैछु है, सबै सबैमा शुभ दिनको कामना गर्नुभएको छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु भन्दा नि साथी को फोन डिस्कनेक्ट भइरहेछ। यति बेला अर्कोजना साथी हुनुहुन्छ, म उहाँलाई अन्यार गर्छु। हेलो नमस्ते।
9: हेलो नमस्कार।
0: हजुर गुड मर्निङ नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट वरुण चञ्चले राई, के छ वरुणजी यति बेला के गर्दै हुनुहुन्छ? हजुर ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ। हजुर ल हुन्छ, अनि आइपुग्नु भयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त।
9: विशेष गरी अब तपाईँलाई नै आजको दिन एकदम शुभरास अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउनु हुने हाम्रो गोविन्द नेपाल हुनुहुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। अनि हिजो जन्मदिन मनाउने हाम्रो भाउजू हुनुहुन्थ्यो सविता राई, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना ढिलो भए पनि। अनि आज खोटाङबाट काठमाडौँसम्मको यात्रामा हुनुहुन्छ मेरो साथी दिपेन परियार, उहाँलाई एकदम शुभयात्रा, हामी शुभ जीवनी राम्रोसँग जाउँ भन्न चाहन्छु। अनि त्यसै गरी अब साथीहरू त धेरै हुनुहुन्छ, हाम्रो आशिष नयन बस्नेत, अनि हाम्रो सुनु सुनिता, सुनिता कुलुङ, अनि हाम्रो निर्मला, सानु कमला, ढकाल धर्मराज, रोमन मोक्तान तामाङ, पूर्वेली आकाश साई, सुमी लिम्बु लगायत सबै सबैलाई आज दिन शुभ रहोस् भन्दै छुटिन्छ।
0: हजुर नमस्ते, टेक योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। आज किन वाट्सएपमा कल आइरहेको छैन साथीहरू, किन बिर्सिनु म कि के हो आज बुधबार हो भनेर, कहिलेकाहीँ एकदमै धेरै कल आइरहेको हुन्छ तर आज कल आउन सकिरहेको छैन। यति बेला फोन लाइन तर्फै लाग्छु, कोही हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, सानु कमला बोल्दै हुनुहुन्छ है चैनपुर वनज्याङबाट? एकदमै। अनि के छ तपाईँ यति बेला के गर्दै हुनुहुन्छ?
10: अहिले त खेतबाट घर आएर खाना बनाउने तयारी गर्दैछु भनौँ न।
0: हजुर भनेपछि खेतबाट घर गएर पनि खाना बनाउने तयारी गर्दै हुनुहुन्छ? हजुर हजुर ल एकदम मिठो बनाएर खानु होला है त। हजुर ल हुन्छ, अनि खबर खबर त सबै ठिकै होला होइन र? हजुर ल एकदम ठिक छ, राम्रो छ, सधैँभरि यस्तै रहनु है त। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ, को कसको लागि?
10: अनि मेरो आमा बिरामी हुनुहुन्छ, उहाँलाई एकदम गेटो सत्ताना चाहन्छु। निमा पनि बिरामी नै हुनुहुन्छ, उहाँलाई एकदम बाज स्वास्थ्य एकदम सत्ताना प्रदान गर्न चाहन्छु। हिजोको दिनमा रहेर जन्मदिन मनाउने बाहिर मिस्र दिदी सुमित्रलाई एकदम ढिलो भए पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि भर्खरै कल गरेर परेन जनजाले चामलिङ निर्मलालाई नै एकदम मिठो सम्झना गरेर जान्छु। बाँकी दिन पनि शुभकामना भन्न चाहन्छु। यो टाइममा चाहिँ जस्तो प्रोग्रामलाई माया गरेर सबैलाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सानो कमला चैनपुर भन्ज्याङबाट उहाँसँग म छुटेर अब भने चाहिँ म कार्यक्रममा कलहरू लिन चाहिँ अहिले किनभने अब ब्रेक टाइम पनि हुन लाग्यो यति बेला सानो कमला हुनुहुन्छ उहाँले भर्खरै कल गर्नुभयो उहाँले पनि हामीलाई चैनपुर भन्ज्याङबाट सुन्दैछु भन्नुभएको छ त्यसै गरी गरिमा थापाले पनि शुभ दिन अल भन्नुभएको छ त्यसै गरी रोजु राईले गुड मर्निङ अल भन्नुभएको छ सुभाष पितामाङले गुड मर्निङ शुभ दिन सबै सबै साथीहरू म भन्नुभएको छ एकजना साथीलाई म रिसिभ गर्छु अवस्थामा कहाँबाट को हुनुहुन्छ हेलो नमस्ते हेलो नमस्ते हजुर उहाँसँग मैले कुराकानी गर्न सकिनँ एकदमै हो हल्लामा हुनुहुन्छ साथी र अब भने चाहिँ कार्यक्रम शुभ सन्देशको व्यवसायमा म फेरि पनि एकदमै दोस्रो साङ्केतिक कोशीले एकदमै मिठो गीत छ देशभक्ति गीत छ यो गीत सुन्दै रहनु होला गीतपछि छोटो विश्राम रहनेछ विश्रामपछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे। गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 0295751128, मोबाइल नम्बर 9852045741।
4: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
5: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
4: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
4: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भू कटवाल। सम्पर्क नम्बर 9841150600।
4: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
6: हातमा के पो बोकेर लाग्यो हौ गुटुङटुङ?
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो।
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
7: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीँबाट जाने
6: लाखे सल्लाह बेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला

0: पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला फेसबुक लाइभ मार्फत पनि हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानिकै बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ र यो बसाई तपाईँकै विशेष शुभकामनासँग हुने बसाई हो। यति बेला म फोन लाइनतर्फ लाग्छु, वाट्सएप नम्बरमा भन्दा पनि फोन लाइनमा एकजना मित्र हुनुहुन्छ। हेलो, नमस्ते।
1: हजुर नमस्ते शुभ बिहानी।
0: हजुर नमस्ते, गुड मर्निङ शुभ बिहानी, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर मोरङबाट शङ्कर ढकाल बोल्दै हुनुहुन्छ। के छ हाम्रो शङ्करजीको खबर खबर?
1: ठिक छ, राम्रो छ, म सन्चै छु। अनि मौसम भन्नुपर्दा एकदम शीतल छ, हिजोदेखिको हावा लागिरहेछ, पानी आउन सकेको छैन। हजुर कस्तो छ नि?
0: हजुर यता पनि त्यस्तै छ मौसम, होइन अब अहिले चाहिँ बिहान धुमिरहेको छ, दिउँसो के घाम लाग्छ कि कस्तो हुन्छ त्यो ठ्याक्कै म भन्न सक्दिनँ अहिले चाहिँ, भन्नुपर्छ है त।
1: हजुर
0: ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रममा, यो बसाईमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत टेक्निसियन मित्रलाई शुभ बिहानी भन्न चाहन्छु, कार्यकर्ताको मंगलमा शुभकामना। आगामी दिनमा जन्मदिन मनाउँदै हुन्छ हाम्रो साथी राजेश कुमार बाजी, उहाँलाई अग्रिम जन्मदिनको शुभकामना। आज जो जतिले जन्मदिन मनाउँदै हुनुहुन्छ सबैलाई शुभकामना, कार्यकर्ता मंगलमा शुभकामना। अनि सुमी लिम्बू, राजु कटुवाल, मनकुमारी कान्छी, अभागी रामिला बान्तवा, इटारी सम्धी युवराज पोखरेल लगायत यो बेला जो जतिले सुन्दै हुनुहुन्छ सबैलाई कार्यकर्ताको मंगलमा शुभकामना। हस् नमस्कार।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल, उहाँसँग म छुटे। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, म उहाँलाई अनियर गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते, गुड मर्निङ। हजुर हेलो नमस्ते, गुड मर्निङ। हेलो नमस्ते, हजुर हजुर नमस्ते, हेलो नमस्ते, हजुर फोन लाग्यो, बोलिदिनुहोस् न। हजुर नमस्ते नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनुष्का बोलेको भन्नुभयो? हजुर हाल रोमानियाबाट। अनुष्का अनि पछाडिको चाहिँ भन्न मिल्छ कि मिल्दैन? हजुर सानो अनुष्का शेर्पा बोल्दै हुनुहुन्छ है? हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। एकदम धेरै समय पछाडि आज हामीलाई फोन गर्नु भएको छ। हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, ड्युटी जाँदै हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि आउनुभयो यो समयमा तपाईँको शुभकामना सन्देश राखिदिनुहोस् न। एकदमै नेटले पनि तपाईँलाई धोका दिँदैछ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो अनुष्का शेर्पा हुनुहुन्थ्यो, शेर्पाई भन्नुभयो होला उहाँले, उहाँसँग म छुटेँ। उहाँले आफ्ना शुभकामना सबै सबै साथीहरूमा एकमुष्टमा राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइनमा हुनुहुन्छ कोही मित्र। हेलो नमस्ते।
2: नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट ईश्वरी मेवाङ बोल्दै हुनुहुन्छ। के छ हाम्रो ईश्वरीजीको खबर खबर सुनाउनुहोस् न।
2: खबर ठिकै छ, अहिलेको समय चाहिँ म मकै भाग चाहिँ यहाँ कार्यक्रम सुन्दै ट्राई गर्दैछु भनौँ न।
0: हजुर भनेपछि अहिलेको समयमा मकै भाँच्दै कार्यक्रम सुन्दै है? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ, को कसको लागि?
2: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा हजुरलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु, अनि रेडी अरूलाई पनि शुभ दिन भन्न चाहन्छु। अनि कमिन्डेमा बर्थडे आउँदैछ मेरो बहिनी युनिसा नेवाङलाई, एकदम एडभान्समा ह्याप्पी बर्थडे टु बुनु भन्न चाहन्छु। अनि सुन्दैछ छोरी आइसिका आर्या, कृष्णा कुलुङ, अनि सुस्मिता
0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट ईश्वरी मेवाङ उहाँसँग म छुटेँ. उहाँले पनि आफ्ना शुभकामना सन्देश एकमुष्टमा राखेर यो बसाईबाट छुटिसक्नु भएको छ. यति बेला कोही साथी लाइनमा हुनुहुन्छ उहाँलाई पनि म अनुहार गर्छु. हेलो गुड मर्निङ नमस्ते.
3: गुड मर्निङ दर्शन नमस्कार.
0: हजुर गुड मर्निङ दर्शन नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर चैनपुरबाट सुजता घिमिरे बोल्दै हुनुहुन्छ. हजुर अनि के छ तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर ठिकै छ बसिराख्नु भएको छ. तपाईँको चैनपुर कहाँनिर हो? चैनपुर कति हो मतलब नगरपालिका कति भर्छ तपाईँको? हजुर चैनपुर नगरपालिका छ हो.
3: ए
0: ल हस् हुन्छ. अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न.
3: एकदमै राम्रो छ. चिया नास्ता खाँदै हजुरहरूलाई सुन्दै बसिरहेको भनौँ न.
0: हजुर भनेपछि चिया नास्ता खाँदै कार्यक्रम सुन्दै हुनुहुन्छ अनि आउनुभयो कार्यक्रममा. खुसी लाग्यो. यो विषयमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ है.
3: त्यसै गरी आजको दिनमा विशेष दिन परेको छ मेरो हस्बेन्डको. उहाँलाई चाहिँ जन्मदिन एकदमै धेरै धेरै शुभकामना. हजुरले सोचेको आँटेको सबै कुरा होस्. धेरै धेरै शुभकामना है जन्मदिनको भन्न चाहन्छु. अनि जति पनि साथीहरूले सुनिरहनु भएको छ साथी सामी कमला दिदी प्रार्थना इन्दिरा छोरी ज्यान्सी लगायत सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस्. ह्याभ अ गुड डे भन्दै जान्छु. बाई बाई.
0: हजुर नमस्ते टेक्योर बाई बाई. साथी हुनुहुन्थ्यो सुजता घिमिरे चैनपुरबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे. यति बेला म सब नम्बर तर्फ लाग्छु. कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते. हजुर गुड मर्निङ नमस्ते. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शङ्ख सभा वाना घर भइहाल साउदीबाट कृष्ण तामाङ बोल्दै हुनुहुन्छ. के छ हाम्रो कृष्णजीको खबर खबर सुनाउनुहोस् न. यति बेला के गर्दै हुनुहुन्छ? ओहो भनेपछि अहिलेको समयमा त सिरक भित्रै हुनुहुन्छ भनेपछि उठ्नु भएको छैन है? हजुर ड्युटी जाने टाइम भयो अब उठ्नु पर्छ होला होइन. हजुर जो कल गर्नु भन्नुभएको थियो कल गर्नुभयो आउनुभयो खुसी लाग्यो. अनि यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त कसको लागि?
4: मेरो शुभकामना सन्देश राख्नु पर्दा सर्वप्रथम हजुर दार्जिलिङ दिन शुभ रहोस् भन्न चाहन्छु. अनि त्यसै गरी पुरतिर हुनुहुन्छ मामु जुनी त जामलिङ उहाँलाई चाहिँ ग्रेजुएसन बिराम हुनुहुन्छ र ग्रेजुएसन भन्न चाहन्छु. अनि त्यसै गरी हाम्रो जीवन थाहा लिम्बु विजय मिना चामलिङ पुर्नु हुनुहुन्छ इलामतिर तिलसा राई अनि सुनिता गुलुङ अश्मी सोर्ताङ अनि हाम्रो सरस्वता पोखरेल अनि हाम्रो राजविरोही काला सर सुजन थापा हिमा राई वरुण चञ्चले सानुमाया शेर्पा अनि सुनिम शेर्पा सुस्मिता नासिरिङ राजले आशिष नन बस्ने ढकल धर्मराज लगायत
0: हजुर नमस्ते टेक्योर बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला कृष्ण तामाङ शङ्खुवा सभा वाना घर भई हाल यति बेला साउदीबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे. यति बेला फोन लाइन तर्फ लाग्छु. कोही साथी लाइनमा हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते. हजुर गुड मर्निङ नमस्कार. कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट बोल्दैछु कल्पना राई. के छ हाम्रो कल्पनाजी यति बेला बिहानीको बसाई के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ राम्रै छ घरतिरै हुनुहुन्छ है? हजुर हजुर ल एकदमै के गर्ने तपाईँको आवाज सानो सानो छ मलाई कुरा बुझ्नु पनि गाह्रो गाह्रो नै भयो. कल्पनाजी तपाईँको शुभकामना सन्देश तर्फै लागौँ होला है.
5: हुन्छ फर्स्टमा तपाईँलाई शुभ दिन कार्ड सफल चाहन्छु. अनि त्यसै गरी मेरो घर परिवार मनाउनु हुने भाइ प्रकाश ढिलो भएको
0: हजुर नमस्ते टेक्योर भाई भाइ साथी हुनुहुन्थ्यो यति बेला कल्पना राई भोजपुरबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते गाउँबाट को बोल्दै हुनुहुन्छ हजुर तारा शङ्कर कुमाई गाउँपालिका पाँच थरबाट हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्छ
6: यो समयमा एकदम घरेलु कामहरू गर्दै एकदम खबर खबर एकदम ठिकै छ एकदम
0: हजुर हाम्रो पनि खबर सबै ठिकै छ राम्रै छ हामी सबैजना आरामै छौँ सन्चै छौँ भन्नुपर्छ है त ताराजी हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि
6: सर्वप्रथम मिष्ठ स्वरमा कार्यक्रम चलाउनुहुन्छ हजुर ट्राफिकमा हुनुहुन्छ हजुर बाँकी शुभ रहोस् भन्न चाहन्छ सिस्टर म सुन्तम गरे अहिले नम्बर एकमा हुन्छ बाजे कडबाको सम्मान तिमी स्वास्थ्य शुभकामना बिचार्छु दुई नम्बर हुन्छ हाम्रो राम यात्रामा काइलालाई पनि शुभकामना बिचार्छु तिन नम्बर हुन्छ हाम्रो रत्नबाट थापा चार नम्बर हुन्छ हाम्रो
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो पाँच थरबाट तारा शङ्कर हुनुहुन्थ्यो उहाँसँग म छुटेर अब भने चाहिँ म थप साथीहरूसँग कलमा कुराकानी गर्न सक्दिनँ किनकि समयले नेटवर्क काटि नै सकिएको छ मैले पनि लगभग कार्यक्रमबाट बिदा मागेर जाने बेला हुन लागिसकेको छ यति बेला केही कमेन्टहरू बाँकी छन् यति बेला रमिला राई हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ सिस्टर रमिला राई मोरङबाट है नाइस डे अल भन्नुभएको छ सानी हुनुहुन्छ हेलो गुड मर्निङ नमस्ते म अनुष्का शेर्पा घर चैनपुर हाल रोमनियाबाट सुन्दैछु है शुभ दिन सबैमा भन्नुभएको छ मिलन खानमुटु हुनुहुन्छ गुड मर्निङ नमस्ते गुड डे अल माई फ्रेन्ड्स हाल दोहा कतारबाट भन्नुभएको छ त्यसै गरी पौडेल एमपी हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ नमस्ते आई एम फ्रम विराटनगर भन्नुभएको छ सिर्जना तामाङ हुनुहुन्छ उहाँले हाई गुड मर्निङ नमस्ते हाव अ गुड डे अल्स मी सिर्जना तामाङ फ्रम भोजपुरबाट भन्नुभएको छ विनिता सासङ्कर हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु दिलु रुङबाङसलाई भन्नुभएको छ त्यसै गरी सूर्य लामाले यति बेला ह्याप्पी बर्थडे टु यु रिनु रिना बुनु लास्ट फ्याफल्ला मे सूर्य लामा फ्रम मोरङ कानीपोखरी हाल साउदी अरेबियाबाट हो सबै सबैमा शुभदिन भन्नुभएको छ त्यसै गरी चन्द्रमाया तामाङ हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु भन्दा पनि उहाँको कमेन्टहरूमा हेर्दैछु ह्याप्पी बर्थडे टु यु प्यारी दिलु रुङबाङसलाई एण्ड सबैमा शुभदिन है भन्नुभएको छ पाँच खबनबाट हो चन्द्रमाया तामाङ भन्नुभएको छ बसन्त श्रेष्ठ हुनुहुन्छ उहाँले पनि गुड मर्निङ नमस्ते नमस्ते इट्स मी बसन्त श्रेष्ठ फ्रम ताप्लेजुङ सिद्धुवा पाँच लिम्बुदिनबाट हो भन्नुभएको रहेछ उहाँले सुन्दैछु कार्यक्रम सबै सबैमा शुभदिनको कामना गर्दै जान्छु है भन्नुभएको छ उहाँले भावनगरले हेलो गुड मर्निङ म पनि सुन्दैछु इन्डियाबाट हो मिस यु ओल भन्नुभएको छ मुना कोइज युबी हुनुहुन्छ उहाँले ह्याभ अ ग्रेट डे ओल भन्नुभएको छ रोमन मोक्तान तामाङ हुनुहुन्छ उहाँले पनि हेलो गुड मर्निङ नमस्ते म भोजपुरी जेनजी रोमन मोक्तान तामाङ हो भोजपुर घर भइहाल सात समुद्र पारेको देशबाट सुन्दैछु सबैमा शुभदिन भन्नुभएको छ सुमन गुरुङ हुनुहुन्छ उहाँले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते भन्नुभएको छ के छ खबर तपाईँको भन्नुभएको छ मेरो खबर ठिकै छ म सुमन गुरुङ हो भन्नुभएको छ उहाँले ताप्लेजुङ हाल युएमादेखि कार्यक्रम सुन्दैछु र शुभकामना सन्देश राख्नु पर्दा भनेर साथीहरूको नाम मेन्सन गर्नुभएको छ अन्तिममा सबैमा शुभदिन भन्नुभएको छ रमला साम्पाङ हुनुहुन्छ उहाँले पनि गुड मर्निङ अल भन्नुभएको छ बुद्ध आचार्य हुनुहुन्छ उहाँले सरिना आन्टी मुना मुखियालाई शुभदिन भन्नुभएको छ त्यसै गरी विमल कार्कीले पनि यति बेला हेलो गुड मर्निङ सिस्टर मिस यु अल भन्नुभएको छ दुखी कल्पना राईले पनि व्यवसायमा शुभदिन सबै सबैमा साथीहरूलाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि र अब पनि चाहिँ मैले पनि लगभग कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो एडेन्जरसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु त्यसै गरी एडेन्जरसम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई झन् विशेषै धन्यवाद दिन चाहे आज फोन लागेन केही अनियर्थ नगर्नुहोला तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ भन्न चाहन्छु भोलिको दिनमा पनि पक्कै हाम्रो कुराकानी हुने नै छ भन्न चाहन्छु र विशेष गरी त्यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रा जम्मा 20 मिडिया प्रेमी साथीहरूलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता याखा आजको बसाइबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। त्यसै गरी फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस एकसाथ आइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा जोड़िएका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू यतिखेर प्रत्यक्ष रूपमा हामीलाई सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी विभिन्न विषयमा छलफल र बहस केन्द्रित गर्ने गर्दछौं र तपाईहरूलाई जानकारी गराउने गर्दछौं। देशका समसामयिक राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक घटनाक्रमका विषयमा छलफल चलाउने गर्दछौं र सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। नेपाली बहस यतिखेर केन्द्रित भएको छ रसुवामा आएको विनाशकारी बाढ़ी, सरकारको तदारूकता, तत्परता र सबै राजनैतिक दलहरू एक ठाउँमा भिन्नु पर्ने आजको टटकारो आवश्यकता, विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन, त्यसको मारमा परेको नेपाल, चपेटामा परेको नेपाल र विभिन्न ठाउँमा हुने जलवायु सम्मेलनहरूमा नेपालले उठाउन नसकेका आवाजहरूका बारेमा पनि हामी केन्द्रित भएर बहस र चर्चा गर्नेछौ। बाढ़ीको निकै ठूलो कहर छ, विपत्ति आएको छ, धेरै व्यक्तिहरू अंगभंग भएका छन्, धेरैले मृत्युवरण गर्नु परेको छ। अहिलेसम्मको तथ्याङ्क अनुसार करिब करिब 1500 भन्दा बढ़ी नागरिकहरूले आफ्नो ज्यान गुमाइसकेका छन् भने 3500 भन्दा बढ़ीको अझै पनि पत्ता लाग्न सकेको छैन। सम्पर्कविहीन भएका खबरहरू पनि आइरहेका छन्। यो अति महाविपत्ति हो, यसको चाहिँ धेरैले कल्पना पनि गर्न सकेको स्थिति थिएन। बाढ़ीको इपी सेन्टरमै उद्धार र राहतमा यतिखेर निकै ढिलाइ भइरहेको खबरहरू पनि आएका छन्। आदरणीय श्रोता, बाढ़ीले सबैभन्दा ठूलो क्षति पुर्याएको रसुवामा उद्धार र राहत वितरणमा ढिलाइ भएको कुराहरू पनि आएका छन्। स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको तादम्यता नमिलेका विषयहरू पनि हामी पटक पटक सुन्ने गरेका छौं। किनभने यो विपत्तिको घड़ीमा राजनीति गर्ने होइन, यो विपत्तिको घड़ीमा पोलिटिक्स गर्ने होइन, कसैले कसैलाई पनि डोमिनेट गर्ने होइन। किनभने विपत्ति बाजा बजाएर आउँदैन, यो महाविपत्ति हो। यो विपत्तिको क्षणमा चाहिँ सबै नागरिकहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्छ। किनभने हातेमालो गर्न सकिएन, सबै एक ठाउँमा उभिन सकिएन भने जनताले पत्याउने वातावरण पनि रहँदैन। किनभने जनतालाई सबैभन्दा पहिला, पीड़ितहरूलाई सबैभन्दा पहिला राहतको महसुस हुनुपर्छ। जाने मर्ने मरेर गइसकेका छन्, उनीहरूको सद्गत राम्रोसँग हुनुपर्छ, पहिचान राम्रोसँग हुनुपर्छ भन्ने कुरा हो। र बाँच्ने जो बाँचेका छन् उनीहरूको तत्काल उद्धार गर्नु राज्यको एउटा दायित्व हो, कर्तव्य हो। सुरुङभित्र सम्पर्कविहीन रहेका करिब करिब 900 जना भन्दा बढ़ी व्यक्तिहरू अहिलेसम्म पनि उनीहरूको अत्तोपत्तो छैन। किनभने सरकारले सुरुमा आफ्नो प्रयास गर्यो, त्यो असफल भयो। त्यसपछि उसले भारत र चीनलाई अनुमति दियो 4-5 दिनपछि, त्यसबाट पनि त्यति धेरै प्रगति हुन सकिरहेको छैन। अहिले निजी क्षेत्र जलविद्युत आयोजनाहरूलाई आफै खोज भन्ने ढंगले वा तपाईँहरूसँग पनि सम्बन्धै गर्छौ भन्ने ढंगले जुन सरकार अगाडि आयो, यो डे वनबाट वा डे टूबाट चाहिँ हुनुपर्ने कामहरू थियो। तर आज निकै ढिला भइसकेको एउटा परिस्थिति छ, त्यसैले गर्दाखेरि सरकार आलोचनामुक्त रहन सकेन। गृहमन्त्री फिल्डमा खटिनुभयो, उहाँको काम एकदम सराहनीय छ, फिल्डमा जानुभयो। तर गृहमन्त्री एउटा यस्तो पद हो जसले कमाण्ड गर्ने हो, जसले चाहिँ पोलिसी निर्माण गर्ने कमाण्ड गर्ने हो, र त्यहाँ जाने भनेको गोताखोरहरू, उद्धारकर्ताहरू, सुरुमित्र दक्ष जनशक्ति भएकाहरू चाहिँ त्यहाँ जाने हो। आफू गएर पछाडि क्यामेरा तेर्स्याएर मात्र उद्धार कार्य सफल हुन सक्दैन भन्ने खालका विषयहरू पनि यतिखेर जोडेर आएका छन्। त्यसैले गर्दाखेरि अब यो अप्ठ्यारो परिस्थितिमा धेरै विषयहरूलाई जोड्ने भन्दा पनि सबै मिलेर कसरी यो विपत्तिबाट, कसरी यो दुःखबाट चाहिँ पार पाउने भन्ने कुरा यतिखेर चाहिँ महत्वपूर्ण विषय रहन जान्छ। राज्यसँग आश मार्दैछन् नागरिक, कुसको सब बनाएर धमाधम अन्त्येष्टि हुँदैछ। अब बेपत्ता भइसकेपछि भेटै नहुने स्थिति आइसके पछाडि अब सरकार नागरिकहरूले आफ्नो धर्म अनुसार, धार्मिक परम्परा अनुसार चाहिँ आफ्ना आफन्तजनहरूको, प्रियजनहरूको अन्त्येष्टि गरिरहेका खबरहरू छन्। सरकारसँगै छैन मानवीय क्षतिको तथ्याङ्क। बाढ़ीग्रस्त क्षेत्रमा आफै खटिएको भन्दै आदरणीय श्रोता, सामाजिक सञ्जालमा चर्चा कमाएका गृहमन्त्री सुदन गुरूङले मंगलबार पत्रकार सम्मेलनमा रसुवा, नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भएर कति मानवीय क्षति भयो भन्ने एकिन तथ्याङ्क अहिलेसम्म नभएको बताएका छन्। भन्दा सरकारसँग नै त्यो तथ्याङ्क छैन, त्यो तथ्याङ्क लिने हाम्रो पोलिसी त्यति राम्रो पनि भएन। त्यसैले गर्दाखेरि आज देश रोएको छ, देश यतिखेर संकटमा छ, देश निकै अप्ठ्यारो परिस्थितिमा छ। जलविद्युतमा, बैंकको लगानीमा खतराको घण्टी पनि छ, धेरै खतराको घण्टी बजिसकेको छ। धेरै बैंकहरू ले दिएका कर्जादेखि लिएर हरेक कुराहरूले चाहिँ आज निकै ठूलो क्षति बेहोर्नु पर्ने एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि बहसमा हामी चर्चा गर्छौं, देश र जनताको पक्षमा राज्य उभिनुपर्छ र राज्य भएको अनुभूति जनताले गर्न सक्नुपर्छ, गर्न पाउनुपर्छ। आजको नेपाली बहसमा यस विषयमा पनि हामी छलफल गर्नेछौ। आज हामी राजनीतिक बहस भन्दा पनि सामाजिक बहस र मानवीयताको बहसलाई बढ़ी केन्द्रित भएर, फोकस भएर चाहिँ कुराकानी गर्नेछौ। किनभने जनता यतिखेर रोएका छन्, देश यतिखेर रोएको छ, बाढ़ीको चपेटा छ, बाढ़ी छ, विपत्ति छ, त्यस विषयमा चाहिँ हामी बहस र चर्चा गर्नेछौ। आदरणीय श्रोता, बाढ़ीले बगाएको सड़क र पुल बनाउन 50 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक प्रक्षेपण र अनुमान गरिएको छ। 50 अर्ब देवीघाट त्रिशुली बजार र बेत्रावती बेली ब्रिजमा राखेर आवत जावत सहज बनाउने विषय पनि सँगसँगै जोड़िएर आएको छ। त्रिशुली पारेको फिस्लिङ र बेनीघाट बीचमा 1 किलोमिटर जति नयाँ ट्र्याक खोलेर तयार हुन्छ कृषि कृष्णभीरको विकल्प भन्ने खालका छलफल बहसहरू पनि चलेका छन्। अब काठमाडौँ र अन्य जिल्ला जोड्ने, देशका विभिन्न जिल्ला जोड्ने बाटो रूटको कुरा गर्ने हो भने कृष्णभीरले पनि पटक पटक दुःख दिने गरेको छ, सताउने गरेको छ। यस विषयमा पनि बहस गर्छौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 0295701123,
2: मोबाइल नम्बर 9841067622। भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
4: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछिस् त।
2: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
4: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
2: धन्यवाद दादा, म अहिले नै गइहाले।
4: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
2: खरङ सम्पर्क सञ्जीव कटवाल 9916348440,
4: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069772।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभाको चालु आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास, लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रमहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.sankhuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029582855 9852589079 संखुवा सभा 029420949 9852773076 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
6: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
7: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
8: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
10: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुनचाँदी पसल चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाई सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: हामी नेपाली बसमा बाढ़ी प्रभावित क्षेत्र, नेपालको पूर्व तयारीको विषय र दलहरूको अहिलेको ऐक्यबद्धताका विषयमा केन्द्रित भएर छलफल र बहसहरू गरिरहेका छौं। यतिखेर हाम्रो सम्पर्कमा नेपाली कंग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्र भण्डारी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद हजुरलाई।
1: डाक्टर साहब, अब यो देश यतिखेर अप्ठ्यारो परिस्थितिमा छ, देशले महाविपत्ति सामना गरिरहनु परेको छ, विपत्ति बाजा बजाएर आउँदैन। अकस्मात आएको रसुवा बाढ़ीले आज निकै ठूलो प्रभाव पारेको छ सरकारसँग। हिजो गृहमन्त्रीको तथ्याङ्क सुन्यो भने यकिन तथ्याङ्क अहिलेसम्म सरकारसँग पनि छैन। यो बाढ़ी पछिको राहत उद्धार, यसको तयारीको विषयमा चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
2: हजुर, हामी हिमालय रेन्जमा पर्छौं, भारत र चीनको बीचमा। हाम्रो चाहिँ नि हिमालय रेन्ज ग्लोबल वार्मिङको कारणले वा तापक्रम बढ्दा बढेको कारणले गर्दा अत्यन्त कमजोर बन्दै रहेको छ। माथिको संरचना कमजोर छ, तर हामीले तल बलियो संरचना बस्तीहरू बनाइरहेका छौँ, हाइटहरू बनाइरहेका छौँ, र हामीले नगरेको कामको अप्ठ्यारोमा हामी परेका छौँ। त्यस कारणले गर्दा यो समस्या हामीलाई अब बारम्बार आउने होला छ, पहिलो कुरा। दोस्रो कुरा, हामीले हिजो भूकम्प बेहोर्यौं, त्योभन्दा अगाडि बाढ़ी पनि हामीले बेहोरेको थियौं, त्यसबाट पनि हामीले सिक्नु पर्थ्यो। अहिले तपाईँले भूमिकामा भन्नुभयो, अहिलेका जनताहरूको अवस्था, जनताहरूको माग, आज सुरुङमा परेका व्यक्तिहरूको कुरा र लासहरूको बारेमा हामीले धेरै कुरा लुज गरेका छौं, तर हामीले यति धेरै कमजोरीहरू गरेका छौं। अहिले हामीले कमजोरीको बारेमा भन्न थाल्ने हो भने सबै कराउनु थाल्छ, सिक्नलाई कसैले चाहँदैन। तर यति धेरै टरक भरक गरेका छौं, फोटोहरू खिचाएका छौं, जनताको मन दुखिरहेको छ, एउटा त्यो स्थिति छ। त्यसो चुरा हामीले के बुझ्नुपर्छ भने हामीले दरबारको अधिकार सिंह दरबारमा ल्यायौं, सिंह दरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुग्यौं, किनभने सिंह दरबारले तलको जनतालाई देख्न सकेन, भटेको सिधा देख्न सकेन भन्दा हामीले स्थानीय तह बनाएछौं। त्यसकारण अहिलेको यो बेलामा जसको हाम्रा आफन्तले ज्यान गुमाएका छन्, जसको लास भेटिएको छैन, त्यो त नजिकको छिमेकीलाई थाहा छ नि, सिंह दरबारलाई थाहा छैन। त्यसकारण हामीले यो चाहे उद्धारको निम्ति हाम्रो सुरक्षा निकायले सधैँ गरिरहेको छ, चाहे भोटेको सीमा होस्, चाहे भूकम्पमा गरिरहेको छ, तर वितरण र व्यवस्थापन हाम्रो तल्लो निकायले गर्न सक्थ्यो, तल्लो निकायले दिन सकेनौ। त्यस कारणले गर्दा अहिले जनताहरू आक्रोशित भएको छ, जनताले पाइएन भनेको छ, एउटा छुट्टै पाएको। दोस्रो कुरा हामीले के बुझ्न पर्थ्यो भने 25-30 देशका व्यक्तिहरू अहिले यो फसेका छन्, ज्यान गुमाएका छन् भने अरू देशको सहयोग लिन पर्थ्यो। हामीले सुरुङ महारमा कसरी सुधार, सुरुङ महारको उद्धार गर्ने भन्ने कुरा हामीलाई कम ज्ञान छ, नेपाली सेनालाई अलिअलि ज्ञान छ, तर नेपाली सेनासित त्यसलाई उद्धार गर्ने त प्रविधि छैन। त्यसकारण प्रविधिको सहयोग वा व्यक्तिहरूको जसरी अहिले हामी लिन खोजिरहेका छौँ, लिएका छौँ, त्यो पहिले नै लिएको भए धेरै व्यक्तिहरूलाई हामीले बचाउन सक्थ्यौँ। त्यस कारणले कहीँ न कहीँ कमजोरी भयो कि भन्ने मलाई आफूलाई लाग्यो।
1: अब डाक्टर साहब, एउटा कुरा, उद्धारमा ढिलाइ भएको कुरा, सुरक्षाकर्मी नागरिक सम्पर्क विहीन भएको कुरा, सुरुङभित्रका नागरिक हराइरहेको विषय, कतिपय क्षेत्रमा राहत पनि पुग्न सकेन भन्ने गुनासोको विषय, अलिकति हामी व्यवस्थापकीय पाटोमा वा चाहिँ हामीसँग त अहिले तीनवटा संरचनाहरू छन्, तीनवटा संरचना बीचको तादम्यता चाहिँ त्यति धेरै मिल्न नसकिया जस्तो लाग्यो, वा एकद्वार प्रणाली भनियो तर केही निकायहरूलाई चाहिँ बाइपास गर्न खोजियो भन्ने खालका कतिपय सामाजिक सञ्जालमै पनि आए वाद विवादका कुराहरू, यसलाई कसरी अनुवाद गर्छ?
2: मैले सामाजिक सञ्जालमा पूर्व तपाईँकै रेडियोबाट पूर्व आइजीहरू, पूर्व सुरक्षाकर्मीहरू, पूर्व विश्लेषकहरूको मैले सबै कुरा सुनिरहेको छु। तर के कमी कमजोरी भयो भने हाम्रो सबै स्थानीय तहमा कति लास भए, कति जीवित छन्, कुन ठाउँ अप्ठ्यारो छ भने त स्थानीय तहलाई थाहा छ नि, त्यसमा टोटल्ली हाम्रो कमजोरी रह्यो। भलै यो अहिले कमजोरी भयो, यसो गर्नु पर्थ्यो भन्ने समय होइन, यसलाई पछि विश्लेषण गरौँला, तर समाजमा यति धेरै अनुभवी व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको सुझाव त लिन पर्यो नि। जस्तै जिम्मेवार मान्छेहरूले, जिम्मेवार व्यक्तिले त अफिसमा बसेर कहाँ के पुग्यो पुगेन भनेर त्यसलाई तल्लो सबै राज्यका मिसिनेरीहरूको परिचालन गर्ने हो नि। जिम्मेवार व्यक्तिहरूले फिल्ममा जाने अनुभव छैन, सिकेको छैन, त्यही फोटो सिकाउन सक्ने, त्यही रेस्लिङ गर्न थाल्ने, यो त कुनै पनि मानवीय तरिकाले राम्रो देखिँदैन। त्यस कारणले गर्दाखेरि यो समस्या भएर परिचालनमा पनि कमी भयो, वितरणमा पनि कमी भयो, व्यवस्थापनमा पनि कमी भयो एउटा कुरा। अर्को कुरा मैले तपाईँलाई भने नि, अहिले हिमालय रेन्ज भएको कारणले हामीले अमेरिकनहरूले जलवायुको बारेमा छोडिदिए। अब हाम्रो समस्या भनेको त भारत र चीनको नि, भारत र चीनसित आर्थिक कुटनीति गर्न पर्थ्यो, भारत र चीनसित तपाईँलाई प्राविधिक कुटनीति गर्न पर्थ्यो, भारत र चीनसित जलवायुको कुटनीति गर्न पर्थ्यो नि त हामीले त, होइन? त्यस कारण भलै अहिले भर्खरै सरकारलाई यो कुरा गरिनुहोस् भन्न मैले चाहन्न, अहिले भर्खरै कोही बोल्ने सुझाव दिनेलाई यही गाली गर्नुपर्छ, लख्नुपर्छ भन्ने यसरी मान्छेको देशमा यति लाज परेको छ, जमिन पनि कति लाज छ, लाज भारतसम्म पुगेको छ, कुनै परिवारै छैन, कसैको सम्पत्ति जो छैन। यस बेलामा हामी सबै नेपाली एकजुट भएर हामी के गर्न सकिन्छ गर्थ्यौँ, तर कति कुराहरू प्रकृति र मानिस बीचको द्वन्द्वमा प्रकृतिले सधैँ जित्छ नि, यसलाई कसरी प्रकृतिलाई हामीले व्यवस्थापन गर्ने भन्ने सोच गर्ने बेलामा हामी कमजोरी हाम्रो सोचाइमा, हाम्रो चिन्तनमा, हाम्रो बुझाइमा, हाम्रो व्यवहारमा नै कमी कमजोरी भएको मैले महसुस गरेको छु।
1: अब हिमाली क्षेत्रमा हिमताल फुट्ने कुरा अझै पनि हामीसँग तथ्याङ्क अनुसार करिब करिब 47 हिमतालहरू हिमबम भएर माथि बसेका छन् भन्ने कुराहरू आउँछ। पहिरो जाने, नदीमा आकस्मिक बाढी आउने जोखिम वर्षौंदेखि चाहिँ थाहा छ, तर सरकारसँग पूर्व सूचनाका कुराहरू वा चाहिँ हामीसँग चीनसँग र चीन र नेपाल बीचको सम्बन्धका कुराहरू, त्यसबाट चाहिँ पूर्व सूचना लिने कुराहरू, यी यावत विषयमा चाहिँ हामी अलिकति हिजोदेखि नै कमजोर बन्दै आउनु पर्छ, यो कुरा स्वीकार्नुहुन्छ?
2: होइन, हामीले कस्तो भन्नुहुन्छ भने यो अहिले भर्खरै अहिले भर्खर यो कुरा फेरि राहतलाई कसरी वितरण गर्ने, कसरी व्यवस्थापन गर्ने, राज्यका अङ्गहरूलाई कसरी परिचालित गर्ने भन्ने कुरा त अहिले हामीले सुरुङमाहरूको विकास गरेको कारणले गर्दा सुरुङमा फँसेका मान्छे एउटा कसरी ल्याउने भन्ने कुरा तुरुन्तै गर्न पर्थ्यो। यो वर्तमानका कमजोरी हुन्, तर माथि ताल बनेको छ, यसलाई कसरी व्यवस्थापन गर्ने भनेको यो लङ टर्म कुरा हो। यसलाई चाहिँ हामीले मैले पहिले नै निवेदन गरेँ नि, यो समस्या त भारतले र चीनले सबैभन्दा धेरै भोग्नुपर्छ। ग्लोबल वार्मिङको प्रभाव त हामीले भोग्नुपर्छ, हामीले चाहिँ ग्लोबल वार्मिङमा असर गर्ने काम त नेपालले गरेका होइनौँ नि, दसवटामा बस्ने व्यक्तिले गरेको होइन नि। त्यसैले हामीले भोग्दाखेरि हामी अन्तर्राष्ट्रिय क्षेत्रमा, अहिले यो अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम धेरै आएको छ, यसले धेरै सफल गर्नु पर्यो भने यसलाई हामीले चाहिँ सहयोगको रूपमा लिनुपर्छ। सहयोगको रूपमा किन लिन्छ भन्दा मैले पहिले नै निवेदन गरेँ, जलवायुको रणनीति बनाउनु पर्यो, आर्थिक रणनीति बनाउनु पर्यो, प्रविधिको रणनीति बनाउनु पर्यो। हामीले अहिले प्रविधिको रणनीति गरेको भए त हामीले सुरुङमार्गबाट हामीले हाम्रो जनतालाई तुरन्तै निकाल्न सक्थ्यौँ नि, होइन? हामीसित प्रविधिको रिमेन गरेको भए हामीले प्रविधि हामीले ल्याएर राख्न सक्थ्यौँ नि। तर के भने विगतमा यति कमजोरी भए, हामीले पृथ्वीनारायण शाहले भने जस्तै अन्न उत्पादन हुने ठाउँमा अन्न उत्पादन गर, ठाउँमा बसाल, खेती गर्ने ठाउँ खेती गर, बस्ने ठाउँ बस्ने ठाउँ बनाऊ भनेको त पृथ्वीनारायण शाहले भनेको कुरा हो नि। यसलाई हामीले विश्वविद्यालयमा ढालेर कुन ठाउँमा बसाइसक्ने भन्ने कुरा पहिलेबाट हामीले गरेनौँ, यो कमजोरी भाव भन्ने कुरा हामीले बुझेर कुन बलियो ठाउँ पहिलो ठाउँ खोजेर बसाइसक्नु पर्यो। अहिले हेर्नुहोस् त, हामीले जति पुल बनायौँ नि ती सबै पुलहरू गए नि, जति बस्ती गरायौँ नि सबै गए, कति गएको थियो ती सबै जमिन पनि छ, कसैले भर्खरै खोज्न सकिन्छ भन्ने कुरा होइन फेरि। तर हामीले जति सकिन्छ त्यो प्रयास हामीले विदेशीबाट सहयोग लिने, आफ्नो लिने, आफ्ना यी इकाइहरू तल्लो है तपाईँले भूमिकामा भन्नु भने हामीले चलाउने त स्थानीय तह हो नि, को परिवारमा कति सदस्य छैन, कति गरेका छन्, कति गए भन्ने उनले बताइदिन्छन् नि। म कार्टुनबाट गएका त सक्दिनँ त, मैले त फोटो खिच्ने, मेरो फोटो राख्ने, नचाहिने भरम फैलाउने होइन, त्यो काम नै गर्छु। हेलिकप्टरमा उद्धार गर्ने कि हेलिकप्टरमा झुन्डिएर नाटक देखाउने हो, यस्तो स्थिति भयो। त्यसबाट संवेदनशीलता मरेको जस्तो भयो। तर पनि हिजो त्यो जगदीश खरेलजीको नेतृत्वमा सर्वदलीयको गरेर स्थानीय तहलाई कसरी परिचालित गर्ने भन्ने त भयो, तर हामीले भन्दा भन्दै भयो नि, यो पहिले गरिदियो वा के हुन्थ्यो? भन्ने कुरा हामीले गर्न सकिन्छ। तथापि अब अहिले हामी सबै कसरी बचाउ कसरी उद्धार गर्न सकिन्छ भन्ने कुरामा हामी लाग्ने।
1: अब एउटा कुरा डाक्टर साहब, जस्तो सरकारले जुन किसिमको तयारी गर्यो, अब यो कमान्ड नै कसले गर्ने भन्ने खालको एउटा अन्यलता जस्तो देखियो। हामीले केही कुराहरूबाट भोगिसके पछाडि सिक्नुपर्छ, त्यसको चाहिँ कार्यान्वयन गर्नुपर्छ, आगामी दिनमा यो दोहोरिन नदिनका निम्ति चाहिँ एक्सर्साइज गर्नुपर्छ। यो आज मात्र होइन, रसुवामा गत वर्ष पनि बाढी गएको थियो, हामीले भूकम्पको सामना गरिसकेका छौँ, यस्ता विपत्तिको सामना गरिसकेका छौँ। क्युआरको विषयमा कसको भूमिका के भन्ने अन्यलता यो दीर्घकालीन रूपमा किन यो कायमै भइरहेको छ अहिलेसम्म पनि?
2: अहिले यस्तो हजुरलाई नेपाली हामी बुझ्दै नखोज्ने, हामीमा अहमता, हाम्रो घमण्डमा क्षमता नभएका, नबुझेका होइन। एउटा संसद जिते भन्दैमा मैले सबै बुझेको छु भन्ने हुँदैन नि। मैले भन्दा म काठमाडौँ बस्ने भन्दा त तुभाग नदीका किनारमा बस्ने एउटा बाबु सबैभन्दा धेरै पौडिन सक्छन् उद्धार गर्नका निम्ति। म इन्जिनियर हुँला, म सोसल साइन्टिस्ट हुँला, र मैले भन्दा त त्यो पौडेर त बाबुले पर्छ, त्यो हुन्छ नि। त्यसरी स्किलको हामीले प्रयोग गर्ने, कसरी नदीको कसरी स्किल प्रयोग गर्ने, समुद्रमा बस्ने कसरी गर्ने, हिमाली रेन्जमा कसरी बस्ने, वा हामीले नसक्ने कुरा जस्तै हिमताल फुट्ने, हजुरले भन्नु नि 42 हिमताल त खुर्चन, माथिल्लो जमिन कमजोर छ, हजुरले आफैले भन्नु नि। तपाईँलाई तपाईँ पनि एउटा क्षेत्रको बुद्ध पढ्दा पढ्दा भन्दा भन्दै बिक्री हुनु नि, के आइरहेछ भनेर तपाईँसित खबर गर्ने, तपाईँसित बुझ्न खोज्ने पो हो र यहाँ बुझाउने र कुरा गर्ने बित्तिकै सुझाव राख्ने बित्तिकै मैले अस्ति चाहिँ नि स्थानीय तहलाई हामीले जिम्मेवार दिनुपर्छ। जो जिम्मेवारमा व्यक्तिहरू छ अफिसमा बनेर तल्लो तल तहसम्मको मेसिनरी चलाउनु पर्छ, डिस्टर्ब गर्न जानुहुन्न, उद्धार गर्ने व्यक्तिहरूलाई डिस्टर्ब गरिदिनु हुँदैन, काम गर्न दिनुपर्छ, उसले चाहेको मेसिनहरू इक्विपमेन्टहरू दिनुपर्छ भन्दा कति कति कराए भन्नुहोस् न। त्यसमा अहिले आफ्नोमा सबैले यो ठिक रहेछ भने हिजो सर्वदलीय बैठक कसैले बन्न पर्यो कि परेन, अरूका कुरा सुन्नुपर्छ। त्यस कारण हामीले के भन्नुहुन्छ भने यो हामीले के एउटा महत्वपूर्ण चिज हो, यो प्रकृतिर मानिस बिचको गङ्गा हो, हामी जमिनहरू तपाईँलाई अकुपाई गर्दै जान्छौँ, नदीलाई बग्ने नदीलाई साङ्ग्रो बुझाइदिँदै जान्छौँ, 12 वर्षमा खोला बग्छ भन्ने त हाम्रो उखान छ कि छैन भन्नुहोस् त? उखान छ नि त। त्यस कारण यी कुराहरूलाई हामीले बुझेनौँ, त्यस कारणले यो बुझेर अरूका कुरा सुनेर विगतका व्यक्तिहरू पढेका थिएनन् होला, तिनले कति दूरदर्शी तिनका कुरा बुझेर अहिले ग्लोबल वार्मिङको चुनौतीलाई हामीले बुझेर प्रकृतिर मानिस बीचको द्वन्द्वलाई मिलाएर जानुपर्छ भविष्यमा। अहिले हामी उधारमै लाग्नुपर्छ, स्थानीय तहलाई जिम्मै दिनुपर्छ, कसैले पनि यो बदमासी गर्दैन, त्यही मान्छेहरू सबै बदमास त हुन्छन् नि। त्यसमा सरकारले सिंह दरबारले व्यवस्थापन गरिदिने, रिसोर्सेसहरू जुटाउने, त्यसै स्थानीय तहलाई वितरण गरिदिने, प्रविधिकहरूलाई अबको चुनौतीलाई कसरी सामना गर्ने तपाईँहरूले हेर्नुहोस् भन्ने, यो सबै कुरा लङ टर्मको लागि विश्वविद्यालयहरू जिम्मा जमिन नापाउ र हाम्रो त सबैभन्दा ठुलो कुरा भनेको ज्ञानको, विचारको, दृष्टिकोणको, समस्या अनुसन्धानको ठाउँ त विश्वविद्यालय, नि विश्वविद्यालयलाई दिइयो भने हामी बल्ल हाम्रो देश सस्टेनेबल हुन्छ, विकास हुन्छ, भरि हुने यस्ता रिक्सहरू यस्ता दुर्घटनाबाट बस्छ।
1: अब डाक्टर साहब, नेपाली कंग्रेसले चाहिँ यो बाढी, पहिरो, उद्धार, राहत र रसुवा, धादिङ, नुवाकोट, चितवन लगायतका जनताहरूका पक्षमा चाहिँ यतिखेर के काम गरिरहेको छ? किनभने कंग्रेसभित्र आफै पनि अलिकति समस्या छ, कंग्रेस आफै बिरामी छ, तर यो बाढी पहिरो उद्धारमा चाहिँ कंग्रेसको भूमिका चाहिँ कस्तो रह्यो?
2: मैले हजुरलाई कंग्रेस आफैभित्र बिरामी छ, युङ जेनेरेसन पनि छ नि कंग्रेसभित्र। म 2 दिनदेखि लगातार त्यो क्षेत्रका जनताहरूसित पार्टी अफिसमै बसेर समस्या के हो, के गर्नुपर्छ, त्यस क्षेत्रका एमपीहरू, त्यस क्षेत्रका प्रतिनिधिहरू सबैसित, स्थानीय तहसित, अब धेरै स्थानीय तहका साथीहरू त मै अप्ठ्यारोमा पर्नुभएको छ नि, यो कुरा पनि हामीले बुझ्नुपर्छ नि। त्यस कारण कंग्रेसले यसलाई लिएर हामीले अहिले के भन्नुहुन्छ, दुन्द बढाउने भन्दा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ, सरकारलाई कसरी सजेस्ट गर्न सकिन्छ, सरकारलाई कसरी तल्लो तहसम्म परिचालन गर्न सकिन्छ भन्ने कुरामा हामी बेसरी राखेका छौँ। सुरक्षाकर्मीलाई कसरी सहयोग गर्न सकिन्छ उद्धारको निम्ति भनेर लगाइरहेका छौँ। हामीले सरकारलाई सबैले आर्थिक सहयोग गरेर जति सकिन्छ, यो चाहिँ योभन्दा ठुलो पुण्य केही पनि हुँदै छैन। अहिले आवश्यकताको दान हो, हामीले जति हाम्रो गरु पुराणमा दान हुने खानेलाई दान दिएको कुरा लाग्दैन, त्यसले अर्को अधर्म हुन्छ भन्ने पनि, अहिले आवश्यकता अनुसारको दान गर भन्दा हामीले सबैका कुरा सुनेर सरकारलाई पैसा दिन पनि अभाव हामी आफैले पनि उठाएर दिनुपर्छ भन्ने कुरामा लागिरहेका छौँ। त्यसैले हामी अहिले यो उद्धारमा यो विपदमा हामीसित हामी टोटली सरकारको साथमा छौँ। तर यो सुझाव लिने कि नलिने भन्ने सरकारले बुझ्न थाल्यो। हाम्रो संसदीय दलको नेता हुनुहुन्छ संसदमा, उहाँले प्रधानमन्त्रीलाई भनेर यो गर्नुपर्छ भन्नुभएको छ। तर सरकारले पनि आफ्ना तलका निकायका व्यक्तिहरू जो उदन्नता प्रकट गरिरहेका छन्, जसले अमानवीय व्यवहारहरू गरिरहेको छ, त्यसलाई पनि सरकारले रोक्नेतिर जानुपर्छ, पार्टीले रोक्नेतिर जानुपर्छ। त्यस्तो अहिले हामी त्यो मेरो भन्दा खै अल आएर हामी सबै नेपाली हौ, नेपालीलाई आपत परेको छ। को सरकारको बाहिरको को प्रतिपक्ष को पार्टीको भन्दा पनि हामी मुलुकका बानी हौ अहिले। त्यसमा मुलुकका निम्ति हामीले अहिले सरकारमा राष्ट्रपाल छ, कोही भोलि अर्को अप्ठ्यारो पर्दा हुन्छ, हामीले नयाँ नजिर बचाल्न पर्छ, एक अर्कोलाई सहयोग गर्नुपर्छ, हाम्रो देश हो, हाम्रा जनता हुन्, विपद परेको छ भन्ने धारालाई हामीले यो नजिर स्थापित गर्नलाई लागिरहेको छ।
1: जाँदा जाँदै डाक्टर भण्डारी, रसुवाको बाढी प्राकृतिक विपद थियो तर त्यसबाट भएको मानवीय क्षति पूर्णतः प्राकृतिक थियो भन्न मिल्छ, वा राज्यको कमी कमजोरी वा मानवीय कमजोरीका कारणले पनि यसले धेरै ठूलो क्षति पुर्यायो?
2: यो सबै मानवीय कमजोरीका कारणले भएको। हामीले तपाईँलाई पहिले पनि भने तल माथि हिमालमा ताल छन्, सबै कच्चा छन्, तर हामीले बस्ती बसाल्छन् भने त मानवीय कमजोरी भयो नि। दोस्रो कुरा, हामीले नदीलाई सानो गराइदेऊ, हामीले अकुपाई गरिदेऊ, 12 वर्षमा खोलो फर्किन्छ भन्ने हामीले भन्यौँ नि, त्यो पनि मानवीय कमजोरी थियो। त्यस कारणले हाम्रा प्लानिङमा, हाम्रो बुझाइमा, हाम्रो दृष्टिकोणमा मानवले चाहिँ संकुचित हुँदाखेरि प्रकृतिले हामीलाई चाहिँ जित्यो, प्रकृतिले हामीलाई जितेको हो। त्यस कारण यो प्रकृति र मानव बीचको द्वन्द्व मात्रै नभएर मानिसको सोचमा दृष्टिकोणको कमजोरी हो भन्दा पनि हामीले यसलाई बुझेर जाँदैछ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब। नमस्कार।
2: हजुरले मलाई बोलाउनु भयो, हजुरले यति राम्रो बिहान बिहानमा जनतालाई सूचित गरिदिनु भएको छ, यसलाई चाहिँ हजुरको माध्यमबाट यो समाजलाई यो अप्ठ्यारो परेको बेलामा मान्छेहरू चाहिँ रचनात्मक बनोस् भन्नेतिर पनि हजुरले ख्याल गर्नु, हजुरले गर्नुभएको छ, राम्रो गर्नुभएको छ, धन्यवाद।
1: हजुर साहब नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका प्रभावशाली नेता डाक्टर चन्द्र भण्डारी, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसकेँ, उपचार गर्न कहाँ जाने होला?
4: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु, जचाउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाच, कान, घाँटी, दम, पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँझोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल, चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295701292, फोन नम्बर 98423-4549।
8: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु?
8: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु?
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा सम्म मनोकामना सुन चाँदी पसललाई सम्झनुहोस्।
10: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्रहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
11: मनोकामना सुन चाँदी पसल
7: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862137449 9153378775।
12: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
13: ल ल आमा, म तू गए तू आए।
12: होइन, आजै आइपुग्छस् र।
13: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
11: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन, रेडियो अरुण।
1: यतिखेर हामीसँग रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अरियाल प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। अरियालजी, नेपाली रेडियो सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: नमस्कार, हजुर नमस्कार।
1: अरियाल सर, के छ अहिलेको अवस्था? सरकार आकाशमा, सरकार चाहिँ फेसबुकमा मात्र छ, वा चाहिँ सरकार अहिले यसो फिल्डमा पनि देखियो?
2: त्यो बेलामा पनि सरकार मैले आकाश र अनि त्यसपछि

0: त्यसलाई अलिक फरक ढङ्गले व्याख्या विश्लेषण गरियो भन्ने मलाई लाग्छ। बिस्तारै मूलत कोर्डिनेसन त महत्वपूर्ण कुरा हो। यस्तो यस्तो खालको महाविपत्तिमा सामान्य अवस्थामा सञ्चालन भएका संरचनाहरूबाट सरकारी संरचनाहरूबाट विशिष्ट अवस्थाको सम्बोधन हुँदैन भन्ने मात्रै मेरो कुरा हो। त्यसलाई विशिष्ट अवस्थाको व्यवस्था गरेर विशेष अवस्थाको विशेष व्यवस्था गरेर कार्य सम्पादन गर्न सकियो भने मात्रै त्यसलाई ठिक ढङ्गले हामीले परिणाम दिन सक्छौ। परिणाम दिन सकिएन भने हाम्रा जति भोट पनि ती परिणाम दिन सक्दैन र हाम्रा स्रोत साधन परिचालन भएको देखिन्छ तर परिणाममुखी काम भइरहेको हुँदैन भन्ने मात्रै कुरा हो। अहिलेको अवस्थामा चाहिँ
1: तपाईँ त प्रभावित क्षेत्रमा हुनुहुन्छ, निकै ठूलो क्षति त्यहाँ बेहोर्नु परेको स्थिति छ। तपाईँका कर्मचारीहरू हराएका छन्, विद्यार्थीहरू हराएका छन्, स्कूल बसहरू त्यहाँ डुबेका छन्, गाउँपालिकालाई निकै ठूलो क्षति भएको छ। के छ अहिलेको अवस्था?
0: त्यो क्षतिको त कुरा गरेर सम्भव साध्यै छैन। अब त्यो हिजै हामी चर्चा धेरै गरिसकेका छौँ होइन। अब अहिले कोर्डिनेसनको बाटो बिस्तारै विकास हुँदै गएको छ, सरकारको तर्फबाट पनि फिल्म बनाउने, छलफल गर्ने, अन्तर्क्रिया गर्ने र हाम्रो यहाँको निर्णयहरू के हो त्यसको आधारमा अघि बढ्ने गरी छलफल सुरु हुन थालेको छ। अहिले उद्धारको काम मूलत पछाडि प्रतिकारको काम मेजर हो। प्रतिकारमा हामीले जुन ढंगले सूचना सम्प्रेषण गर्नुपर्ने सक्ने हो त्यसमा काहीँ कतै अलिकति हिरट नै भएको छ, धेरै हिरट भन्दिनँ म, त्यो जुन स्पिडमा त्यो चिज आएको छ त्यो जसले सूचना दिनुपर्ने सूचना दिने अधिकारीहरू नै त्यसबाट प्रभावित भएर सङ्कर्मविहीन हुने स्थिति बनाए हुनाले समयमा सूचना प्रवाह सकेन, त्यसबाट क्षति हामीले बेहोर्नै पर्यो। तर त्यस पछाडि उद्धारको कुरामा चाहिँ जति ध्यान दिनुपर्थ्यो, जति ध्यान दिँदाखेरि हामीले क्षति बेहोर्न सक्दो कम क्षति बेहोरिन्थ्यो, त्यसमा चाहिँ हाम्रो आपत्ति पनि हो, त्यसमा सरकार ध्यान पुगेन भन्ने हो। अहिलेको सन्दर्भमा चाहिँ समन्वयको पाटो ठिकै ढंगले अघि बढ़िरहेको छ, बिस्तारै अझै पनि केही कुराहरू व्यवस्थापन गर्नुपर्ने छ तर पनि समन्वयको पाटो ठिकै ढंगले अघि बढ़ेको छ। अब हाम्रो सन्दर्भमा भन्यो भने हाम्रा पाँचवटा वडाहरू हुन्, तीनवटा वडा चाहिँ खोला पारी छ, नदीको त्रिशूल नदीको पारी छ, त्यसो त्रिशूल नदीको पारी छ र लामो समय इलेक्ट्रिसिटीको सप्लाई नभएको कारणले गर्दा एउटा कुरा के अरे पावर लाइनहरूलाई पनि त्यसले प्रभाव पार्यो, डिसिओ टावर लाइनहरूमा नि प्रभाव पार्यो जसको कारणले कनेक्सन हुन सकेन। दोस्रो इलेक्ट्रिसिटी नहुना साथ त मान्छेसँगको सम्बन्ध सम्पर्क सबै टुट्यो। त्यो ठाउँमा चाहिँ सम्पर्क गर्ने एउटै विधि भनेको हाम्रा सामानहरू स्रोत साधनबाट केही स्रोत साधन लगेर त्यहाँका मान्छेलाई न्यूनतम आवश्यकता पूर्ति गराउने कुरा चाहिँ हामीलाई जटिल बनेको छ। अहिले त्यसमा अलिअलि समन्वय भएर के अरे हेलिकप्टर मार्फत खाद्यान्नहरू पुर्याउने, त्यहाँ जम्मा हुनुभएका साथीहरूलाई, त्यहाँ भिक्टिम हुनुभएका साथीहरूलाई एक ठाउँमा केन्द्रीकृत गर्ने, सेल्टरमा राख्ने अनि त्यसपछि गएर उहाँका न्यूनतम कुराहरू पूरा गर्ने कुरा सुरुवात गरिरहेका छौँ। त्यसलाई अझ बेसी व्यवस्थित गर्नुपर्नेछ। हामी छलफल र अन्त्यमै छौँ र त्यसलाई सम्बोधन गर्ने गरी अघि बढाएको छ। अब कुराहरू सुनवाई हुन थालेको छ।
1: अब अरियाल सर, एउटा कुरा के छ भने स्थानीय तहले राम्रोसँग काम गरेनन्, यो त एउटा क्लिकमा काम हुनु पर्थ्यो, स्विच थिचिसकेपछि अटोमेटिक काम हुनु पर्थ्यो भनेर भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले भन्नुभयो, तपाईँहरू अटोमेटिक रूपमा किन सक्रिय हुन सक्नु भएन?
0: अब त्यो उहाँहरूले स्थानीय तहलाई कसरी बुझ्नु भएको छ मलाई थाहा छैन। कतिपयलाई स्थानीय तह सीमा र परिधिको बारेमा थाहा छैन उहाँहरूलाई, यो त म त प्रश्नसँग भन्छु। स्थानीय तहको सीमा के हो? विपद व्यवस्थापनको न्यूनतम कामहरूको सामान्य कामको व्यवस्थापन गर्ने क्षमता मात्र स्थानीय तहसँग छ। त्यसले पूर्व संरचनाहरू निर्माण छ, निर्माण गरेकै त्यसले नगरेको छैन। तर त्यो स्विच थिच्नासाथ काम गर्नु त स्विच थिच्नासाथ के अरे तयारी गर्ने काम त संघीय सरकारले गर्नु पर्थ्यो होला नि। अर्कालाई स्रोत साधनको केन्द्रमा आफू बस्ने, स्रोत साधनको केन्द्रमा आफू बस्ने, सम्पूर्ण नियन्त्रण उहाँहरूसँग रहने होइन, अनि त्यस्ता चाहिँ विकट क्षेत्रहरूमा चाहिँ स्रोत साधनबाटको पहुँच पुर्याउनुको लागि प्रयोग हुने हेलिकप्टरहरू उहाँहरूको नियन्त्रणमा रहने, संघीय सरकारको नियन्त्रणमा रहने, त्यो न प्रदेश सरकारले त्यो प्रयोग गर्न पाएको छ, न निर्वाचित संघीय सांसद र प्रदेश सांसदहरूले त्यसको उपयोग गरेर त्यहाँको वस्तुगत अवस्था जानकारी गर्न पाउने स्थिति बनाएको छ। अनि त्यो चाहिँ केही पनि उहाँहरूबाट नहुने अनि त्यसपछि गएर स्विच छिना छ तल गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम गरी जिम्मेवारी अभिव्यक्ति भन्दा बाहेक केही होइन। त्यस्ता आरोप र आरोपले चाहिँ कसैलाई पनि त्यसले सही गर्दैन। उहाँहरूले वस्तुगत अवस्थाको विषयमा ख्याल गर्नुपर्छ। एउटा कुरा त जुन जुन ठाउँको प्रभावित स्थानीय तह हो त्यो स्थानीय तह आफै भिक्टिम हो, हामीहरू सबै भिक्टिम हौ। निर्वाचित जनप्रतिनिधिहरू कोही बाल नदीबाट बाँचेर त्यो भेलबाट बाँचेर निस्किनु भएको छ। अब गोसाइकुण्डको कुरा गर्ने त उपाध्यक्ष लगायत तपाईँको एउटा दुई दुईजना वडा अध्यक्ष र अरू साथीहरू त्यहाँ भिक्टिम हुनुभएको छ, 27 कर्मचारीहरू हराउनु भएको छ। अनि मेरो पालिकाको कुराकानी गर्ने भने 5 चाहिँ सूचना प्रवाह गर्न

0: जाने बेलामा पूर्व सूचना चाहिँ दिन जाने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको छ, अनि प्रहरी प्रहरीहरू हामी सँगसँगै जानुभएको प्रहरीहरू बेपत्ता हुनुभएको छ, त्यहाँ छजना शिक्षक र कर्मचारीहरू विद्यालय कर्मचारीहरू बेपत्ता हुनुभएको छ। अब यस्तो अवस्थामा आफै भिक्टिम भएकाहरूले यो खालको चाहिँ महाप्रलयको व्यवस्थापन गर्नलाई फल स्रोत्साधनहीन मान्छेहरूबाट चाहिँ अपेक्षा गर्नु बेकार कुरा हो, त्यो सम्भव छैन। हामीले न्यूनतम के गर्यौं भन्दाखेरि यो अवस्था यस्तो छ जानकारी गरायौं तत्काल, अनि उहाँहरूलाई चाहिँ जो जो भिक्टिम हुनुहुन्छ उहाँहरूलाई ल्याएर होल्डिङ सेन्टरमा ल्याएर राख्यौं, अनि होल्डिङ सेन्टर राखेपछि हामीले भन्यौं सुरक्षाकर्मी तत्काल परिचालन गरियोस्। म कहाँ तीन दिनसम्म बर्दीधारी प्रहरी भनेको एकजना इन्सपेक्टर र चारजना त्यो भिक्टिम भएका परिवारका त्यो साथीहरूसँगै बसेका बसेर हराइरहनु भएका साथीहरूको त्यो प्रहरी जो आफ्ना साथीहरू हराएर विचलित गर्नु भएका साथीहरू मात्रै उहाँहरू साथी खोज्ने लक्ष्यका साथ अलिअलि मोबिलाइज हुनुभएको, नभए प्रहरीको उपस्थिति थिएन, न सशस्त्र प्रहरी थियो, न नेपाल आर्मी थियो, न अरू कुनै संरचनाहरू हामी कहाँ थिए। हामी कहाँ भन्दा झन्डै हिँडेर आउने भने आधा घण्टाको दूरीमा आर्मीको क्याम्प थियो, क्याम्पबाट कम्ती दस पन्ध्र जना पाँच सातजना आर्मी चाहिँ प्रभावित क्षेत्र आइडिया भए त हुन्थ्यो नि त, त्यो कसले गरिदिने? त्यो स्थानीय सरकारले परिचालन गरियो जसको कारणले गर्दाखेरि तपाईँको त्यो बाँकी रहेको भग्नावशेष रहेका घरहरूबाट महत्वपूर्ण सामानहरू चाहिँ चोरी भएको छ, लासहरूबाट कानमा लगाएको लागेको मुन्द्री के अरे मुन्द्रा मुन्द्रा नाकमा लगाएको फुली घाँटीमा लगाएको सिक्नीहरू काटिएर लगेको छ, त्यो सुरक्षाकर्मी परिचालन गर्न सकेको स्थिति त्यो हुन्थ्यो र? अनि तल मात्र दोष दिने हाम्रो मात्रै भूमिका रहन्छ यसमा? आज हामीले गरिरहेको कुरा सुन्नुहोस् न, हामीले के गरिरहेछौँ भन्दा स्थानीय तहले अहिले पछिल्लोचोटि अनि राहतको कुरा चाहिँ तत्काल खाद्यान्न के गर्ने भन्दाखेरि हामीलाई आपत पर्यो, नजिकका पसलहरूमा भएका खाद्यान्नहरू सबै यो सारा कनेक्टिभिटी टुटेपछि स्थानीय जनताले त्यो न्यूनतम आपूर्ति गर्नुपर्छ भनेर उहाँले खरिद गरेर लानुभयो, केही पसलहरूमा पाउने स्थिति भएन, गर्ने के भनेर हामी विलफन्न परिरहेको बेलामा छिमेकी गाउँपालिकाहरू कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाले यति धेरै सहयोग र सहयोग गर्नुभयो कि भौतिक मानवीय सबै खालको सहयोग गरेर हामीले यही व्यवस्थापन गर्न सक्यौँ र होल्डिङ सेन्टर राखेका मान्छेलाई एकजना खाना खुवाएर खुवाउने स्थिति बन्यो, तीन चार दिन उहाँले नै व्यवस्थापन गर्नुभयो। अनि जब राहतको तयारी गऱ्यौं हामीले आह्वान गऱ्यौं र सबैलाई सहयोग गर्न भन्यौं, जब राहत आउन थाल्यो अनि उहाँहरूको संरचनालाई रोक्न थालियो, आउन दिइएन, अनि आउन दिइएन, अनि हामीले भन्यौं हामीले आपत्ति जनायौं कि तिमीहरू व्यवस्था गर, होइन भनेदेखि मान्छेलाई चाहिँ फेरि घरमा राखेर मार्ने मार्न लगाउने हो, अनि हामीले भन्यौँ भनिसकेपछि बल्ल बल्ल अनि राहतको व्यवस्थापन चाहिँ हाम्रो सञ्जालबाट आएका राहत व्यवस्थापन र हामीले चाहिँ त्यो गरिरहेका छौँ, र मैले पछिल्लोचोटि कोअर्डिनेसनबाट चाहिँ त्यो हाम्रो कनेक्टिभिटीबाट टाढा रहेको ठाउँमा चाहिँ सरकारसँग समन्वय गरेर जिल्ला सिडिओ कार्यालयबाट जिल्ला विपद व्यवस्थापनसँग समन्वय गरेर उहाँहरू मार्फत राहतको व्यवस्थापन गर्ने काम चाहिँ त्यो तीनवटा वडामा चाहिँ भइरहेको छ। हामीले राहत व्यवस्थापन गर्नु लागि राहत व्यवस्थापन र वितरण समिति भनेर हामीले निर्माण गरेका
1: छौँ। धेरै राहत नुवाकोट लगायतका क्षेत्रमा रोकिएको भन्ने कुरा छ, रसुवामा के कतिको समस्या छ अहिले?
0: अलिअलि अलिअलि आइरहेको छ, अलिअलि अलिअलि आउने क्रम जारी छ। साथीहरूले सहानुभूति राखेर सद्भाव राखेर देशभरिका हाम्रा चाहिँ हामीलाई माया गर्ने विपदमा सहकार्य गर्न तयार हुने त्यस्ता दयालु मनहरूले उहाँहरूले आफै स्वत स्फूर्त सम्पर्क गर्दै आइरहनु भएको छ र त्यो राहतलाई अलिक व्यवस्थित गरिरहेका छौँ। अब हिजो बिहानदेखिबाट हामीले राहत वितरण सुरु गरिसक्यौँ प्रभावितहरूको प्रत्येक, पहिले चाहिँ हामीले मृतकहरूको परिवारको लागि चाहिँ भनेर काज क्रिया लगाएको सम्पूर्ण कामहरूलाई एउटा प्याकेज तयार गरेका छौँ, त्यो चाहिँ हामीले पुर्याउँदैछौँ। हामी आज दिनभरिमा यो दुईवटामा हामी पुर्याउँछौँ, दुईवटा यो कनेक्टिभ त्यो खोला पारी र वारी काठमाडौँमा गर्नुभएको छ, झन्डै 40 जना लेख भएको परिवारले काठमाडौँमा बसेर क्रिया गर्नुहुन्छ, उहाँहरूलाई पनि उतैबाट राहतको व्यवस्थापन गरेर तयारी गर्न गरिरहेका छौँ। अनि त्यसपछि खोला पारीको त्यो तीनवटा वडाको लागि चाहिँ हामीले जिल्ला विपद व्यवस्थापनसँग अनुरोध गरेका छौँ र उहाँहरूले हिजो अस्तिदेखिबाटै नै त्यो खाद्यान्न लगायतका सामग्रीहरू हेलिकप्टर मार्फत व्यवस्थापन गर्ने काममा गरिरहनु भएको छ। अलिक पछिल्लो चोटिको कोअर्डिनेसन बाटो ठिकै छ र हामीले राहत व्यवस्थापन गर्नुको लागि चाहिँ के गरिरहेका छौँ भन्दा एउटा कनेक्टिभिटी महत्वपूर्ण कुरा रहेछ। सड़क सञ्जालको समस्या सम्पूर्ण टुटेको बेलामा सरमथलीको लक्ष्यदेखि नुवाकोटबाट आउने बाटो नुवाकोट हुँदै सरमथलीको लक्ष्यदेखि हाम्रो ठाउँसम्म आउनुको लागि चाहिँ त्यो बाटो हिजो सामान्य अवस्थामा प्रयोग गरिरहेको बाटोमा यातायातको सुविधा व्यवस्थापन पनि गर्नु पर्यो, मान्छेको आवागमनको लागि व्यवस्थापन पनि गर्नु पर्यो र राहतको प्याकेज लिएर आउनुभएका साथीहरूलाई राहत ल्याउनु पर्ने त्यो रूट त्यही हो। त्यो रूटमा चाहिँ लगातार बर्सात भइराख्ने अनि त्यसको कारणले गर्दा चाहिँ अलिक कमजोर धरातलमा बनेको बाटो कारणले गर्दाखेरि ठाउँ ठाउँ अवरोध हुने, आउने यातायातका साधनहरूलाई बडो कठिन भएर कतिपय गाडीहरू बाटोमै बिग्रिने, बाटैमा अप्ठ्यारो पर्ने, त्यसले गर्दाखेरि ढिलो अप्ठ्यारो हुँदा हुँदै पनि सात घण्टा पाँच घण्टा छ घण्टा सात घण्टा आठ घण्टा लाएर पनि त्यो सहयोगी मनहरूले हामी कहाँ ल्याएर रात व्यवस्था गरिरहनु भएको छ, व्यवस्था गरिरहनु भएको छ र कतिपय त्यहाँबाट यहाँ आउँदाखेरि गाडीका गाडीको तेल सकिएको छ, पेट्रोलियम पदार्थहरूको अभाव हुन थालेको छ, नजिकका पेट्रोल पम्पहरूले तेल के गरेको छ थाहा छैन, त्यसको नियमन गर्ने काम कसले गर्ने, मैले गर्ने कि सङ्घीय सरकारले गर्ने, हामीले यहाँ आपत पर्यो भनेर पेट्रोलियम पदार्थको माग गर्न जाँदाखेरि सकियो दिन सकिँदैन भन्ने खालको स्थिति देखा पर्न थालेको छ, छैन भने छ कि छैन स्टक क्लियर गरेर स्टकमै छैन भने भन्ने कुरो भएन, स्टकमा भएन भने नभइकन छैन भन्यो भने त्यसको नियमन गर्ने त मैले होइन होला
1: हो अध्यक्षजी, होइन तपाईँहरू राम्रोसँग खटिनु भएको छ, होइन बीचमा चाहिँ अलिकति कोर्डिनेट नमिले तापनि अहिले तपाईँहरूले चाहिँ स्थानीय तहमा गर्नुपर्ने कामहरू र आफ्नो स्रोत साधनले भ्याएसम्मको कामहरूमा काम गर्नु नै भएको छ, त्यसमा चाहिँ दुई मात्रै छैन, किनभने त्यो ठाउँमा तपाईँ आफै नै रिस्क जोनमा हुनुहुन्छ होइन, त्यतिखेर निकै बालतालमा धेरै मानिसहरू त्यहाँ बस्नुपर्ने स्थिति छ। एउटा कुरा के सुनाइदिनुहोस् भने नि, त्यहाँका विद्यालयहरूमा कतिपय विद्यार्थी जीवित छन्, सेल्टरमा छन्, होल्डिङ सेन्टरमा छन्, होइन कतिपय विद्यार्थी विद्यालयमै नपुगेर चाहिँ कतिपय बगे, होइन यसको एकिन तथ्याङ्क, कतिपय अभिभावक बिन के कति भए, उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ त्यो सुनाइदिनुहोस् न।
0: यस्तो छ, बुवा आमा नै नभएर बित्नु भएको विद्यार्थीहरूको अवस्था, हाम्रो जम्मा विद्यालयहरू तीनवटा विद्यालयहरू पूर्ण रूपमा नष्ट भएका छन्, दुईटा सामान्य विद्यालय, एउटा चाहिँ के अरे प्राइभेट विद्यालय होइन बोर्डिङ, यो तीनवटा विद्यालय चाहिँ पूर्ण रूपमा नष्ट भएको छ। अब हामी कहाँ चाहिँ यो जुन सबभन्दा बढी विद्यार्थी संख्या भयो र अध्ययन गराइरहेको स्कुलमा चाहिँ जम्मा सात आठ र दस कक्षामा चाहिँ अतिरिक्त कक्षाको व्यवस्था गर्नुभएको थियो विद्यालयले, बिहान नौ बजीदेखि कक्षा भावनाले विद्यार्थी जेलैमा आइपुग्नु भयो र त्यसले सजिलो बनायो, बाँकी रहेको विद्यार्थीहरू चाहिँ सड़कमा बसिरहेको बेलामा गाडी आउँछ र सड़कमा चढाउँदा भनेर बसिरहेको बेलामा र हामीले सूचना दिँदाखेरि पनि गाडी आउँदैछ भन्ने ढंगले बुझाएको कारणले नटेर्ने कारणले गर्दा चाहिँ धेरै विद्यार्थीहरू मिसिङ भएको छ। त्यसको एकिन यहाँ मात्रै होइन, यो चाहिँ नुवाको के अरे नुवाकोट तर्फको त्रिनीतिमा रहेका विद्यार्थीहरू चाहिँ धेरैजनालाई सुरक्षित गर्न सफल हुनुभयो, उहाँहरूले सूचना सम्प्रेषण गरेर तर रामचन्द्र प्रावि र रामचन्द्र आवि र त्यसपछि गएर उतापट्टि उत्तर गया चाहिँ बोर्डिङ स्कुलमा रहनुभएको विद्यार्थीहरू चाहिँ धेरै नै मिसिङ भएको भन्ने कुरो भएको छ। हाम्रो यहाँ समस्या के भयो भन्दाखेरि जुन समुदायबाट सघन ढंगले विद्यालयमा विद्यार्थीहरू उपस्थित हुन्थे त्यो समुदायभित्रको विद्यार्थीको तथ्याङ्क लिने कुरा र त्यहाँ मिसिङ भएका परिवारको तथ्याङ्क लिने कुरा चाहिँ यति धेरै जटिल भएको छ। अगुवाहरू कोही पनि धेरै जसो अगुवाहरू मिसिङ हुनुभएको छ जसले हामीलाई सूचना दिनुहुन्थ्यो, निर्वाचित जनप्रतिनिधि पनि प्रतिनिधि एकजना चाहिँ त्यहीँ बस्ने कार्यपालिका सदस्य उहाँ पनि मिसिङ के अरे हराइरहनु भएको छ, जसको कारणले गर्दा चाहिँ एक नम्बरको एकिन तथ्याङ्क लिने कुरा चाहिँ हामीलाई कठिन जटिल समस्या भइरहेको छ। यो संवेदनशीलता बुझ्नु त कहाँ हो, कहाँ हो अनावश्यक ढंगले काम गरेको मान्छेहरूलाई चाहिँ आरोपित गर्ने कुरा चाहिँ यो नेतृत्वको मलाई पनि भन्नुहोला भन्न चाहिँ, तर त्यो संघीय सरकारलाई सौदो नेतृत्व हो जस्तो मलाई लाग्दैन के त्यो
1: स्थानीय सरकारले व्यवस्था नै गर्यो होइन, संघीय सरकारले एक्लै दौडिन
0: सुरुमा त टोटल व्यवस्था हो, अहिले चाहिँ बाध्यताले हो उहाँले गर्नुभएको, अहिले पनि उहाँको चाहना भनेको हामीले काम गरिरहेको कुरा उहाँलाई चित्त बुझिरहेको नबुझेको भनेको उहाँका आफ्ना स्पेसल चाहिँ गाडी लिएर डायरी बोकेर चस्मा लाएर हल्लेर हिँड्ने मान्छेहरूले को भूमिका भएन भन्ने खालको स्थितिको लागि स्थिति भइरहेको जस्तो मलाई लाग्छ। त्यो हाम्रो कुरा के हो भने सरकारले संवैधानिक ढंगले व्यवस्था गरेको संरचनाभित्रबाट यी सबै कामहरू गुजारौं होइन, जुन संरचनाबाट कार्यान्वयन गर्ने भनेर सरकारले निर्णय गरेको छ, संघीय सरकारको अवयव होला, प्रदेश सरकारका अवयव र अङ्गहरू होला, स्थानीय सरकार होला र त्यसका अङ्गहरूमा कार्यान्वयन गर्ने होला, त्यसलाई लयबद्ध ढंगले सञ्चालन गर्ने कुनै ठूलो जटिल कुरा छैन नि। हामी 72 सालको भूकम्पमा अरू कोही थिएन, सिडी साहब हुनुहुन्थ्यो, आर्मीको कर्णेल हुनुहुन्थ्यो, अरू त्यहाँका कर्मचारीहरू हुनुहुन्थ्यो, हामी बसे हो नि, म राजनीति पार्टीको म अगुवा थिएँ, एउटा पार्टीबाट प्रतिनिधित्व मैले गर्थेँ, अरू काङ्ग्रेस र माओवादीबाट एकैजना हुनुहुन्थ्यो, हामी तीनजना भयौँ, मलाई साथीहरूले तपाईँले कोर्डिनेसन गर्नु है भनेर भन्नुभयो, बाहिरी वातावरण हामीले बनायौँ र राज्यको अङ्गहरूले गर्ने पनि कुरामा चाहिँ हामीले कहीँ इन्टरफेयर गरेन, बाहिरी वातावरण बनाउँदै मात्रै हिँड्यौँ हामीले। आज अरू पार्टीको नेताहरूलाई सोध्ने कुरा त सही छैन, निर्वाचित सांसदले फोन गर्दाखेरि फोन रिसिभ हुने स्थिति छैन, सांसदले फोन गर्दा पनि फोन रिसिभ हुने स्थिति छैन, हामी त बाध्यताको चाहिँ स्थानीय सरकार नभइकन गर्न सकिँदो रहेछ भन्ने कुरो बाध्यताले हामी जोडिनु पर्या मात्रै हो, अरू हाम्रो भूमिका अलिअलि देखा पर्दा पनि टाउको दुख्छ उहाँहरूलाई, अनि कसरी काम हुन्छ यसरी त्यसले गर्दाखेरि अहिले मैले भनिरहेको कुरा गरेँ नि, हाम्रो अभ्यासले मानिदिउँ न त, मैले गरेँ त, मैले आजभन्दा दुई दिन पहिले हाम्रो पालिकाले बसेर निर्णय गरौँ, उपाध्यक्षको अध्यक्षतामा राहत व्यवस्थापन तथा वितरण समिति भनेर हामी बनायौँ। अहिलेको मुख्य प्याकेज भनेको चाहिँ राहत के अरे उद्धारको काममा बाँकी अझै सुरुङभित्र फसेका मान्छेहरूलाई निकाल्न बढी बाँकी छ, अझै जीवित छन् कि भनेर यति धेरै के अरे आह्लादित भएर धेरै मान्छेले अनुरोध गर्नुभएको छ, आफ्नो परिवारका सदस्यहरू घुमाउनु भएको कारणले गर्दाखेरि पीड़ामा हुनुहुन्छ, उहाँले रिक्वेस्ट गर्नुभएको छ, कोही इन्जिनियर छन्, कोही प्राविधिक दक्ष जनशक्तिहरू छन्, त्यस्ता दक्ष जनशक्तिहरू के अरे को बारेमा उहाँले वही कराई गरिरहनु भएको छ, अझै पनि प्राविधिक जनशक्तिबाट र अनि त्यहाँबाट आवश्यक पनि इक्विपमेन्टबाट त्यसको खोजी हुन सकिरहेको छैन। सुन्नु मेरो पनि अझ कमजोरी के अरे अझै पनि कमजोरी छ, तर त्यसको बावजुद पनि अझ हिजोदेखिबाट अलि बेसी स्पिड बढेको छ भन्ने हामीले बुझेका छौँ। अस्ति हामी मिटिङ बसेर मुख्यमन्त्रीको उपस्थितिमा संघीय सांसद र प्रदेश सांसद सहित सिडियो जिल्ला प्रमुख जिल्ला अधिकारी र अन्य सम्बन्धित सरकारहरू राखेर निर्णय गरेर हामीले भनेर पठाएका छौँ। त्यसपछि अलिकति कुरा चाहिँ खोजी नीति अलिक बेसी भयो कि भन्ने मलाई लागेको छ, त्यो पाटोमा उहाँहरू लाग्नु होला, त्यो अलिकति बाँकी छ उद्धारको काम, अझै पनि लास व्यवस्थापन काम बाँकी छ, हामी कहाँको क्षेत्रको चाहिँ अलिअलि व्यवस्थापन भएको छ, अब त्यो जमिन पनि गाडिएको र पछिदेखि नै लासहरू व्यवस्थापन गर्ने काम पनि निरन्तर जारी छ, त्यो ठिकै ढङ्गले अघि बढ्न थालेको छ। अबको काम भनेको राहतको कुरा हो, मान्छेलाई थानाभित्र राख्ने, खाद्यान्नको व्यवस्थापन गर्ने र भोक बस्न नदी भोक बस्न नपर्ने स्थिति सृजना गराउने कुरा हो। अब यो सड़कको सञ्जाल जोडिएको ठाउँ त जिनतिन खाद्यान्नको व्यवस्था होला, सड़कभन्दा बाहिर जोडिएको चाहिँ प्रभावित भन्दा प्रभावितहरू त हुने नै भइहाल्यो, त्यो सड़क सञ्जालको कारणले चाहिँ प्रभावित हुनुहरू पनि अब चाहिँ घरमा धान छैन, घरमा चाहिँ चामल नहुने स्थिति भयो, खानेकुरा नहुने स्थिति बन्द थालिरहेको छ, अरूलाई पनि राहत व्यवस्थापन गर्नुपर्ने
1: गाउँमा पनि होइन, मैले सुन्दै
0: थिएँ
1: पकाउने चिज त केहीसम्म होला तर ग्यासै छैन, केमा पकाउने भन्ने पनि सुनिरहेको थिएँ मैले त्यो ठाउँमा।
0: होइन बरु दाउरा होइन, ग्यास चाहिँ दाउरा भए पनि हामी चलाउँला, दाउराबाट पनि गर्नु होला, तर पकाउने चिजै छैन। अब अहिले इलेक्ट्रिसिटीको सप्लाईको व्यवस्था गर्नुभयो, अस्ति छिलिक्क आएपछि दुई दिन एक दिन कहिले कहीँ आउँछ कहिले आउँदैन, तर नआउना कारण के हो बुझ्दाखेरि त तपाईँ हाई भोल्टेजको इलेक्ट्रिसिटी नर्मल भोल्टेज नर्मल के अरे उसबाट त आउँदै आउँदैन, अनि उहाँले भन्नुभयो यो त हाई भोल्टेज त्यो प्रणालीभित्रबाट प्रवेश गराउनु पर्नेछ, हामी त्यसमा लागिरहेछौँ भनेर भनिरहनु
1: भएको छैन, त्यसो भए
0: छैन छैन छैन, जुन बेलामा हामीलाई चाहिने हो त्यो बेलामा विद्युत हुँदैन यहाँ।
1: तर त्यहाँ सुदन गुरुङ गृहमन्त्री त आफै फिल्डमा खटिएको छ, यताउता दृश्यहरू देखिरहेको थियो होइन, त्यसले चाहिँ खासै प्रभाव पार्न सकेन हो?
0: होइन होइन सर, हामी नेतृत्वमा रहेको मै पनि तल भैँमा दौडेर कुनै अर्थ छैन कि, मेरो सञ्जाललाई परिचालित गर्नु पर्यो। मैले अहिले भने नि मैले राहत व्यवस्थापनलाई मैले के गरेँ भन्दाखेरि उपाध्यक्ष अध्यक्ष र वडा अध्यक्ष रहेको एउटा वडा अध्यक्ष र प्रमुख राजनीतिक दलका के अध्यक्षहरू मुख्य व्यक्ति नै हुनुपर्छ भनेको छु, उहाँलाई राखेर एउटा समिति निर्माण गरेँ मैले गाउँपालिकामा, त्यसपछि उहाँले योजना बनाउनु भयो, हामी कहाँ विभिन्न संघ संस्थाहरू विपदको क्षेत्रमा काम गर्नु भएका वेल ट्रेन मान्छेहरूको पंक्ति पनि हामीसँग हुनुहुन्थ्यो र उहाँहरू सबैजना हामी कहाँ साथ दिन आइदिनु भयो, उहाँलाई रिक्वेस्ट गर्यौं यो पाटोको व्यवस्थापनमा तपाईँहरू सहयोग गरिदिनु है, हामीभन्दा तपाईँहरू सबल हुनुहुन्छ त्यो तालको, त्यो त एक खालको टेक्निकल ज्ञान पनि हुनुपर्छ यसको लागि कि होइन, नेता मात्रै भएर भएन, मन्त्री मात्रै भएर भएन, त्यो ज्ञानले ओतप्रोत हुनु पर्यो, सबै ज्ञान मन्त्रीमा सबै ज्ञानले ओतप्रोत भएको हुन्छ भने होइन, कोही पनि हुँदैन, म पनि हुँदा अरू कोही पनि हुँदैन, तर त्यो ज्ञानले ओतप्रोत भएको संरचनालाई परिचालन गर्ने क्षमता त हुनु पर्यो नि, अनि परिचालन गर्ने क्षमता उसँग जिरो, अनि केही कुरा उसलाई भन्नु नपर्ने आदेशले त कोही मान्नेवाला छैन नि, स्थानीय सरकार भनेको सहकार्य सहमति र सहकार्य सह अस्तित्वको सिद्धान्तभित्र सञ्चालित भएको संविधानले पारिभाषित गरेका विधिभित्र सञ्चालन गर्ने संरचना हो यो स्थानीय सरकार भनेको, केन्द्र मार्फत सरकार होइन, प्रदेश सरकार भनेको केन्द्र मार्फत सरकार होइन, त्यसले सहकार्य सह अस्तित्व र सहकार्यको भावना अनुसार काम गर्ने खालको नै संस्कार चाहिँ केन्द्रीय सरकारसँग हुनु पर्यो, त्यसका मन्त्रीसँग हुनु पर्यो, प्रधानमन्त्रीसँग हुनु पर्यो कि, आजको विपदको सामना त एक्लैले गर्न सक्छ, हामीसँग टेक्निकल म्यान पावर भएन, टेक्निकल म्यान पावर रिक्वेस्ट गरेर सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले भनिरहनु भएको थियो, हाइड्रो पावर कम्पनीसँग टेक्निकल बाहिरको एक्सपर्टहरू ल्याएर हामी काम गर्छौँ भनिरहनु भएको थियो, अनुमति नदिने एकद्वार प्रणाली भन्ने के भन्ने अनि त्यसपछि गएर सम्पूर्ण क्षति भएर क्षेत्र विषय गरेर रुवावासी हुन थालेपछि अनि गर्दै भनेर हार्डवार गरेर कुनै अर्थ रहन्छ र, अनि आरोप मात्र लगाएर हुँदैन, म त आरोप कसलाई थिएन कि, तपाईँले जुन कुरा गर्नुभयो नि मैले त सुनिनँ, मैले त मिडिया पनि हेर्न सक्दिनँ, म भ्याउँदा नि भ्याउँदिनँ, फोनको कारणले भ्याउँदिनँ, नेटवर्कको समस्या पनि छ, इन्टरनेट राम्रो चलिरहेको छैन, मैले नि सोसियल मिडियाहरू कुनै पनि हेर्न भ्याइरहेको छैन,
1: माथिल्लो
0: तहमा रहेका मान्छेले अरूलाई साथमा लिएर काम गरेर रिटर्न निकाल्न लाग्यो भन्दा आरोप लगाउने कुरा गरिखान्छ नि साथीहरूले।
1: होइन यो विडम्बना छ, किनभने अब रातको यो विपदको बेला उद्धार
0: जनताको जीवनमाथि खेलवाड गर्ने अधिकार छ तिनीहरूलाई, दुई दिन सप्ताहमा दुई दिन चाहिँ झिलिक्क भएर हिजो कहाँ थिए थाहा छैन आज चाहिँ मन्त्री भयो भनेर फुर्ती लगाउनु पाइन्छ
1: भने चाहिँ अहिले त्यहाँ आहत छ, किनभने अब त्यहाँ बसेका अन्य बासिन्दाहरूलाई पनि राहत दिनुपर्ने स्थिति सिर्जना भइ नै सकेका छ, होइन त्यसको
0: हामीले गरिरहेछौँ हामीले तयार गरेको कुराहरूमा उहाँहरूले हामीले भनेका हामीले अनुरोध गरेका कुराहरूमा उहाँकै प्रतिनिधि राखिरहेको छु मैले, उहाँकै पार्टीको प्रतिनिधि राखेर छलफल गराएर समिति बनाएर अघि बढाएको छु मैले। तर मैले भनिरहेको के हो भन्दाखेरि सरकार कि जिल्लामा नै अस्ति विपदको मिटिङमा गएँ, यसो हेरेँ त्यो सरकार वैधानिक संरचना भन्दा बाहिर मान्छे हार गइरहेछ कि, जो निर्वाचित पनि छैन, जो त्यो कार्यान्वयन गर्ने ठाउँमै छैन,
1: सरकारको नाम
0: बाहिरबाट को छ अनि आएको राजनीति ढङ्गले प्रभाव पार्न खोजेको छ, माथि मन्त्रीलाई फोन गरिदिएको छ अनि मन्त्रीले फोन गरेपछि तलका प्रशासकहरूलाई मन्त्रीले फोन गरेपछि लुर्को पर्न परिहाल्यो, ग्राउन्ड रियालिटी अर्को छ, प्रतिक्रिया जनाउन सक्दैन, अमिलो भएका छन्, गाली खाएका छन्, आफ्नो पर्फर्मेन्स जे हो त्यो देखाउन सक्ने स्थिति पनि बनिरहेको छैन कि, यो त आपत्तिजनक अवस्था छ जिल्ला,
1: मतलब महाविपत्तिमा चाहिँ चुनावी प्रचार प्रसार जस्तो अलिकति त्यो पार्टीको प्रचार प्रसार गरे जस्तो भान भयो तपाईँहरूलाई त्यसो भए
0: एकदम ठ्याक्कै त्यही छ, मैले गरेको हामीले गर्दा भएको झिक्कै एकै के अरे मिली सेकेन्डमा स्टाफ हामीले भनेपछि हुन्छ कसरी भयो त खै, त्यही मिली सेकेन्डको कारणले हामी डुबिरहेको छौँ सबै कुरामा। त्यसैले मैले भनिरहेको छु हामी राजनीतिक दलका पार्टीका प्रतिनिधिहरू भनेको फेरि फेरिमा बसेर सहयोग र सहजीकरण गर्ने भूमिका खेल्थ्यौं, अवरोध नहुने ठाउँमा आएन, अवरोध भएको ठाउँमा सहजीकरण गर्ने भूमिका खेलौं, वेल ट्रेन म्यान पावर मार्फत गरिएका कामलाई सहयोग गरौं, हामी सबैले त्यही गरौं, यो विपत्तिको सामना त्यसरी मात्रै गर्न सकिन्छ, मेरो आपत्ति होइन सर त्यो कुरा उठे हुनाले उपरि संरचनामा को नेतृत्वमा बसेर कार्य सम्पादन गर्ने मान्छेहरूबाट यो आपत्ति भएको हुनाले मेरो पनि आपत्ति हो नि त, यो उहाँले भोग्नु भएको छैन नि,
1: सत्तामा को छ केन्द्रमा को छ भन्ने कुरा एउटा गौण कुरा होला, किनभने संघीयतामा सरलाई समय व्यस्त बनाउनु पर्ने विषय नै प्राथमिकतामा पर्नुपर्छ,
0: त्यसैले गर्दाखेरि अहिले सत्तामा को छ मलाई हाम्रो मतलब छैन नि, उहाँले सत्तामा बसेर जुन ड्युटी गर्छु भनेर दायित्व पुरा गराउनु त्यो पुरा गरिदिनु न, मेरो दायित्व पुरा गर्छु, समाजको स्फूर्ति भनेको बताएन मसँग हेलिकप्टर उडाउने क्षमता छ, मसँग सुरक्षा गर्ने परिचालन गर्ने मसँग मैले पाउँछु त्यो कुरा गर्न, अनि म चाहिँ तपाईँको के अरे यत्र सडक र यत्र संरचना ध्वस्त भएको छ, मसँग एउटा गाडी छैन, मसँग एम्बुलेन्स छैन, मोटरसाइकल चढ्ने उपाय छैन, मसँग स्टाफहरू चाहिँ भिक्टिम हुनुहुन्छ, नजिकबाट बल्ल बाल बाल बाजेका स्टाफहरूको पङ्क्तिबाट मैले काम गरिरहेको छु, उहाँका साथीहरू गुमेको छ, मैले काम लगाइरहेको छु साथीहरू एउटाजना मान्छेले हिजो मै उपाध्यक्षको नेतृत्वको टिममा मैले गरेर काम गरिरहेको छु, उपाध्यक्षको चाहिँ भाइ भतिजा आफ्ना मान्छेहरू ठुलो सङ्ख्यामा मिसिङ भइरहनु भएको छ, अनि उहाँले सुन्नुभयो काम गरिरहनु भएको छ, अनि टाउ कपाल देखियो के अरे टाउको देखिएछ सर टाउको देखिएछ भनेपछि कपाल कस्तो भने हो जस्तो छ भनेपछि उहाँ त सरकै तल झरिहाल्नु भयो, हेर्नुहोस् अब त्यो पर्फर्मेन्स देखाउन सकिन्छ सकिँदैन।
1: हस् अध्यक्षज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो रसुवाको अति प्रभावित क्षेत्र उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अरियाल, उहाँसँग लामै कुराकानी भयो। आदरणीय श्रोता, नेपाली बसको समय आजका लागि सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

रसुवाको भुटे कोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसै गरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4000 भन्दा धेरैको उद्धार गरिएको छ। खोज तथा उद्धारमा 21000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ। प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 292 जना घाइतेको उपचार भएकोमा 182 जना डिस्चार्ज भइसकेका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङमा 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ। भोटेकोशी बाढ़ीबाट 7500 भन्दा धेरै घरमा क्षति पुगेको सरकारले जनाएको छ। शहरी विकास तथा भवन निर्माण विभागले बाढ़ीबाट देशका विभिन्न जिल्लामा 7570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी क्षति नुवाकोट, रसुवा र धादिङमा भएको छ। नुवाकोटमा 3977, धादिङमा 3451 र रसुवामा 1779 घरमा क्षति पुगेको छ। यसै गरी गोर्खामा 263 र चितवनमा 61 घर क्षतिग्रस्त भएका छन्। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेकोशीमा बाढ़ी आएको एक हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीका अनुसार बाढ़ीका कारण पानीका मुहान दूषित हुँदा पानीजन्य रोग फैलिने जोखिम बढ़छ। बाढ़ीपछि हैजा, झाडा पखाला, टाइफाइड र कमलपित्त जस्ता रोग देखिन सक्छन्। प्रभावित क्षेत्रमा कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतका समस्या देखिए तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ़न सक्छ। बाढ़ीका कारण धेरै मानिस घरबार विहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो, रुगाखोकी लगायतका संक्रामक रोग समेत छिटो फैलन सक्ने विज्ञहरूको भनाइ छ। सरसफाई र शौचालयको अभावले पनि स्वास्थ्य समस्या बढ़ाउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। यसै गरी राहतका नाममा वितरण गरिने अस्वस्थकर वा गुणस्तरहीन खाद्य सामग्रीबाट खानाजन्य रोग फैलिन सक्ने भएकाले राहत सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको उनीहरूको सुझाव छ। बाढ़ी प्रभावितलाई पोषणयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले राहतमा दाल, गेडागुडी, कोदो, गहुँ लगायतका पोषणयुक्त खाद्य सामग्रीलाई प्राथमिकता दिन डाक्टर राज भण्डारीले सुझाव दिनुभएको छ। बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकमा बाढ़ी पहिरोका कारण आघातजन्य मानसिक समस्या पनि देखिन सक्ने भएकाले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने विज्ञहरूले बताएका छन्। महामारी फैलिन नदिन बाढ़ीका कारण थुप्रिएको फोहोर, दुर्गन्ध र मरेका जीव जन्तुको उचित व्यवस्थापन तथा सरसफाई तत्काल गर्न विज्ञको सुझाव छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मानसिक स्वास्थ्य समस्या, पानी तथा खाद्यजन्य रोग र कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा स्थानीय स्तरमै स्वास्थ्यकर्मी, आवश्यक औषधि र उपचार सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। महामारी फैलन नदिन नागरिक आफै पनि सजग हुनुपर्ने र स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, वड़ा र पालिका सँग सहयोग माग्न स्वास्थ्यविदहरूले आग्रह गरेका छन्। देशका विभिन्न ठाउँमा वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार

0: गरेको छ। सुनकोसी बूढी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार सुनकोसी नदी अन्तर्गत सिन्धुलीको खुरकोट, बूढी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पनि बाढ़ी आएको छ। अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले बाढ़ीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अप्नाउन भनेको छ। आज पनि देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बञ्चाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कृष्णवीर पहिरोका कारण प्रभावित पृथ्वीराज मार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सड़कको विकल्पमा अध्ययन हुनेछ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वीराज मार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विभिन्न उपायका बारेमा छलफल भएको जानकारी दिनुभएको छ। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाण्डौसँगको आपूर्ति श्रृंखला पुनर्स्थापनाका लागि हिलसाइडमा रहेको ग्याभियन बेस्ट वाल माथिबाट गाड़ी सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढ़ाउने निर्णय भएको उहाँले बताउनु भएको छ। यसैगरी कृष्णवीर माथिबाट नयाँ ट्र्याक खोलेर सड़क सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको छ। मन्त्रालयले सुरुङबा बाइपास सड़क निर्माणका सम्भावित विकल्पमा तत्काल अध्ययन गरी चालू आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सड़कको व्यवस्था गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउनेछ। भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासहरूले सहजीकरण थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। परिवारको सहयोगका लागि नेपाल फर्कनुपर्ने अवस्थामा रहेका दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेका हुन्। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाई भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेका हुन्। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कनुपर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्र विवरण पठाउन आग्रह गरेका छन्। अब विदेशको खबर। बेलायतका पूर्व प्रधानमन्त्री कियर स्टार्मरले संसद सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। उहाँले अब अन्तर्राष्ट्रिय मामिलासहित रक्षा, सुरक्षा, व्यापार र प्रविधिका क्षेत्रमा ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। स्टार्मरले लन्डनको होलबोर्न र सेन्ट प्यानक्रास निर्वाचन क्षेत्रको सांसदका रूपमा 11 वर्ष सेवा गरेपछि संसद छाड्नु उपयुक्त समय आएको बताउनु भएको छ। उहाँको राजीनामासँगै त्यस निर्वाचन क्षेत्रमा उपचुनाव हुनेछ। सामाजिक सञ्जालमा विज्ञप्ति निकालेर उहाँले तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा रक्षा, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनु भएको छ। साथै महिला विरूद्ध हुने हिंसा तथा बाल बालिका विरूद्धको हिंसा नियन्त्रण सम्बन्धी आफ्नो कामलाई पनि निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज तास्मानियासँगको खेलमा टस हारेर पहिले ब्याटिङ शुरू गरेको छ। तास्मानिया विरूद्ध पहिलो एक दिवसीय अभ्यास खेल खेलिरहेको नेपालले पछिल्लो ताजा अवस्थामा 38.2 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 180 रन बनाएको छ। नेपालका लागि तृतराज दासले 37 रन तथा मयन यादवले 32 रन बनाए। अनिल शाहले 11, कुशल भुर्तेलले 12 र दीपक डुम्रेले 18 रनको योगदान दिए। यसअघि अस्ट्रेलियामै भएको टप इन टी20 सिरिज खेल को नेपाल एले आजदेखि एक दिवसीय फर्म्याटमा 3 अभ्यास खेल खेल्नेछ। नेपाल एले पर्सी शुक्रबार साउथ अस्ट्रेलिया तथा आइतबार न्यूजील्याण्ड एसँग खेल्ने तालिका छन्। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई एक दिवसीय क्रिकेटमा आफ्नो क्षमता परीक्षण गर्न र बलियो टोली विरूद्ध अनुभव हासिल गर्ने अवसर समेत प्रदान गर्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेको सेबाड़ीबाट 16 लाख मानिस प्रभावित, बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा बाढ़ी, आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेलायतका पूर्व प्रधानमन्त्री स्टामरले संसद पदबाट राजीनामा दिने, सुरक्षा, व्यापार र प्रविधि लगायत अन्तर्राष्ट्रिय मामिलामा ध्यान केन्द्रित गर्ने भनाई। र तास्मानियासँगको खेलमा नेपाल ए टस हारेर ब्याटिङ गर्दै।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

0: पाको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: साली नदीको सिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9816946566 र 9841994481, वेबसाइट झुले.com.np।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। बागमती र विष्णुमती नदीमा आएको बाढ़ीका कारण काठमाण्डुको डुबीघाट ढल प्रशोधन केन्द्रको ढल प्रशोधनको काम रोकिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय पीआईडी का अनुसार अस्ति सोमबार राति आएको बाढ़ीले प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुंगा र बालुवा थोपरेपछि ढल प्रशोधन कार्य प्रभावित भएको हो। परीक्षणका क्रममा रहेको प्रशोधन केन्द्रको मुख्य पाइपलाइनमा ढुंगा र बालुवा पसेपछि संचालनमा समस्या आएको पीआईडी का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। यसअघि पनि बाढ़ीका कारण केन्द्रमा ढल प्रशोधन कार्य अवरूद्ध भएको थियो। बन्द भएको केन्द्र पीआईडीले मरमत गरी पुनः संचालनमा ल्याएको उहाँले बताउनुभयो। प्रतिदिन 3,72,00,000 लिटर ढल प्रशोधन क्षमता रहेको केन्द्रको परीक्षण गएको असार 30 गतेदेखि भइरहेको हो। पाइपलाइन सफाईको काम शुरू भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो। भक्तपुरमा 8 दिनसम्म मनाइने गाई जात्रा अर्थात सापारूका अवसरमा टोल टोलमा विभिन्न नाच र प्रदर्शनी भइरहेका छन्। भक्तपुरमा भव्य रूपमा मनाइने गाई जात्रा अर्थात सापारूमा घिन्ताङ घिसी नाच प्रदर्शन लगायत अन्य विभिन्न प्रदर्शनीहरू भइरहेका छन्। घिन्ताङ घिसीसँगै हनुमान नाच, जंगल नाच, माक प्याखौ अर्थात बाँदर नाच समेत टोल टोलमा प्रदर्शन भइरहेका छन्। यसका साथै लाखे नाच, भैरव नाच लगायत देवताका नाच समेत प्रदर्शन गर्ने परम्परा छ। गाई जात्राका दिन बाहेक अन्य दिनमा अपरान्हदेखि टोलटोलबाट घिन्ताङ घिसी गाई जात्रा रूटमा प्रदर्शन गर्ने विभिन्न नाचहरू र व्यङ्ग्य गर्ने प्रचलन छ। भक्तपुरमा 8 दिनसम्म मनाइने विभिन्न देवदेवीको जात्रा कृष्णाष्टमीका दिन पर्सि सकिँदैछ। ललितपुरका मल्ल राजा सिद्धि नरसिंह मल्लको पालादेखि सञ्चालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा हिजो सम्पन्न भएको हो। कुनै पनि दैवी प्रकोप नहोस् तथा विश्वमा शान्ति कायम रहोस् भन्ने कामनासहित यो जात्रा मनाउने गरिन्छ। ललितपुरका 6 कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालेपालो जात्राका सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएर सञ्चालन गर्ने परम्परा रहेको छ। यस वर्ष अग्निशाला बलिमका भूपति राजानन्द राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो। नरसिंह जात्राका क्रममा बाजा गाजा र प्रत्यक्ष भजन सहित नरसिंह देवगणको टोलीले पाटनका गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगल बजार, सुन्धारा, इकोबहाल, महाबौद्ध, टंगल, तिचुगली, हौगल, इखालखु, पूर्णचण्डी लगायतका ठाउँको परिक्रमा गरिएको थियो। भक्तपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न नआएकाहरूको नाम सार्वजनिक गरेको छ। गएको भदौ 15 गतेसम्म पनि वडा कार्यालयको सम्पर्कमा नआएका लाभग्राहीहरूको विवरण सार्वजनिक गर्दै यस नगरपालिकाले भदौ 31 भित्रमा नवीकरण गर्न आउन आग्रह गरेको हो। भदौ 31 गते भित्र अनिवार्य रूपमा वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण नगरेमा स्वत लगत कट्टा हुने भएकाले समयमै सम्पर्क गर्न स्थानीयलाई आग्रह गरेको हो। सरकारले सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिक, एकल तथा विधवा महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख आदिवासी जनजाति र बाल संरक्षण अनुदान लिइरहेका बाल बालिकाको परिचय पत्र नवीकरण गर्न भदौ मसान्तसम्मको म्याद तोकेको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्स्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा महामारीको जोखिम उच्च सतर्कता अपनाउन विज्ञको आग्रह बाढ़ी पसेपछि डुबी घाट धल प्रशोधन केन्द्रको काम रोकियो पाइपलाइन सफाईको काम शुरू भए पनि पूर्ण रूपमा सफा गर्न केही दिन लाग्ने र भक्तपुरमा 8 दिनसम्म मनाइने गाई जात्रामा टोल टोलमा विभिन्न नाच र प्रदर्शनी बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषाको नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गर्नुहोला

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने।
4: लाखे सल्लाह दिएको के क्वाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने। भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने।

0: यहाँ त अर्कै हल्ला छ नि,
1: त्यो भयो
0: अब त्यहाँ काठमाडौँमा अर्कै विश्वासनीसँग हेर्छ अरे नि। हेर बाबु, हामीले तँलाई यत्रो ऋण गरेर काठमाडौँमा पढ्न पठाएको, केही गरी तँ अर्का सहनी लिएर आइस भने यहाँ मैले हाम्रो लाख देख्ने छ।

0: ಮಾಡಿ
1: कसम अब म पनि तिन दिन बाँच्न सक्दिनँ।

0: हाम्रो समाजमा घटिरहेका हामीले देखिरहेका समसामयिक विषयलाई समेटेर हामीले यो गीत तयार पारेका छौँ। हामीले एकअर्कालाई माया गरौँ, सम्मान गरौँ, एकअर्काको भावना बुझ्ने कोसिस गरौँ।
1: सम्बन्ध जुटेको जस्तो फुटेको हुँदैन, त्यसैले एकअर्काको बीचमा चिसोको फैदा हुँदा पनि कति अप्रिय घटनाहरू घटेका छन्।
0: त्यसैले एकअर्का बीचको सद्भाव सधैँ कायम राखौँ, जिन्दगी हाँसी खुसीसँग अगाडि बढ्नेछ। अन्त्यमा यो गीत तपाईँलाई कस्तो लाग्यो, भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु नभुल्नुहोला
1: र सब्सक्राइब गर्न नबिर्सिनुहोला।

0: सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत

0: विशेषताहरू,
1: आफ्नै प्रोडक्शन हाउस भएको,
0: आफ्नै टेलिभिजन कार्यक्रम,
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र,
0: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: खेल सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब, फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: खेल सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
1: खेल सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 98146947426। हामी छौ तपाईँको सेवा।
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै कि तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए।
2: होइन, आजै आइपुग्छस् र।
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
4: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत

0: देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741।
1: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862364। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
2: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
3: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
2: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
3: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
2: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
3: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
2: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
4: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
2: टेलिफोन नम्बर 0295701123,
3: मोबाइल नम्बर 9841106022।

0: पछि लाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने।
2: लाखे सल्लाह दिएको के क्वाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 धारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देश भर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी इन्द्रणीको साथमा तपाईँको मनको साथी चन्द्रमणि। फरक बार फरक परिवेशमा हामी आउँछौ, त्यही अन्तर्गत आज बिहानीको यो समय र बिहानीको बुधबारको बसाईलाई अझ सुमधुर बनाउने एउटा उद्देश्यका साथमा म उपस्थित छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले हामीलाई साथ दिइरहनु भएको छ, अनि मेचीदेखि महाकालीसम्मका धेरै रेडियो स्टेशनबाट यतिखेर यो बसाईलाई देश दुनियाँ पुर्याउनको लागि लागिरहनुभएका तमाम मेरा प्यारा प्यारा मनहरूलाई पनि इन्द्रणीको बसाई मार्फत नमन व्यक्त गर्न चाहन्छु। र आजको इन्द्रणीको यो बसाईलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। सूर्यज्योति भन्ने बित्तिकै जीवन बीमाका लागि सम्झनै पर्ने नाम रहेको छ, र तपाईँ हामीलाई सुनिरहनु भएको छ, जीवनको बीमा गर्नु परेको छ, हेर्नुहोस् त कुन बेला कुन भवितव्य आउँछ थाहा हुँदैन, त्यसैले आफू त्यो भवितव्यमा परिहाले पनि आफ्ना परिवारलाई सुरक्षित बनाउनको लागि चाहिँ जीवनको बीमा गर्न सक्छौ। र जीवन बीमाका लागि आज नै सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झनुहुनेछ भन्ने एउटा विश्वास पनि हामीले तपाईँबाट लिएका छौं। अब तपाईँले चाहिँ जीवनको बीमा गर्नु परेको छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झनुहुनेछ भन्ने चाहिँ मलाई लागेको छ। र आजको व्यवसायमा हामी सुमधुर गीत संगीतहरूको साथमा रहन्छौ। कार्यक्रमको शुरूआतमा एलिना चौहानले गाउनु भएको एउटा तीजको भाकालाई सुनायौं। अब तीज पनि नजिकिँदैछ, तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित रहेका गीतहरू बजारमा आइरहेका छन्। र अब पछिल्लो समय अलिकति देशमा जब यो भाद्र 10 गते दैवी प्रकोप आयो, भोटिकोसी र सुवा बाढ़ीले जनजीवनलाई असाध्य अस्तव्यस्त बनाएको छ, सारा सबै चाहिँ राज्यका संयन्त्रहरू तिनै चाहिँ बाढ़ीग्रस्त क्षेत्रहरूमा रहेका छन्। सबै ठाउँहरूमा भनौं नेपालीहरूको मन असाध्यै कुडिएको छ, दुखेको छ, अनि यो दुखेको बेलामा सरकारलाई सहयोग गर्नको लागि तमतयारी अवस्थामा सबैजना लागेका छौं। विभिन्न संघ संस्थाहरूले दिन प्रतिदिन विभिन्न माध्यमबाट सहयोग गरिरहेको हामीले पाएका छौं। कलाकार साथीहरू त अहिले विशेष गरी क्याम्प नै बनाएर बाढ़ीग्रस्त क्षेत्रहरूमा चाहिँ राहतसँगै खाना खुवाउने कार्यक्रमहरू गरिरहेको अवस्था छ। विशेष गरी हामी दुर्गेश थापालाई सम्झिन्छौं। दुर्गेश थापा भूकम्प यो विशेष गरी बाढ़ी पहिरो पछिको केही दिनपछि नै नुवाकोटको चाहिँ विभिन्न ठाउँमा पुगेर बट्टार बजार त्रिशुली लगायतका विभिन्न ठाउँमा पुगेर चाहिँ लत्ता कपड़ा बाँड्नेदेखि लिएर त्यहाँ बसेर खाना निरन्तर रूपमा खुवाइरहनु भएको छ। यसका लागि नमन व्यक्त गर्न चाहन्छु। र अन्य धेरै कलाकार साथी पुग्नु भएको छ। इन्द्रणीका कृष्ण कणेलको टोली पनि बेत्रावती पुगिसकेको अवस्था छ राहत सामग्री लिएर। र इन्द्रणीका कृष्ण कणेलले त 5 लाख भन्दा बढ़ी सहयोग सरकारको खातामा राखी पनि सक्नु भएको छ। अब विभिन्न संघ संस्थाले यो कामलाई अगाडि बढ़ाइरहेका छन्। दोहोरी गीत प्रतिष्ठानले विभिन्न आफ्ना शाखा मार्फत रकम जम्मा गरेको छ। दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कमिटी स्वयंले 1 लाख भन्दा बढ़ी गरेको छ। संसारकारी नेपालले 50,000 भन्दा बढ़ी गरेको छ। अब सबै ठाउँहरूबाट सर यो गीत संगीतको कार्यक्रम भएको कारणले मैले गीत संगीतका संघ संस्थाहरूले प्रस्तुत गरिरहेको जुन यो एउटा आपद पर्दाखेरि विपद पर्दाखेरि जुन एउटा होस्टेलमा हैसियत गर्दै गर्दाखेरिका चाहिँ साथीहरूका यी जानकारी मैले गराएँ। हामी इन्द्रणीको बसाईमा छौं, थप जानकारी गराउँदै अगाडि बढ़ाउला। तर यतिखेर भने एउटा गीत राख्ने बेला भइसकेको छ। टेक्निकल सपोर्टमा रहने ईशाले गीत छानिसक्नु भएको छ, म ढिला गर्दिन, यो प्रस्तुत गर्दैछु।

0: देशैभरका रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको लोक दोहोरी गीत संघको कार्यक्रम इन्द्रणीसँग हामी रहेका छौं। मनपर्ने मान्छे यो शमशेर पुनको हो, यो गीत मैले यहाँलाई सुनाए र यो गीत सँगै फेरि पनि स्वागत छ। मेरा प्यारा प्यारा साथीहरू, तपाईँ कहाँ हुनुहुन्छ? मलाई विश्वास छ तपाईँ जहाँ रहेर भएर पनि यो व्यवसायलाई साथ दिइरहनु भएको छ। धेरै भन्दा धेरै साथीहरूले यतिखेर सुन्दै रहेको जानकारी विभिन्न माध्यमबाट गर्नुभएको छ। कतिले म टिकटक लाइभमा हेर्दैछु दाईलाई भन्नुभएको छ, अनि कति साथीहरूले म फेसबुक लाइभमा हेर्दैछु भन्नुभएको छ, कतिले नेपाली पात्र हाम्रो पात्रका विभिन्न मोबाइल एप्लिकेशन मार्फत हाम्रा विभिन्न रेडियोहरूको अनलाइन सर्च गरेर पनि सुनिरहनु भएको जानकारी प्राप्त भएको छ, अनि विभिन्न ठाउँमा बसेर हामीलाई सुनिरहनु भएका तमाम मेरा प्रिय प्रिय मित्रहरू, यहाँहरू सबैलाई म नमन गर्छु। तपाईँको महत्वपूर्ण साथ साँच्चीकै इन्द्रणीको लागि छ र त हामी इन्द्रणीको व्यवसायलाई एकदम सहज रूपमा अगाडि बढ़ाइरहेका छौं। जो जहाँ जुन अवस्थामा रहेर भएर साथ दिइरहनु भएको छ, सबैलाई हामीले सम्झना गरिरहेका छौं। सूर्यज्योति लाइफ इन्सुरेन्स आजको यस कार्यक्रमको प्रायोजक, मैले पटक पटक धेरै पटक तपाईँलाई जानकारी गराइरहेको छु र गीत संगीतहरू सुनाइरहेका छौं। विशेष गरी हरितालिका तीज लक्षित गीतहरू बजारमा छन्, ती गीतहरू पनि सुनाइरहेका छौं। सँगसँगै जब भोटेको सी रसुवामा चाहिँ बाढ़ी आयो होइन, चीनबाट आएको बाढ़ीले जनजीवन असाध्यै अस्त र व्यस्त बनायो, यति धेरै चाहिँ जनहरूको चाहिँ होइन निधन भयो, जसका कारण एक किसिमको यस्तो कि अब त्यो पीड़ामा उनलाई थाहा हुन्छ कति पर्छ पीड़ा भन्ने कुरा। यहाँ चाहिँ हजारौंका संख्यामा बाल बालिकाहरू चाहिँ आमा बाबा विहीन बन्नु परेको अवस्था छ। अब एउटा परिवारमा कोहीको कोही छैन, कोहीको केही छैन, यो खालको अवस्था सिर्जना भएको छ। कति परिवार परिवार नै सकिएको अवस्था छ। यस्तो महाविपत्ति त मलाई लाग्छ मेरो जीवनकालमा त मैले पहिलोचोटि नै देख्दैछु यो बाढ़ी पीड़ितको महाविपत्ति। अब हामीले भूकम्पलाई पनि देख्यौं, हामीले कोविडलाई पनि देख्यौं, हामीले गणतन्त्र पनि देख्यौं यो देशमा होइन, राजनीतिक रूपमा हेर्दा जेएनजी आन्दोलन देख्यौं, जेएनजी आन्दोलन पछि बनेको सरकार देख्यौं, अहिले यसरी नै हामी हरेक कुराहरू चाहिँ हामी देख्न पाएका छौं। हामीले राजाका शासनकालहरूलाई देख्यौं, यो राजनीतिक कुरा देशका कुराहरू गर्यौं, अनि विपत्तिका कुराहरू देख्यौं, अनि धेरै कुराहरू चाहिँ हामीले सहिरहेका छौं कि अब यो नदेख्ने अथवा यति धेरै कुराहरू चाहिँ देख्ने पुस्ताका रूपमा हामी पनि रह्यौं। तर जति जे देख्यौं साँच्चीकै भन्नुपर्दा देशको लागि हित हुने काम चाहिँ कहीँ कतै पनि भएन, त्यो कुरामा चाहिँ कहिले काहीँ दुःख लाग्छ। अब यो भोटेकोशीसँग सम्बन्धित रहेका गीतहरू पनि कलाकारले प्रस्तुत गर्न थालेका छन्। अब धेरै गीतहरू मध्ये मैले असाध्यै मान्ने रेशम सापकोटा, जो संचारकर्मी पनि हो, जसले हिजको दिनहरूमा हामी आउनुभन्दा अगाडिदेखि उहाँले रेडियोहरूमा कार्यक्रम चलाउनुहुन्थ्यो, हामी सम्भवतः ती बेलामा उहाँहरूकै प्रभावकै कारण नै आज यो स्थानमा अगाडि बढ़िरहेका छौं। र विशेष गरी यो रेशम सापकोटा भन्ने बित्तिकै तीजका गीतहरूमा त असाध्यै सम्झने नाम नै हो। त्यसपछि अन्य मन छुने गीतहरू धेरै गाउनु भएको छ। अब यो अनिष्ट भोटेकोशी भन्ने एउटा गीत लिएर उहाँहरू आउनु भएको छ, मात्र तीन दिन भएको छ यो गीत आएको, हुन त बाढ़ी आएको नि कति दिन भएको छ र लगभग अब सात आठ दिनको अवस्था छ। हामी 10 गते बाढ़ी आयो, आज हामी 17 गतेमा यात्रा गरिरहेका छौं। यतिखेर म सीमा नेपाली अनि रेशम सापकोटाको यो अनिष्ट भोटेकोशी बोलको यो गीतलाई प्रस्तुत गर्छु, एकपटक सुन्नुहोला।
1: दिमाग सुन्ने सुन्ने छ, लेखौँ सबै छैन।

देशै भरका रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। हामी काठमाडौँ भित्र यो चावल चिचीपाटीको केएल टावरबाट बोलिरहेका छौं अनि मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। अनि देशमा महाविपत्ति आयो, दैवी प्रकोप लाग्यो, अनि तिब्बत चीनबाट आएको भोटेको सिकौबारीले अब भनौ धेरै नै अब लगभग अब तपाईँको चितवनसम्म होइन चाहिँ यसले असर गरेको छ। त्यहाँसम्म अब यत्र शबहरू भेटिन थालिसकेको र धेरै शबहरू जम्मा भएको अवस्था र अब कति कहाँ पुरै लेखाजोखा नै छैन कि यस्तो विपदमा छौं। हामीले हाम्रा धेरै दाजुभाइहरूलाई गुमाएका छौं, धेरै दिदीबहिनीहरूलाई गुमाएका छौं। यो पीड़ामा यात्रा गर्दै गर्दा रेशम सापकोटा सीमा नेपालीको आवाजमा रहेको यो भोटीको सीमा त्यो बाढ़ीमा पर्नुभएका सम्पूर्णलाई चाहिँ श्रद्धांजलि व्यक्त गर्दै यो गीत प्रस्तुत गरिएको छ अनि परिवारजनमा समवेदना पनि प्रकट गरिएको छ। देशलाई परेको आपतकालीन अवस्थामा सबैले एकबद्धता जनाऊ साथीहरू। भोटेकोसीका बाढ़ी पीड़ितको उद्धारका लागि सँगै राहतका लागि हातमा हात मिलाएर जुटौं। यति भयो भने पक्कै पनि हामीले आफ्ना तर्फबाट केही गर्न सक्छौं। जतिले ज्यान गुमाउनु भएको छ हेर्नुहोस् त, अब कलाकारले गीत बनाएर गाउन थालिसके यो अवस्था आइसकेका छ। धेरैभन्दा धेरै साथीहरू जुटिरहनु भएको छ, कलाकार स्वयं त्यही ठाउँमा बसेर राहत र उद्धारमा खटिरहनु भएको छ। एउटा नेपालीलाई पर्दा अर्को नेपालले सहयोग गर्छ भन्ने उदाहरण देखिएको छ। सरकार आफ्नै ठाउँबाट लागेको छ अनि सरकारभन्दा बाहिर रहने विभिन्न दलहरूले पनि आफ्नो ठाउँबाट त्यो प्रशंसनीय भूमिका खेलेका छन्। विशेष गरी जो देशमा हाम्रा दलहरू छन्, ठूला पार्टीहरू छन्, सबैजना लागेका छन्। अब सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीदेखि लिएर नेपाली कंग्रेस, त्यसपछि नेकपा एमाले होइन अनि नेकपा माओवादी, प्रजातन्त्र पार्टीदेखि लिएर विभिन्न पार्टीहरू, अब हर्कजीको पार्टीहरू, श्रम संस्कृतिदेखि लिएर सबै पार्टीहरू चाहिँ लागिरहेको अवस्था र सबैले आफ्नो ठाउँबाट त्यो भूमिका पनि निर्वाह गरिरहनु भएको छ हामीले देखिरहेका छौं। तर जति चाहिन्छ त्यति अझै गर्न सकिएको छैन होला। विभिन्न पार्टीहरूका आफ्नै चाहिँ विभिन्न भातृ संगठनहरू छन्, ती पनि लागिरहेको अवस्था छ, तै पनि अझै प्रभाव त भएको अवस्था छैन। र कलाकारले गीत बनाइसकेपछि रेशम सापकोटाको आवाजमा र उहाँकै शब्द संगीतमा रहेको यो गीतलाई मैले प्रस्तुत गरिसकेको छु। हामी इन्द्रणीको बसाईमा छौं, धेरैभन्दा धेरैले हामीलाई साथ दिइरहनु भएको छ, सुनिरहनु भएको छ। टिकटक लाइभमा पनि धेरै साथीहरू जोड़िरहनु भएको छ। राजुजीले सबैलाई सम्झना भन्नुभएको छ, सँगै हाम्रो अम्बिका रेग्मीले पनि हामीलाई सुनिरहनु भएको रहेछ, अम्बिकाजीलाई पनि धेरै धन्यवाद छ। अनि यतिखेर चाहिँ हाम्रो अनिशले पनि हामीलाई हेर्दै हो, अनिशलाई पनि सम्झना छ। विश्वास केसीले सुन्दै र हेर्दैछु रुकुमबाट भन्नुभएको छ, सबैलाई मिठो सम्झना। अनि हाम्रो विपना खड्का मगरले पनि शुभ बिहानी नमस्कार भनेर लेख्नु भएको छ। खुमराज बडा थोकीदेखि लिएर कमला डुम्रेले पनि नमस्कार भन्नुभएको छ। कलावती डाङ्गीले सुदूरपश्चिमको डलिलदुराको परशुरामबाट इन्द्रणी सुन्दै रहेको जानकारी। अनि बालारामको नातिले पनि हामीलाई हेर्दै हुनुहुन्छ। ग्रीन आर्मी भुल्नुभयो त भन्नुभएको छ। ग्रीन आर्मी किन भुल्नु, ग्रीन आर्मी त विशेष गरी यो आपद विपद परेको बेलामा एउटा स्वयंसेवीको रूपमा काम गर्ने र विशेष गरी वातावरणको क्षेत्रमा काम गर्ने संस्थापक अध्यक्ष सबिन शर्मा रहेको यो ग्रीन आर्मीले नेपाल सरकारका तत्तत् ठाउँहरूबाट चाहिँ अनुमति लिएर सञ्चालनमा छ। उद्योग वाणिज्य अन्तर्गत कम्पनी रजिस्ट्रारबाट यसले आफ्नो दर्ता गरेको छ अनि जिल्ला प्रशासनमा स्वीकृति लिएको छ। अनि त्यसपछि आएर नेपाल आर्मीबाट पोसाकदेखि लिएर विभिन्न विषयहरूमा लिएको छ। नेपाल प्रहरीबाट र विशेष गरी तत्कालीन समयका सर्वेन्द्रनाथ खनाल

सल्लाहकार समेत हुनुहुन्छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 8 यसको कार्यालय छ। म एकदम नजिकबाट परिचित छु ग्रीन आर्मी नेपालसँग, विशेष गरी गोकर्णेश्वरमा भएका अथवा कागेश्वरी नगरपालिकामा, बुढा नीलकण्ठ नगरपालिकाका विभिन्न ठाउँहरूमा जब अप्ठ्यारो स्थिति आपतकालीन अवस्था आउँछ त्यो बेलामा ग्रीन आर्मी यो सामाजिक संस्थाले काम गरिरहेको छ। त्यसैले यसमा अहिले बजारमा जुन खालको चर्चा परिचर्चा चियो चर्चाहरू छन्, हुन त रसुवा भोटेकोसी बाड़ीमा जब ग्रीन आर्मी लेखिएको पोशाक लाएर त्यहाँ उत्रिसकेपछि धेरैले अड्कलबाजी गरे। विगतको भाद्र 23 र 24 देशमा विध्वंस हुँदै गर्दा टीओबी नामको संस्था आयो र अहिले भाद्र 23 आउँदैछ होइन, भाद्रकै महिना छ, देशमा यत्रो विपत्ति आयो, यो विपत्तिको बेलामा सहयोग गर्न जानु, उद्धारका लागि जानु राम्रो, तर ग्रीन आर्मी भनेको के हो, सेना जस्तै पोशाकमा छ भनेर धेरैले अड्कलबाजी पनि गरिरहे र सो स्पष्टीकरण पनि विभिन्न संचार माध्यमबाट आइसकेको छ र विभिन्न संस्थाहरूबाट अनुमति प्राप्त गरिरहे। यो सामाजिक संस्थाले सेवाको क्षेत्रमा काम गरिरहेको छ र विशेष गरी आपतकालीन अवस्था, आपत विपद, बाढ़ी पहिरो जोखिम यी विभिन्न ठाउँहरूमा, विभिन्न स्कूलहरूमा चाहिँ यसले स्कूलहरूबाट विद्यार्थीहरूलाई एकीकृत गरेर बाल इको क्लबहरू गठन गरेर त्यही मार्फत नै विभिन्न स्कूलहरूका विद्यार्थीहरू नै रहेको यो एउटा स्वयंसेवी संस्था हो जसले काम गरिरहेको छ। मैले ग्रीन आर्मीका सन्दर्भमा पनि जानकारी गराए र यो विषयमा तपाईँले रेडियो काठमाडौँको एचडी काठमाडौँमा एचडी केटीएममा तपाईँले भिडियो पनि हेर्न सक्नुहुन्छ, त्यहाँ पनि हामीले स्पष्ट पारिसकेका छौं। र विशेष गरी म नजिकबाट संस्थापक अध्यक्ष सविन शर्मालाई चिन्छु, उहाँसँग धेरै हामीले सहकारी कामहरू पनि गरेका छौं, त्यसैले मैले यी कुराहरू मैले एउटा नजिकबाट चिनेको नाताले पनि ग्रीन आर्मीका सन्दर्भ मैले यो जानकारी यहाँलाई गराए। ईसा अब गीत राखौ न है, अब मेयर साहबको कुरा आयो नि त होइन, हामीले गीत सुनाउने कुराहरू छ, म ढिला गर्दिन, भागीरथ चलाउने रेखा जोशीलाई यो गीत मार्फत सम्झँदैछु।

पूर्व मेची अनि पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट एकसाथ प्रसारणमा रहेको लोकदोहोरी गीत संगीतको कार्यक्रम इन्द्रेणी सुन्दै हुनुहुन्छ। रेडियो काठमाडौँबाट हामी प्रसारित छौं। केएल टावर साभैल काठमाडौँबाट प्रसारण भइरहँदा यो आवाजलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै रेडियोबाट एकसाथ सुनिरहनु भएको छ। अब तपाई जुन जुन रेडियो स्टेशन सुन्दै हुनुहुन्छ पक्कै पनि तपाईँको गाउँठाउँको लोकप्रिय रेडियोबाट नै इन्द्रेणी सुनिरहनु भएको छ। अनि चन्द्रमणि आउँदै गर्दा आज त मीठा मीठा गीतहरू सुनाइरहेका छन्। वाउ चन्द्रमणि, साह्रै मनपर्ने गीतहरू सुनायौ भनेर कति साथीहरू त मलाई धन्यवाद पनि दिइरहनु भएको होला। भर्खरै हामीले मेयर साहब बोलको एउटा गीतलाई सुनायौं। यो गीत चाहिँ भागीरथ चलानीको विगतका वर्षमा बजारमा आएको गीत हो। रेखा जोशीसँगको सहकारी हो यो जानकारी म यहाँलाई गराउँछु। विशेष गरी अब कोही केटीसँग लभ परेको अथवा आफूलाई मन परेकोले उसले नपत्याएको त्यसैले एउटा सिफारिस गरिदिएपछि मलाई पत्याउँथेन कि भन्ने कुरा स्थानीय पालिका मेयर साहबलाई चाहिँ इंकित गर्दै बनाइएको गीत छ। रमाइलो गीत, राम्रो गीत यहाँलाई सुनाइसकेपछि स्वागत छ साथीहरू। सूर्यज्योति लाइफ इन्सुरेन्स यस कार्यक्रमको प्रायोजक हो। जीवन बीमाका लागि सम्झने परिणाम सूर्यज्योति हो। हामीलाई सुन्दै हुनुहुन्छ, अब कति सूर्यज्योतिको साथीहरूले पनि सुन्नुहुन्छ। कहिले काहीँ मेरो कुराकानी हुन्छ हाम्रो ओम मिश्र सरसँग सूर्यज्योतिमा, उहाँले भन्नुहुन्छ मलाई त धेरै साथीहरूले टेलिफोन गरेर मैले रेडियो कार्यक्रम इन्द्रेणीमा सुनेको अनि त्यहाँ चाहिँ हाम्रो बारेमा रहेछ भन्न पनि भन्नुभयो। कतिले बागलुङबाट, कतिले धनगढ़ीबाट, कतिले सुदूरपश्चिम, कतिले पूर्वाञ्चल, कतिले काठमाडौँबाट नि टेलिफोन गरेर सूर्यज्योतिका बारेमा साथीहरूले भन्नुहुँदो रहेछ। अब कति साथीहरू त यो चाहिँ यसको चाहिँ मध्यस्थकर्ता एजेन्टको रूपमा पनि काम गरिरहनु भएको होला होइन, कति चाहिँ कर्मचारी साथीहरूले पनि सुन्दै हुनुहुन्छ। तपाईँहरू सबै सबैलाई नमन छ र विशेष गरी परशुराम दाई जो गुल्मीको हुनुहुन्छ र हिजोको दिनमा हामी सँगै एफएममा काम गरेका होइन, विशेष गरी उहाँ जनताका आवाजहरूसँग सम्बन्धित रहेको चाहिँ कार्यक्रम चलाउनुहुन्थ्यो, जनताको जुन आवाज चलाउनुहुन्थ्यो, त्यसपछि हामी लोकदोहोरी कार्यक्रम चलाउँथ्यौं र आज इन्द्रेणी जुन नाम छ यो कार्यक्रम शुरूआत पनि हाम्रो परशुराम दाईले नै गर्नुभयो हो। अहिले सूर्यज्योति लाइफ इन्सुरेन्समा डेपुटी सीओको रूपमा हुनुहुन्छ, दाईलाई पनि नमन छ। दाईले निरन्तर इन्द्रेणी बज्नुपर्छ, इन्द्रेणीमा चाहिँ सूर्यज्योतिको आउनुपर्छ भन्न सधैँभरि माया गर्नुहुन्छ। दाईलाई पनि मन नमन गर्न चाहन्छु। अब यतिखेर चाहिँ हाम्रो ईसा के छ, ठिक छ, बाहिर ठिक छ भन्नुभएको छ, ढिला गर्दिन, राख्दैछु गीतलाई।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा साक्षीको कस्ता मनसुनी गीतहरू यो वर्ष आए है, अनि यो वर्ष आएका यस्ता राम्रा गीतहरू सुन्दै गर्दा कतिलाई त वाउ यस्तो भयो त तीजका गीत भन्ने पनि लाग्यो। सुमित्रा कोइरालाले गाउनु भएको गीत हो, मैले यहाँलाई सुनाइसकेको छु, सर्वत्र बजारमा छ। काजी श्रेष्ठ जो लोकप्रिय निर्देशक हुन् अहिले परदेशमा हुनुहुन्छ अस्ट्रेलियामा, र अस्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीत विकासका लागि निरन्तर लाग्नु भएको छ। उहाँका युट्युब च्यानल मार्फत सुमित्रा कोइरालाले गाउनु भएको गीत अहिले बजारमा छ, हामीले यहाँलाई सुनाइसकेका छौं। सुमित्रा कोइराला एउटा यो विशेष गरी प्राध्यापक हुनुहुन्छ र नेपाली गीत संगीत अगाडि बढ़ाउन अगाडि बढ़िरहनु भएको छ। संगीतको विषयमा सधैँ दखल भएकी सुमित्रा कोइराला कहिले कार्यक्रमको सिलसिलामा घरदेश हुनुहुन्छ, कहिले परदेश, यस्तै यस्तै गरी नेपाली गीत संगीतको विकासमा अगाडि बढ़िरहनु भएको छ। यो टीमलाई म नमन व्यक्त गर्न चाहन्छु र अब ढिला नगरिकन एउटा गीत सुनाउने रहर जाग्यो, त्यसपछिको समयमा बीतमा नआउने कुरा छँदैछ। यतिखेर भने विगतको वर्षमा तपाईँले रुचाउनु भएको काली पसम की भाग तिललाई यतिखेर प्रस्तुत गर्दैछौं।

देशी भरक रेडियो बाटिन्द्रणी सुन्दै गर्दा कालीपसम की भाग तीन सोनु सापकोटाको हो, सर्वत्र बजारमा छ। शान्तिश्री परियाले गाउनु भएको गीतलाई सुनाए। अब जाँदा जाँदै तीन दिदी बहिनीको तीजको कोसेली छ, म कस्ती देखिए। यो चाहिँ म कस्ती देखिए उमा बिडारी यो युट्युब च्यानल मार्फत बजारमा छ र यो वर्ष धेरै गीतहरू आएका छन् यो गीतभित्र। यो गीतले पनि असाध्यै राम्रो चाहिँ आम श्रोतामा छाप छोडेको छ र उमा बिडारी आफैमा एउटा भजन गायिका हुनुहुन्छ। उहाँका धेरै भजनहरू होइन नारायण भन्ने भजनहरू त यहाँले सुन्नु नै भएको छ। असाध्यै राम्रो र प्रतिभाशाली कलाकारको रूपमा हामी लिन्छौं। विशेष गरी यो म कस्ती देखिए बजारमा आइसकेपछि यसमा चाहिँ उहाँहरूको दिदी बहिनी रमा बिडारी हुनुहुन्छ होइन, त्यसपछि यो गीतमा उहाँहरूको दिदी बहिनी तीनजनामा चाहिँ एउटा रमा बिडारी भइगयो, एउटा उमा बिडारी हुनुहुन्छ, त्यसपछि अर्को पनि हुनुहुन्छ, उहाँहरूको तीनजनाको चाहिँ जोडी छ। यो जानकारी म यहाँलाई गराउँछु। गोमा हुनुहुन्छ स्मृति होइन, रमा उमा गोमा तीन दिदी बहिनीको यो विशेष प्रस्तुति रहेको छ। टेकराज पोखरेलले निर्देशन गर्नुभएको गीत हो र सर्वत्र बजारमा छ र यो गीतका सम्पूर्ण टीमलाई पनि नमन छ र यो गीत पनि यो वर्षको तीजको गीतमा हामीले गन्न मिल्ने गीतहरूको सूचीमा पर्न सफल छ। त्यसैले उमा बिडारीको यो गीतलाई पनि सफलताको शुभकामना छ। सूर्यज्योति लाइफ इन्सुरेन्स द्वारा प्रायोजित व्यवसायबाट अब विदा माग्नै पर्ने समयमा हो भन्न मैले ईशालाई सोधे। बाहिरबाट टाउको अथवा मुन्टो हल्लाउँदै हो कि हो भन्ने कुरा आयो होइन, अब छुट्टिनै पर्छ। यो साथ सपोर्ट र मायाको लागि सबैलाई नमन छ। सूर्यज्योति लाइफलाई विशेष धन्यवाद दिन चाहन्छु इन्सुरेन्सलाई अनि सुन्ने साथीहरू तपाईँलाई, हेर्ने साथीहरू तपाईँ सबै सबैलाई धन्यवाद दिँदै म कस्ती देखिए उमा बिडारीको गीत तपाईँलाई छोड्दै आजको लागि इन्द्रणीबाट विदा हुन्छु। यहाँको पल्स बर होस्, परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँगै
1: हरेक दिन साथी भनी आउँछरीको टाइम गाउँ शहर देश विदेश छाउछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
1: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका

0: दुई तामाफोक संखुवा सभा हाल कतार
1: जीवन थाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया
0: सपना सासंखर माझी नगरपालिका चार देवढुङ्गा संखुवा सभा
1: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा हाल मलेसिया
0: शुक्ररात याखा चैनपुर नगरपालिका दस खरान संखुवा सभा
1: सानु सरगम राई बेलका नगरपालिका छ उदयपुर
0: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका एक बेसिन्दा संखुवा सभा हाल कतार
1: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा
0: अर्जुन याखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा
1: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा
0: सरोज याखा धर्मदेवी नगरपालिका छ संखुवा सभा हाल काठमाडौँ
1: देवराज राई चैनपुर नगरपालिका दस लिवारिङ संखुवा सभा हाल काठमाडौँ
0: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे संखुवा सभा
1: मदन लिङ्खा धर्मदेवी नगरपालिका मूलगाउँ संखुवा सभा हाल कतार
0: मिडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका आठ चुङखुरुङ संखुवा सभा
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका तीन संखुवा सभा हाल युएई
0: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: किशोर कोइराई केपिलासगढी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
0: सुजता जिमी धर्मदेवी नगरपालिका सात अमरुवा संखुवा सभा हाल हङकङ
1: सिम्पल ललित बल भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी
0: शर्मिला राई खाँदबारी नगरपालिका चार गैरीपाङमा संखुवा सभा हाल कुबेत
1: अविरल घरती मगर चयन मादी गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार
0: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
1: प्रणीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोलापारी संखुवा सभा
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: प्रदीप राई चैनपुर नगरपालिका दस खराङ संखुवा सभा हाल युके
0: सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ संखुवा सभा
0: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ।

हेलो हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदा चाहिँ म तपाईँकै साथी कार्यक्रम प्रस्तोता रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. हजुर, लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर तपाईँले संसारी भरबाटकै साथ अनलाइन मार्फत सुन्दै हुनुहुन्छ. अनि सजिलोको लागि रेडियोको मोबाइल एपले विशेष गरेर चाहिँ मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो र अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारी भरबाटकै साथ सुन्न सक्नुहुन्छ. अनि तपाईँ सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने फेसबुकमा चाहिँ तपाईँले प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ रेडियोको अफिसियल फेसबुक पेजबाट. र यो समयमा हामी तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं. तपाईँले कार्यक्रम सुनिरहनु भएको छ भने अनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन चाहनुहुन्छ भने हामीलाई म्यासेज पठाउन सक्नुहुन्छ. म्यासेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. पेजमा नयाँ आउने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस हामीले पोस्ट गरेका छौं. सोही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट म्यासेज पठाउन सक्नुहुन्छ. तपाईँका त्यो म्यासेजहरूलाई मैले वाचन गर्छु अनि तपाईँका रोजाइका गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछु. र कार्यक्रममा तपाईँ जो जति हुनुहुन्छ हामी सँगै हुनुहुन्छ होला, यो समयमा हामीलाई सुनेर साथ दिइरहनु भएको छ होला, मैले यही अपेक्षा गरेकी छु. धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ र यो कार्यक्रमलाई भने मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ. सो उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु. हजुर, अब पनि म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. आजको लागि पहिलो म्यासेजको रूपमा हामीलाई राइनी राजकलाजीले म्यासेज पठाउनु भएको छ. लेख्नुहुन्छ, हेलो सेवाकी नाना, हजुर म पनि आए है सिसुवाबाट. काठमाडौँतिर हुनुहुन्छ मेरो प्यारो छोरा रविनलाई. लभ यु अनि गीत रोजेको छु, बजाइदिनु न है नाना भन्नुभएको छ. देउटा गीत हो निगुटनी सुवाको माया सुरेन्द्र विकको भन्नुभएको छ. अनि मिसु सुरज राई तुम्सा भाइ मौसम लिम्बू त्यसै गरेर माया मदन तामाङ डियर राजा सुजन थापा आकाश राई साथी दीपक सुनदेउरी लाफा आशिष बराल मगर सिमन कुलुङ वरूण चञ्चले राई आशिष नयन बस्नेत भाइ शिशिर चञ्चले राजविरही काइला लिम्बो विजय गोमन मोक्तान तामाङ चञ्चले टीकाराम मीडिया प्रेमी परदेशी कान्छो एण्ड मिस वालमा फ्रेन्स भनेर लेख्नु भएको छ. मिलन घाइल मुटुले गुड मर्निङ सिस्टर अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नुहुन्छ. शिशिर चञ्चले पनि मिस यु अल भन्ने सबैलाई सम्झना गर्नुभएको छ. मीडिया प्रेमी निमो शेर्पाले गुड मर्निङ नमस्कार दिदी, म पाँचको बनाट सुङखुरुङबाट निमु शेर्पा हो एण्ड ह्याप्पी बर्थडे टु यु प्यारे साथी दिलुरुङ माङसा एण्ड मिस यु अल माई फ्रेन्ड्स ओके बा बाई भनेर लेख्नु भएको छ. ओके निमु शेर्पालाई पनि थ्याङ्क यू सो मच मेसेजको लागि. अर्को साथी कमल श्रेष्ठ हुनुहुन्छ, आज मलाई रचना रिमाल र अञ्जिता विश्वकर्माको आवाज रहेको तीज भाका ओइ रामकाली भन्ने गीत यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् ल सिस्टर भनेर लेख्नु भएको छ. हेलो हजुर नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको कमल श्रेष्ठ हो. यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा मनोज भुजेल सुशी आरती लिम्बु लोकेन थोक्लेन लिम्बु राजन खतिवडा चित्रयोगी सुशीला कार्की सरला राई मिडिया प्रेमी निर्मला वनिम अनि त्यसै गरेर पूजा माध्यममा लिम्बु फूलमाया आंखेवा लिम्बु टीकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु. ओके बाई बाई भनेर लेख्नु भएको छ. ओके धेरै धेरै धन्यवाद तपाईँलाई. अर्को साथी हुनुहुन्छ सुनिता घिसिङ. सुनिताजीले सुन्दैछु तामकोबाट सुनिता घिसिङ हो है भनेर लेख्नु भएको छ. तपाईँलाई धेरै धेरै धन्यवाद छ. अर्को साथी हुनुहुन्छ सानो कमला. कमलाजीले हेलो क्युटी सिस गुड मर्निङ है, म सानो कमला चैनपुर भन्ज्याङबाट हो. मिस गर्नुपर्दा जस्ट फर यु अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी आ अनुष्का एण्ड अलिसमा भाइ दीपक सुनचेउरी त्यसै गरेर भाइ निम्मा शेर्पा बुनु मनिषा पोया त्यसै गरेर प्रवीण मगर नाना सानो सुनिता राई बुनु सुनिता कुलुङ त्यसै गरेर जुना लिम्बु र मनमोक्तान तामाङ सपना तामाङ त्यसै गरेर युमनिसा तामाङ सरू छेत्री आशिष नयन बस्नेत कृष्ण तामाङ दिदी भूमिका राई वरूण चञ्चले राई चामलिङ निर्मला दाई पूर्वेली आकाश राई त्यसै गरेर दाई ढकाल धर्मराज सचिन नेवाहाङ सुशीला विश्वकर्मा राजविरही काइला भाउजू प्रार्थना निरौला त्यसै गरेर भगौती निरौला चन्द्रमाया तामाङ रिमा थामी लगायत सम्पूर्णमा मिठो सम्झना भन्दै बाई बाई भन्नुभएको छ. ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि.
अर्को साथी हुनुहुन्छ ईश्वरी मेवाहाङ राई, उहाँले लेख्नु भएको छ, हेलो नमस्ते, म ईश्वरी मेवाहाङ राई फ्रम भोजपुर। आज मलाई एउटा गीत बजाइदिनु न ल सिस्टर भन्नुभएको छ, गुन भुल्यौ दुई भनेर लेख्नुहुन्छ। अनि लेख्नु भएको छ, मिस्यू अस्मिता राई नखोक, सुमिता मेवाहाङ, सुमिका मेवाहाङ राई, मेवाहाङनी युनिसा लाङसभा, त्यसै गरेर कृष्ण राई, आइसिका कुलुङ अनि आर्या कुलुङ, त्यसै गरेर आइसिका मेवाहाङ, युनिसा हाङ लिम्बू भनेर लेख्नु भएको छ, त्यसै गरेर रोनिसा राई, अनुजा तामाङ गुरूङ अनि सुस्मिता नाछिरिङ, प्रदीप कुलुङ, पवित्र राई, सुरज राई तुम्सा, चञ्चली कुलुङ शर्मिला, युनिसा किराती राई, त्यसै गरेर मिलन घायल मोटु लगायत सम्पूर्णको लागि भन्नुहुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी ढकाल धर्मराजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्ते शुभदिन, म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई समीक्षा अधिकारीको केटी हो जिन्दगी यति हो बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस गीत मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउने सुर्खेतकी मिडिया प्रेमी बहिनी गीता भण्डारीलाई जन्मदिनको शुभकामना, सबै सबैमा शुभदिन मिठो सम्झना भनेर छुटिनु भएको छ। ओके धर्मराजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाईका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु। अहिले मैले कार्यक्रममा साथीले रोजाईमा पार्नु भएको यो निकै नै सुमधुर गीत राख्न चाहन्छु, निगुर्नी सुवाको माया, यो चाहिँ देउडा गीत रहेको छ, साथीको रोजाईमा परेको गीत हो, तपाईँको निम्ति राख्छु, कार्यक्रम सुन्दै रहनुहोस्।

हजुर, साथीले रोजाइमा पार्नु भएको यो निकै नै समधुर गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो अनि अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट यो समयमा तपाईँले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। आशा गर्छौ यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनिरहनु भएको छ र तपाईँका सम्झना सन्देशहरू धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ। तपाईँले पठाउनुभएका ती सम्झना सन्देशहरूलाई चाहिँ मैले वाचन गरिरहेकी छु। सो म फेरि पनि ध्यान नगरिकन बाँकी रहेका साथीहरूको सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला सिमला जिम्सी राईले लेख्नु भएको छ, हेलो गुड मर्निङ मिस सिमला राई फ्रम धडान अपकमिङ सङ जस्ट फर यु एण्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, अभिषेक गुरूङ, दाई अरुण नदी खत्री, प्रकाश निरौला एण्ड टु अल माई फ्रेण्ड्स इन्जोय दिस सङ थ्याङ्क यू भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच सिमलाजी मेसेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ इल्सना कुलुङ राई, उहाँले हेलो किट नाना सेवा सुन्दैछु प्रोग्राम, मी इल्सना कुलुङ राई भोजपुरबाट हो, मिस गर्नु पर्दा लेख्नु भएको छ सन्जु याखा, त्यसै गरेर सलिमा नासिरिङ, मीडिया प्रेमी लिमो शेर्पा, दिल दुखी रिया, त्यसै गरेर पवित्र बमजन तामाङ, पवित्र राई, सुनिता राई, नखोक बान्तवा, त्यसै गरेर जीवन फाबिन, अञ्जन थुलुङ, घाइल अभिरमान सुनवार, एस रावत भनेर लेख्नु भएको छ। सम्झना रुम्बाङसा, निरुता चामलिङ राई, सन्तोष काफले, प्रतिमा वालाखाम लगायत सम्पूर्णको लागि भन्नुहुन्छ थ्याङ्क यू सो मच इल्सनाजी मेसेजको लागि। तपाईंलाई चन्द्र दुमजन तामाङले पनि विश्व वाल भन्दै सम्पूर्णलाई सम्झना गर्नुभएको छ। हजुर, त्यसै गरेर अर्को साथी हुनुहुन्छ जुनु तामाङ, जुनुजीले आज पनि आउँदैछ है संखुवा सभा 559 जुनु तामाङ हो। के छ दिदी हजुरको खबर, चैनपुरतिरको कस्तो छ भन्नुभयो। मेरो खबर एकदमै राम्रो छ, चैनपुरतिर आज चाहिँ मौसम अलिक शीतल शीतल छ है, घाम त्यति मजाले लागेको छैन। लेख्नुहुन्छ आज हाम्रोतिर चाहिँ सिमसिम पानी आउँदैछ दिदी भन्नुभएको छ। अब बस्ने गीत सुनाउनु पर्दा प्यारो दादा सौगा तामाङ, सुभाषी तामाङ, त्यसै गरेर राजकुमार भुजेल, सुशीला विश्वकर्मा, रिमा थामी, चन्द्रमाया तामाङ, सौगात श्रेष्ठ, मेरो प्यारो मान्छे तिमी, चन्द्र दुमजन तामाङ, निर्मला दुमजन लगायत सबैजना साथीहरूलाई मिठो माया सम्झना भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को मित्र हुनुहुन्छ दिल्सा राई, दिल्साजीले हेलो सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट हो। अब बस्ने गीतमा सौत आत्मीय साथीहरूलाई सम्झनु पर्दा डियर मित्राले मनकी कान्छी फुलमाया राई, मुटु एलिसा लिम्बू, त्यसै गरेर प्यारी मान्छे युनिसा तामाङ, रामदेव सपना तामाङ मोक्तान, मायलु अरुण छेत्री, प्यारी अस्मी सोताङ, प्यारी नाना जुनिता चामलिङ राई, सोनिम शेर्पा, ठुली सुमिता लिमुखिम, अनि दादा आशिष नयन बस्नेत, दादा जीवन फाविन, दादा कृष्ण तामाङ, दादा ढकाल राज, ढकाल धर्मराज, त्यसै गरेर लिम्बू विजय, फुच्ची यमकला कुलुङ, मोटु दिलु रुम्बाङसा, माया राई, निराज कला, अनि रेनिसा राई, अञ्जना राई, रिमा थामे, चन्द्रमाया तामाङ, अनि हिमा राई, वरूण चञ्चली राई, बसन्त श्रेष्ठ एण्ड अल लाई मिस यू भन्दै बाई बाई भन्नुभएको छ। नके तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ अञ्जुला राई, अञ्जुलाजीले हेलो सेवा, इट्स मी अञ्जुला राई फ्रम उदय फोर गाईघाट, ह्याप्पी वाला बर्थडे टु यु नाना एलिना कोत्तरा भनेर लेख्नु भएको छ। एन्ड ह्याभ अ गुड डे एन्ड कमिङ सङ डेडिकेट टु लेख्नु भएको छ नाना अनलकी सरिता, अनुसा माङफाङ, कला राई, त्यसै गरेर आरब हाङ राई, राम चामलिङ एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुहुन्छ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। मनकुमारी कान्छी गुलुङले गुड मर्निङ तामकोबाट, मनकुमारी कान्छी गुलुङ हो, मिस यु प्रतिमा स्पर्शी, अर्चना खुलाल, त्यसै गरेर सुमिता लिम्बुखिम, अतीत अञ्जान राई, त्यसै गरेर अञ्जीव बान्तव राई, सम्झना रुम्बाङसा, मीडिया प्रेमी निमु शेर्पा, दिलु रुम्बाङसा, हिमाली अम्फु राई, जेनी लिम्बु, जनक रजाली मगर, जीवन फाबेन, सपना शंकर, रत्नबहादुर थापा, मीडिया प्रेमी विक्रम शंकर, साइली सोनिया कोलुङ, विशाल साम्पाङ राई, रोनिसा राई, पवित्र राई एण्ड अल माई फ्रेण्ड्सको लागि भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। भोजपुरी उषाले हेलो नाना सेवारो फ्रम भोजपुर जस्ट फर यु एण्ड फ्रेण्ड्स मिस गर्नुपर्दा
लेख्नु भएको छ प्रमिसा पुमा, सत्यकला इसारा, सोना साम्पाङ राई लगायत सबैको लागि भन्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको मित्रले पनि मिस्टर वर्ल्डमा फ्रेन्ड्स भन्नुभएको छ। रेनी सानसनले शुभ दिन सबै साथीहरूमा भन्नुभएको छ। त्यसै गरेर राईनी केटी प्रिया शाह हुनुहुन्छ, उहाँले हाई नाना सेवा फ्रम खोटाङ जस्ट फर यु एन्ड डेडिकेट टु अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। हस् थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यस बसाईमा अब ढिला नगरिकन तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको अर्को एउटा सुमधुर तीज विशेष गीत रहेको छ। यो गीत तपाईँको लागि राख्न चाहन्छु रचना रिमाल र अञ्जिता विश्वकर्माको आवाज रहेको ओ राम काली बलको गीत रहेको छ। सुन्दै रहनुहोस्।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
1: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जाने
0: लाखे सल्लाह दिएर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704

0: कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
1: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
2: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
3: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
2: पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
4: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
5: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
4: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
5: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
4: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
5: मलाई त मनोकामना सुनचाँदी पसलकै गहना चाहिन्छ नि फेरि।
4: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनचाँदी पसल।
6: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
7: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल
3: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9915-38-77-75।

सल्लाह वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ र तपाईँले मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो र अलिफिम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। आशा गर्छु तपाईँ हामीसँगै हुनुहुन्छ, हामीलाई साथ दिइरहनु भएको छ। व्यवसायमा धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ। सो अब पनि म ढिला नगरिकन फेरि पनि बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला बिरजहाङ लिम्बू दिले म्यासेज पठाउनु भएको छ। हेलो हजुर, सेवाहरू नमस्ते है। केही साथीहरूलाई सम्झनु पर्दा विनोद, डेकेन्द्र, सुमन, आसन लिम्बू, तारा शंकरलाई भन्दै मलाई चिन्ने सबैलाई भन्दै विदा भए है त भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी कृष्ण तामाङ हुनुहुन्छ। नमस्ते, म संखुवा सभा वाना गर्दै साउदीदेखि कार्यक्रम सुन्दैछु, कृष्ण तामाङ हो। मामु जुनिता चामलिङ राई, त्यसै गरेर पापा जीवन थाबिन, बाजे लिम्बु विजय, बोजू मिना चामलिङ, बुनु दिल्सा राई, सुनिता कुलुङ, अस्मी सोताङ, सरस्वता पोखरेल, राजविरही काइला, कविता राई, त्यसै गरेर सुजन थापा, हिमा राई, वरूण चञ्चले राई, त्यसै गरेर समीक्षा शेर्पा, अनि सानुमाया शेर्पा, सुनिम शेर्पा, त्यसै गरेर सुस्मिता नासिरिङ, अनि राज घलेमगर, आशिष नयन बस्नेत, त्यसै गरेर ढकाल धर्मराज, श्रीजल सुनचेउरी भनेर लेख्नु भएको छ। त्यसै गरेर सुरज राई तुम्सा, राईकाले नेरू लामा, नेरू लामा

0: अनि सानो कमला ममता याखा शिशिर चन्दले सुरज श्रेष्ठ अमीर राई अमृता सपना तामाङ मोक्तान लगायत सम्पूर्णको लागि भनेर लेख्नुहुन्छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। बेलु रुम्बाङसाले हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना मे बेलु रुम्बाङसा फ्रम सभा पोखरी त्यामिरे म पनि मजाले प्रोग्राम सुन्दैछु है अनि तपाईँहरूकोतिरको मौसम कस्तो छ भन्नुभयो। यता मौसम आज अलि शीतल नै छ। यता हाम्रोतिर त घाम लागेको छैन शीतल छ है मौसम भनेर लेख्नु भएको छ। आज मेरो जन्मदिन परेको हुँदा ज जसले जुन जुन माध्यमबाट बर्थडे विश गरिदिनु भयो उहाँहरू सम्पूर्णलाई एकमुष्टमा थ्याङ्क यू सो मच। ओके तपाईँहरूको सधैँभरि यस्तै माया र साथ सपोर्ट मिलोस् है भन्नुभएको छ। मिस यु अल चितिलातिर हुनुहुन्छ बाबालाई कार्य सफलताको शुभकामना। त्यसै गरेर मिस यु प्यारो मान्छे उज्जवल राईलाई अनि प्यारी भदैनी सम्झना रुम्बाङसा ज्वाई सन्देश कोलुङ राई भदै हिमाल याम्फू हिमाल सामलिङ राई माया बेनु बनिता शासङ्कर क्युटी दिल्सा राई माइलो मन कुमारी कान्छे कोलुङ मुटु चन्द्रमाया तामाङ बेस्टी प्रतिमा कोलुङ प्यारी सोनिजा कोलुङ डियरहरू मीडिया प्रेमी निमु शेर्पा त्यसै गरेर पेमु शेर्पा सानो माया शेर्पा सुशीला विश्वकर्मा प्रवेली खुसी ममता पैया सपना शङ्कर प्रतीक्षा थोलङ अनि मेरो घर फ्यामिलीमा पनि सबैलाई मिठो माया सम्झना भनेर लेख्नु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। सम्झना बान्तवा राईले हेलो नाना सेवा इट्स मी सम्झना बान्तवा सभा पोखरी दुईबाट हो म पनि प्रोग्राम सुन्दैछु भन्नुभएको छ अनि सबैलाई मिस गरेको छु ह्याभ गुड डे अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। सो सम्झनाजीलाई पनि थ्याङ्क यू सो मच। अर्को साथी सुभाष पी तामाङ हुनुहुन्छ सुभाषजीले नमस्ते हजुर म सुभाष पी तामाङ खानी डाँडाबाट सुन्दैछु। कार्यक्रम मार्फत साथीहरू सम्झनु पर्दा जुनु तामाङ जुनिता बमजन चन्द्र दुमजन तामाङ देवराज तामाङ भनेर लेख्नु भएको छ संगीता तामाङ अनि माया तामाङ त्यसै गरेर रञ्जना बाहिङ राई सोनिम शेर्पा लगायत मलाई चिन्नुहुने नचिन्नुहुने सबै सबैलाई एकमुष्टमा मिठो माया कार्य सफलताको शुभकामना भन्दै छुटिन्छु है भन्नुभएको छ। अर्को साथी हुनुहुन्छ करु परियार करुजीले मिस्यु वर्ल्डमा फ्रेन्ड्स भन्नुभएको छ। अनुसा माङपाङ हुनुहुन्छ अनुसाजीले पनि मिस्यु वर्ल्ड भन्ने एउटा गीतको लिङ्क पनि पठाउनु भएको रहेछ। त्यसै गरेर नवीन गुरुङ हुनुहुन्छ नवीनजीले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी सपना तामाङ मोक्तान हुनुहुन्छ सपनाजीले पनि सबै सबैलाई सम्झना गर्नुभएको छ। सो थ्याङ्क यू सो मच सपनाजी तपाईँलाई मेसेजको लागि। सृजना तामाङ हुनुहुन्छ सृजनाजीले पनि मिस यु अल भन्दै सबै सबैलाई सम्झना गर्नुभएको छ। सो तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रुचाएका गीत संगीतहरू तपाईँलाई नै सुनाउने गर्छौं हामीले। अब भने म ढिला नगरिकन तपाईँको लागि साथीले रुचाइमा पार्नुभएको अर्को निकै नै मिठो गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि पनि म बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका लागि फर्केर आउनेछु। अहिले भने यो मिठो गीत तपाईँको लागि
1: खै त्यो त

हजुर गुन भुल्यौ साइला दाई योगी तपाईँको लागि राखे मैले सरीका घिमिरेको आवाज रहेको गीत थियो साथीले रोजाइमा पार्नु भएको हो कार्यक्रम रिक्वेस्ट टाइमको बसाइ तपाईँ सुन्दै हुनुहुन्छ र यो बसाइमा तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु धेरै साथीहरूले हामीलाई आफ्ना मेसेजहरू पठाइरहनु भएको छ अनि आफ्नो साथीभाइ इष्ट मित्रहरूलाई यो बसाइ मार्फत सम्झना गरिरहनु भएको छ सँगै तपाईँलाई मनपर्ने गीत संगीतहरू पनि रोजाइमा पार्न सक्नुहुन्छ साथीहरूलाई मनपर्ने गीत संगीतहरू रोजाइमा पारिरहनु भएको छ ठिकै छ अब समयले पनि बिस्तारै नेटवर्क काट्ने बेला भइसकेको छ समय धेरै छैन अब म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु यति बेला सन्तोष काफले मेसेज पठाउनु भएको छ हेलो क्युट दिदी नमस्ते म सन्तोष काफले प्रवासदेखि हो सबै साथीहरूलाई मिस गरेको छु भन्नुभएको छ अनि सर केही साथीहरूको नाम लेख्नु भएको छ पुष्पाञ्जली राई अश्मी सोताङ निलसना कलुङ राई अञ्जली श्रेष्ठ अनिता राई साइनी सोनिया कुलुङ राजविरही काइला नुमाछा भनेर मेन्सन गर्नुभएको छ त्यसै गरेर रबिन कुलुङ लिम्बु विजय सरोज छेत्री हिमा राई वरुण चञ्चली राई शिशिर चञ्चली चन्द्रकला तामाङ त्यसै गरेर चञ्चली कुलुङ शर्मिला छिना गुरूङ सुरज श्रेष्ठ सृजना गुरूङ त्यसै गरेर कल्पना तामाङ लगायत सम्पूर्णको लागि भन्नुहुन्छ हस् यहाँलाई धेरै धेरै धन्यवाद छ अर्को मित्र मुना कोइज युवी हुनुहुन्छ मुनाजीले पनि मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ सम्झना रुमाङसाले ह्याप्पी बर्थडे प्यारी फुपू दिन रुमाङसा भन्नुहुन्छ अरुण नदी खत्री फेसबुक आइडी भएको साथी नमस्कार बुढा नीलकण्ठ पासी कोटदेखि भनेर लेख्नु भएको छ हस् तपाईँलाई धन्यवाद छ त्यसै गरी रञ्जना शंकर कोइराला हुनुहुन्छ अञ्जनाजीले हेलो नमस्ते सिस के छ खबर सन्चै हुनुहुन्छ होला नि म यता पाँच खबर नौबाट अञ्जना शंकर हो फ्रेन्च मिस गर्नुपर्दा जस्ट फर यु एण्ड हस्बेन्ड गोपाल कोइराला छोरी सुहाना त्यसै गरी सुमाना एण्ड मिस यु वर्ल्डमा फ्रेन्च भन्नुभएको छ सुनिता राई नखोक बान्तवा हुनुहुन्छ नमस्कार दिदी म भोजपुर जराइटारबाट सुनिता नखोक हो मिस यु बसन्त राई त्यसै गरी रेल्सना कलुङ राई अनिता नखोक बालकृष्ण नखोक राई अनि मेवाहाङ सन्जिता राई लगायत सबैको लागि भन्नुभएको छ अर्को साथी सन्जिता ब्लोन तामाङ हुनुहुन्छ उहाँले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ अमिनाजीले पनि मिस यु अल भन्नुहुन्छ रोमन मोक्तान तामाङले हेलो नाना नमस्ते फ्याफुल्ला म भोजपुरी जेनजी भोजपुर घरमै हालसा समुद्र पारीबाट यात्रामा छु आज अब बज्ने संघ सुनाउनु पर्दा चाहिँ हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्त्री याखा राई आकाश राई सुरज राई तुम्सा त्यसै गरेर राजविरही काइला त्यसै गरेर एक्सन विराज राई वरुण चञ्चले राई हिमा राई युनिसा तामाङ सपना तामाङ मोक्तान भूमिका राई अनि सानो कमला फुच्ची यमकला सरस्वता पोखरेल राई निराज कला लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ त्यसै गरेर अर्को साथी खम्बुनी एसएन फेसबुक आइडी भएको साथीले गुड मर्निङ सिस्टर सिसिलाबाट सपु राई हो हेभ अ नाइट हेभ अ गुड डे अल एन्ड मिस यु भनेर लेख्नु भएको छ अर्को मित्र हुनुहुन्छ निकै लामो मेसेज छ कल्पनाजीको कल्पना साम्पाङले लेख्नु भएको छ भोजपुर घर हाल काठमाडौँबाट गुड मर्निङ नमस्ते नाना सन्जय हुनुहुन्छ नाना अब बस्ने गीत सुनाउनु पर्दा लेख्नु भएको छ मेरो प्यारो मान्छे बिलपाली शर्मिला राईलाई गेट विल्सन अनि मिसु एन्ड लभ यु मामु अन्जान यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ त्यसै गरेर मनिषा बान्तवा स्नेह चामलिङ रञ्जित राई तीर्थ राई त्यसै गरेर भूमिका राई रमला साम्पाङ अनि त्यसै गरेर मिस जुनिता चामलिङ दिलसा राई लक्ष्मी राई लवली किरात घाइला विमान सुनवार लगायत सम्पन्नको लागि भनेर लेख्नुहुन्छ दुमजन तामाङले मिस यु अल भनेर सबैलाई सम्झना गर्नुभएको छ विनोद लजालु हुनुहुन्छ विनोदजीले हेलो दर्शन नमस्ते इट्स मी विनोद लजालु फ्रम केटीएम अपकमिङ सङ फ्रेन्ड्सहरू विष्णु दिपिका आचार्य पूजा योङहाङ छाया राई त्यसै गरेर सुषमा सहयात्री शेर्पा लमी त्यसै गरेर सानु दिनु सानु यम्भो खुसी यमुना विष्ट कालीमिना राई बबिना बायुङ राई हिमा राई वरुण चञ्चली राई सीतास्मा राई सुरज बराल एक्सन विराज लगायत सम्पूर्णको लागि भन्नुभएको छ अनि त नखोक हुनुहुन्छ सबैमा मिठो सम्झना माया मिस वाल भन्दै मेसेज पठाउनु भएको छ सो धेरै धेरै धन्यवाद छ अनिताजी तपाईँलाई मेसेजको लागि कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ अब भने चाहिँ यो कार्यक्रमबाट मैले पनि विदा माग्ने बेला भइसकेको छ समयले नेटवर्क काट्नै लागिसकेको छ सो यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतामालाई विशेष धन्यवाद भन्न चाहन्छु अनि यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मिडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटेर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत तपाईँको लागि छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत गर्नमा बिदा चाहन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो। प्रभावित बाढीबाट 7,500 भन्दा 93 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सुनकोशी, बूढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेकाले आज दिनभर सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुरकोट, बूढ़ी गण्डकी नदी अन्तर्गत गोर्खाका आरूघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै रहेको छ। त्यसैले यी क्षेत्रको खोला, नदी किनार र आसपासको क्षेत्रमा सावधानी अप्नाउन उहाँले आग्रह गर्नुभएको छ। साथै बाढ़ी प्रभावित जिल्ला रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने भएको छ। आज भोटे कोशी र त्रिशुली नदी तथा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसै गरी आज काठमाडौँ उपत्यका लगायत 32 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। काठमाडौँ उपत्यका सहित धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङका साथै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। नागडुंगा नौबिसे सड़क खण्ड र मलेखो बजार नजिकैको सड़क भाँसिएको छ। नागडुंगा नजिकै पातले वनमा र मलेखो बजार नजिकै परेवा भीरमा सड़क भाँसिएको धादिङ प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार सड़क भाँसिएपछि यो सड़क खण्डको विभिन्न ठाउँमा गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएका छन्। सड़क भाँसिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्रै यो रूटमा चल्न दिइएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण अरण को राजमार्ग अन्तर्गत कोदारी खण्डमा पनि सड़क अवरूद्ध भएको छ। वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा यस क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो। सड़क विभागका अनुसार अवरूद्ध सड़क पुनः सञ्चालन गर्नका लागि सड़क डिभिजन कार्यालय चरीकोटले मरमत तथा सरसफाईको कार्य गरिरहेको छ। सड़कमा थुप्रिएको गेग्रान हटाउन र क्षतिग्रस्त हिस्सा मरमत गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको र बेलुकासम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागले जनाएको छ। रसुवाको भोटे कोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यसै गरी धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारण अहिलेसम्म 1,050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको सकुशल उद्धार भएको

0: सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुनकोसे, बुढी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै, रसुवा र नुवाकोट भई बहने भोटे कोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम, नागढुङ्गा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँचियो लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित केसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढ़ी र तारकेश्वर प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न समेत कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढ़ीका कारण विद्यार्थी, शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। उनीहरूले आजै बाढ़ी प्रभावित क्षेत्र रसुवाको माथिल्लो त्रिशुली एमा खोज तथा उद्धारका काम थाल्नेछन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँ घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो

सामान्य बढ़े पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर 4580 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्दका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको तथ्याङ्क छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्र संघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा द्वन्दबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाइएको छ। प्रतिवेदनले द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न र पीड़ितको अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दिएको छ। नेपाल ए 43 ओभर 3 बलमा 192 रनमा अल आउट भएको हो। नेपालका लागि तृतराज दासले सर्वाधिक 37 रन बनाए। मयंक यादवले 32, कुशल मल्लले 29 र पवन सर्राफले अभिजित 22 रन जोड़े। त्यसअघि मयंक यादव र तृतराज दासले पहिलो विकेटका लागि 55 रनको साझेदारी गरेका थिए, तर त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। तास्मानियाका बिली स्टानलेकले 4 विकेट लिए। डब्ल्यू प्रेस्टविच र राफ म्याकमिलनले 2-2 तथा एल क्लार्क ले एक विकेट लिएका छन्। अहिले तास्मानियाले जवाफी ब्याटिङ गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीमा पानीको बहाव सतर्कता तहमै। रसुवा र नुवाकोट भई बहने भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको उच्च जोखिम। भोटेकोशी बाढ़ीबाट 16,00,000 मानिस प्रभावित। बाढ़ीबाट 7,500 भन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क। नागडुङ्गा र मलेखो बजार नजिकैको सड़क खण्ड भाँसियो। अरणीको राजमार्गको कोदारी खण्ड पनि अवरूद्ध। अफगानिस्तानमा 12 वर्षे द्वन्दका 40,000 सर्वसाधारणको ज्यान गएको प्रतिवेदन सार्वजनिक। द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाफदेहिताका प्रयासमा सहयोग गर्न आग्रह। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए ले तास्मानियालाई 193 रनको लक्ष्य दियो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नुहोला।

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा आज उपस्थित भएका छौ। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौ। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: अरुण 97.6 MHz हरपल तपाईसँगै।
1: करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुन्छा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
2: अनिश टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सोनिया कोलम मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: निष्कल चेवाली कान्छा खाँदबारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: र दिलसराई देउमाई नगरपालिका 1 पिलाङ।

तपाई सम्पूर्ण लोकपारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि सधाजै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। त्यसै गरेर तपाईँले हामीलाई विशेष गरी मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो त्यसै गरेर अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ यो समय हामी सँगै रहेर हामीले तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रम आउने गर्दछ हप्ताको छ दिन फरकबार अनि फरक बसाएको साथमा आइतबारदेखि शुक्रबारसम्म तपाईँसँग जोडिने गर्छौं। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रममा चाहिँ फरकबार फरक बसाईको साथमा हामीले सञ्चालन गर्दै आइरहेका छौं। आज पनि बुधबारे बसाई हो। आज के गर्छौ त भन्ने कुरा तपाईँ नियमित श्रोता साथी हुनुहुन्छ भने त अवश्य पनि तपाईँलाई थाहा छँदै नै छ। कति साथीहरू त नयाँ हुनुहुन्छ होला, होइन? आज पहिलो पटक सुन्ने अवसर पाइरहनु भएको होला कति साथीहरूले। तपाईँको लागि त मैले जानकारी गराउनै पर्छ, विशेष गरेर हप्ताको प्रत्येक बुधबारको बसाईमा भने चाहिँ तपाईँसँग मैले आवाजमा आवाज मिसाएर भलाकुसारी गर्न सक्दिन किनकि आज हामी फोन लिँदैनौ। प्रत्येक बुधबारको बसाईमा चाहिँ तपाईँले फेसबुक लाइभ मार्फत पठाउनु भएका कमेन्टहरूलाई लिने गर्छौं अनि कमेन्ट मार्फत तपाईँलाई कुनै पनि गीत मन परेको छ, रोज्नु भएको छ, कुनै पनि भाका रोजाईमा पार्नु भएछ भने चाहिँ ती भाकाहरू पनि राख्नेछौ। नत्र भने मैले तपाईँको लागि आज केही पुराना भाकाहरू सुनाउनेछु। तपाईँले यदि भाका रोजाईमा पार्नु भएन भने धेरैभन्दा धेरै चाहिँ आज भाका सुनाउँछौ, किनकि कहिलेकाहीँ त यो हप्ताको छ दिन तपाईँहरूसँग कति धेरै बोल्ने त होइन, तपाईँलाई पनि कहिलेकाहीँ त मिठा मिठा भाकाहरू सुनाउन भन्ने पनि लागेको हुन सक्छ। तपाईँको लागि धेरै मिठा भाकाहरू पनि सुनाउनुपर्छ हामीले। आज धेरै भाकाहरू पनि बल्दैछन्, तपाईँलाई सुनाउनेछौ। अनि तपाईँलाई फेसबुक लाइभबाट सुनिरहनु भएको साथीहरूले कमेन्ट पठाउनु भयो, कमेन्ट मार्फत मेसेज गर्नुभयो भने त्यहाँबाट तपाईँलाई पनि समेट्नेछु। तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै नै हुनुहुन्छ होला पक्कै पनि। यो साँझ पख कति साथीहरू मिलापातबाट घर फर्कदै हुनुहुन्छ होला, कति साथीहरू चाहिँ यति बेला घरमा आराम गरेर हामीलाई सुनिरहनु भएको पनि हुन सक्छ। कति साथीहरू त अब घरको घरधन्दा गर्ने बेला भयो, होइन? काम गर्दै सुन्दै हुनुहुन्छ होला। कति साथीहरू यात्रामा हुनुहुन्छ, यात्राको गन्तव्यतिर लम्किरहनु भएको छ किनकि आजको दिन को चाहिँ समाप्त हुँदै यो रातलाई हामीले स्वागत गर्ने बेला भइसकेको छ, होइन? तपाईँ जे जसरी भए पनि हामी सँगै हुनुपर्छ, हामीलाई सुनिरहनु भएको छ, यो मेरो अपेक्षा हो। लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीमा चाहिँ तपाईँलाई मैले के गर्छौ भन्ने कुरा त जानकारी गराइसकेकी छ। अब मैले कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै मिठो भाकाबाट। तीज पनि नजिकै गर्दाखेरि तीज भाकाहरू तीजका भाकाहरू पनि तपाईँलाई सुनाउनुपर्छ हामीले। अहिले भने कार्यक्रमको आरम्भमा राख्न चाहन्छु यो तीज विशेष भाका। सुनिता दुलालको आवाज रहेको भाका रहेको छ फूलबुट्टे सारी बोलको, यो भाका राख्छु कार्यक्रममा सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। सुनिता दुलालको आवाज रहेको यो भाका मैले तपाईँको निम्ति प्रस्तुत गरिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसेको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ। यो बसाईमा तपाईँको साथ मिलेको छ र तपाईँसँग नै अबको 6 बजेसम्म रहनेछु। हामीलाई धेरै साथीहरूले अनलाइनबाट सुन्नुहुन्छ, अनलाइनका विभिन्न माध्यमबाट सुन्दै आइरहनु भएको छ। यति बेला हामीलाई फेसबुक लाइभ मार्फत कमेन्ट गर्नुभएको छ टंक दर्जीले। हेलो दिदी, नमस्ते, नमस्कार भन्नुभएको छ। लौ नमस्कार है तपाईँलाई। अर्को साथी हुनुहुन्छ लिम्बु विजय, लोक सांगीतिक अभिवादन सिस्टर विथ मे लिम्बु विजय फ्रम संखुवा सभा अपकमिङ सङ डेडिकेटेड मिङ्सु लिम्बु भारती जिमी राजविरही काइला अस्मी सोताङ कृष्ण तामाङ सानुमा शेर्पा सरु छेत्री जीवन फाविन साइदे सोनिया कोलोङ सूरज राई तुम्छा सुनिम शेर्पा रेखा राई जुना लिम्बु निमा शेर्पा लगायत धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। र अन्त्यमा एउटा गीतको लिंक पठाउनु भएको छ उहाँले। अनि लेख्नुहुन्छ गीत रोजेको छु बजाई दिनुहोला, गीतको बोल छ सम्झना छँदैछ स्वर अग्रि राई र गुना राई लगाए प्रोग्राम सुनेर बस्नुहुने सबैलाई मिठो माया सम्झना है भनेर लेख्नुहुन्छ। हस् विजयजी तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ रामजी घिमिरी, रामजीजीले नमस्कार म पनि हाजिर भए चितवनबाट भन्नुहुन्छ। हुन्छ रामजीजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ सूरज राई तुम्छा, सूरजजीले लेख्नु भएको छ हेलो सेवारो हजुर, हेलो हजुर सेवा सुन्दैछ प्रोग्राम भोजुर गर्दै हाल मलेसियाबाट हो, अहिलेको समयमा ड्युटी जाँदैछु, मौसम सफा छ अनि सम्झना छ सबै सबैमा भनेर लेख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद। अनि अर्को साथी धर्मराजी हुनुहुन्छ, धर्मराजीले नमस्ते है म दुबईबाट कार्यक्रम सुन्दैछु, मिल्छ भने आज मलाई पशुपति शर्माको कसले हेर्थ्यो मैले ओके कसले हेर्थ्यो मै लुरेलाई बलको गीत बजाइदिनुहोस् न है, यो गीत मार्फत सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ। हस् यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई आज यो बुधबारे बसाईमा तपाईँलाई धेरै भन्दा धेरै भाकाहरू सुनाउनु पर्छ। मैले सम्भव भएसम्म तपाईँकै रोजाईका भाकाहरू राख्ने कोसिसमा छु, किनभने कमेन्ट बक्सबाट धेरै साथीहरूले भाका रोजाईमा पार्ने गर्नु भएको छ। अहिले भने अर्को मिठो भाका राख्न चाहन्छु, लिम्बु विजयजीले सुन्न चाहनु भएको यो मिठो भाका तपाईँ सम्पूर्णको लागि सम्भव।

हजुर, यो निकै नै सुमधुर भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। सम्झना छँदैछ बलको भाका थियो अग्नि राई अनि त्यसै गरेर गुना राईको आवाज सधैँको भाका तपाईँको निम्ति प्रस्तुत गरिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनबाट पनि तपाईँले हामीलाई सुनिरहनु भएको छ। तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै नै हुनुहुन्छ। यो मैले तपाईँलाई चाहिँ होइन हामीलाई सुनिरहनु भएको छ नै होला भन्ने विश्वास लिएकी छु। र यो कार्यक्रममा धेरै साथीहरूले सहभागिता जनाउँदै आइरहनु भएको छ। फेसबुक लाइभबाट आज सहभागिता जनाउन सक्नुहुन्छ। फेसबुक लाइभ मार्फत राजविरही काइनाजीले मेसेज गर्नु भएको छ, आज मिल्छ भने विमल डाङ्गी र लक्ष्मी नेउपानेको आवाज सरेको भाका वनको काँडाले बोलको गीत बजाइदिनु ल भन्नुभएको छ। लोक अभिवादन नमस्कार रमा सिस्टर, म इटहरी गर्वै हाल मलेसियाबाट। अब बज्ने भाका सुनाउनु पर्दा सबैभन्दा पहिला हजुर लगायत रेडियो परिवारलाई अनि इटहरीमा हुने जीवन संगिनी विनु भद्रेवा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको थियो, उहाँको मेसेज मैले रिड आउट गर्दा गर्दै स्किप भएको छ। धेरै धेरै धन्यवाद छ राज्य मेसेजको लागि तपाईँलाई अनि अन्य धेरै साथीहरूका कमेन्टहरू प्राप्त छन्। राज्यको कमेन्टलाई नै मैले लिने कोसिस गरिरहेकी छु। ठिक छ, मैले अहिले फेरि पनि वाचन गर्नेछु। अर्को साथी बसन्त श्रेष्ठ हुन्छ, बसन्तजीले पनि सबैलाई सम्झेको छु भन्नुभएको छ। त्यसै गरेर टेकबहादुर पोमा हुनुहुन्छ, टेकजीले सञ्चालिका रमाजी नमस्कार शुभ सन्ध्या सन्देश उदयपुर चौधरी गढी नगरपालिका 8 बेलकार राइटोल चोकबाट हो। फेसबुक लाइभमा रेडियो अरूण 97.6 MHz आज मलाई मिल्छ भने खगेन्द्र याक्सो र सुनिता थेगिनको स्वरमा हङकङ सिङ्गापुर बलको गीत बजाइदिनुहोस् ल भनेर लेख्नु भएको छ। हस्त तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका विशेष गरी तपाईँकै रोजाईका भाकाहरू राख्ने गरेकी छु मैले। अब म फेरि पनि तपाईँको लागि साथीले रोजाईमा पार्न भएको अर्को एउटा मिठो भाका राख्न चाहन्छु। पशुपति शर्मा र प्रिय भण्डारीको आवाज रहेको मैलुरी बलको भाका रहेको छ। यो भाकालाई ढकाल धर्मराज दिने रोजाईमा पार्नु भएको छ। तपाईँको लागि रहन्छ सुन्दै रहनुहोस्।

हजुर कहिले हेर्थ्यो मैलोरीलाई यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरे. त्यस विशेष गीत रहेको छ पशुपति शर्मा र प्रिय भण्डारीको आवाज रहेको गीतलाई आज साथीले रोजाईमा पार्नुभयो. ढकाल धर्मराजीको रोजाईको भाका तपाईँको निम्ति प्रस्तुत भइसकेको छ. कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. तपाईँले यो बसाईमा सहभागिता जनाउनको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट हामी प्रत्यक्ष रूपमा लाइभमा छौं. लाइभको कमेन्ट बक्स तपाईँको लागि खुल्ला छ. यति बेला राजविरही काइनाको म्यासेज अगाडि मैले भाषण गर्दा गर्दै उहाँको म्यासेज चाहिँ हराएको थियो, अहिले चाहिँ उहाँको म्यासेज प्राप्त भएको छ. आज मिल्छ भने विमल डाङ्गी र लक्ष्मी न्यौपानेको आवाज रहेको भाका वनको काँडाले बलको गीत बजाइदिनु ल भनेर लेख्नु भएको छ. लोक अभिवादन नमस्कार रमा सिस्टर, मैले हरिघर भई हाल मलेसियाबाट अब बस्ने भाका सुनाउनु पर्दा लेख्नुहुन्छ. सबैभन्दा पहिला हजुर लगायत रेडियो परिवारलाई अनि टहरीमा हुने जीवनसाथी बिनु पर्देवाला मिस्यो धेरै सम्झना र केही साथीहरू सम्झनु पर्दा लिम्बू विजय अस्मी सोताङ ठुल्दाई श्रीराम दाहाल मेटाराज घले मगर भरून सन्तली राई सानुमाय शेर्पा सोनिम शेर्पा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ. यहाँलाई धेरै धेरै धन्यवाद छ. अर्को मित्र हुनुहुन्छ राई निराजकला, राजकलाजीले लेख्नु भएको छ. हेलो सेवाकी नाना, म पनि सुन्दैछु सिसुवाबाट. यतातिर त ठूलो पानी परिरहेको छ, त्यता कस्तो छ हो मौसम भन्नुभएको छ. यता मौसममा पानी पनि परेको छैन, मौसम आज शीतल छ अहिले चाहिँ. अनि लेख्नु भएको छ उहाँले चाहिँ क्षितिज पारी भन्ने भाका रामजी खाँडको बजाइदिनु ल भनेर लेख्नु भएको छ. हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ. कार्यक्रम लोक चौतारीको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ. धेरै साथीहरूले हामीलाई मेसेज गरिरहनु भएको छ. ईश्वरी मेवाहाङ राईले पनि हेलो नमस्ते, म ईश्वरी मेवाहाङ राई फ्रम भोजपुर सुन्दैछु, पानी परिरहेको छ यता भन्नुभएको छ. कमिङ डेमा बर्थडे मनाउँदैछ, बुनो मेवाहाङले युनिसा लाङछावालाई ह्याप्पी बर्थडे टु यू भनेर लेख्नु भएको छ. हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि. कार्यक्रम लोक चौतारीको बसाई हो तपाईँले सुनिरहनु भएको छ र अब भने चाहिँ तपाईँको लागि साथीले रोजाईमा पार्नु भएको अर्को एउटा मिठो भाका राख्ने बेला भइसकेको छ. त्यसर्थ तपाईँको लागि अब भने यो मिठो भाका राख्न चाहन्छु. यसलाई चाहिँ राजविरही काइनाले रोजाईमा पार्नु भएको छ. वनको काँडाले बुलको भाका रहेको छ यो भाका. यति बेला तपाईँको निम्ति रहन्छ यो भाका पश्चात फेरि बाँकी साथीहरूका मेसेजहरू वाचन गर्नका निम्ति फर्केर आउनेछु. मैले भने विमल डाङ्गी र लक्ष्मी न्यौपानेलाई प्रस्तुत गर्न चाहन्छु.

हजुर, वनको काँडाले हेर्दा हेर्दै हितैको मायालाई छेक्यो डाँडाले, यो लेखिने मिठो भाका राजविरही गायनाको रजाइमा परेको थियो। मैले तपाईँको निम्ति प्रस्तुत गरिसके कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँकै रोजाएका सुमधुर भाकाहरूलाई पनि मैले प्रस्तुत गरिरहेकी छु। सँगै तपाईँका सम्झना सन्देशहरू फेसबुक लाइभबाट प्राप्त भएका सन्देशहरूलाई मैले लिइरहेकी छु। यो बसाईमा धेरै साथीहरूले हामीलाई विभिन्न माध्यमबाट सुनिरहनु भएको छ र सहभागिता पनि जनाइरहनु भएको छ। म फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई लक्ष्मण मगरले म्यासेज पठाउनु भएको छ। नमस्कार हजुर, मिस के छ खबर? म चाहिँ तिन्जुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाखे बास्दै धनकोटा हाल मलेसियाबाट। मेरा साथीहरू गीता मगर, देव बास्कोटा, भावना चामलिङ, रमला साम्पाङ, मिडिया प्रेमी निर्मला वनिम लगायत सम्पूर्णलाई सम्झेको छु भन्नुभएको छ। कमला लिम्बुले हेलो सिस नमस्ते, इट्स मी बेसाहारा कमला लिम्बु फ्रम तापेजुङ, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ लिम्बु कमलाजीलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ टाइटल ट्रेक विजय राई, उहाँले चाहिँ म पनि आइपुगे है उही म टाइटल ट्रेक विजय राई बिबस फ्रम भोजपुर अब बस्ने गीत

सानो शशिका किराती सोनिम शेर्पा मुना घिसिङ दिल्सा राई सम्बिनेश्वर छेत्री सुमिता लिम्बुखिम राजदेह काइला लिम्बु विजय सुरज राई तुम्सा नगर सबैको लागि भन्नुभएको छ। हस्त तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब कार्यक्रममा साथीले नै रोज्नु भएको अर्को एउटा मिठो भाका राख्न चाहन्छु। हङकङ सिङ्गापुर बलको मिठो भाका रहेको छ यो भाका तपाईँको निम्ति रहन्छ। भाका बस्दा फेरि बाँकी सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु।

हजुर, यो निकै सुमधुर भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाई सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरू 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर संसारी भरबाट हामीलाई केही साथ सुनिरहनु भएको छ। तपाई जहाँ रहे पनि यो समय हामीलाई तपाईँले विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ। तपाईँ यदि इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीभन्दा जति नै टाढा रहेर भए तापनि यो समय हामी सँगसँगै रहेर साथ दिन सक्नुहुनेछ। यति बेला सपना तामाङ मुक्तानले हेलो लोक अभिवादन, नमस्कार हजुर, म पनि सुन्दैछु यता अखेला सपनाजीले लेख्नु भएको छ। ओके, ल लेख्नुहुन्छ सपनाजीको मेसेज चाहिँ हो, म पनि सुन्दैछु यता पाँच सपनबाट है, अनि सबै साथीहरूमा मुटुभरिको माया भन्दै गए है त, बाई बाई भन्नुभएको छ। हस्, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ हरफल रोशनी, रोशनीजीले हलो हजौ हलो हलो सेवा, म हरफल रोशनी धनगढ़ाबाट हो, सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ सुजन थापा, सुजनजीले पनि सबैलाई सम्झना गर्नु भएको छ। त्यसै गरेर सुस्मिता नाछिरिङ हुनुहुन्छ, हाई नाना सेवा, हामी सुस्मिता छिरिङ बोसुर घर भई हालकुवेटबाट हो, सुन्दैछ ल साथीहरू। नाना दुर्गा गुरूङ, बहिनी सानो सरगम राई, त्यसै गरेर प्यारी सानो माया शेर्पा, अस्मी सोताङ, ईश्वरी मेवाहाङ राई, सूरज

लिम्बु विजय, कृष्ण तामाङ, राजविरही काइला, किशोर कोही लगायत मेरो नामसँग परिचित सबैलाई भनेर देख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ सुजन कार्की, सुजन दिदी नमस्कार, लोक अभिवादन, आरामै हुनुहुन्छ रमा दिदी भन्नुभएको छ। एकदमै आराम छु म सुजन कार्की धरानबाट कार्यक्रम सुन्दैछु। अब बस्ने लोकभाग मार्फत साथीहरू सम्झनु पर्दा सिमला चिम्सी राई, प्रतिमा स्पर्शी, हर्फल रोशनी, जमुना कान्छी, सरला राई लगायत सबैको लागि भनेर लेख्नुहुन्छ। जुन दिवानी तिगेलाले हलो सेवारु सिस्टर मे जुन दिवानी तिगेला तेह्रथमबाट हो। अब बस्ने लोकभाका सुनाउनु पर्दा अल माई फ्रेन्ड्सलाई भन्दै बाई बाई भन्नुभएको छ। हस्त पाएन भने धेरै धेरै धन्यवाद भन्दै अब अर्को मिठो भाका सुन्नुपर्छ है। साथीले रोज्नु भएको भाका हो क्षितिज पाडी उनको बस्तीमा बलको भाका रोज्नु भएको छ राईनी राजकलाले। यो भाका तपाईँको निम्ति राजको टिकाफोन र रामजी खानको आवाज सरेको यो भाका सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर भाका बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक सौतारीको बस्दा आए तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ। यो समयमा हामीलाई धेरै साथीहरूले आफ्ना मेसेजहरू पठाएर साथ दिइरहनु भएको छ। चन्द्रमाया तामाङले हेलो रमानाना लोक अभिवादन नमस्कार, म पनि सुन्दैछु है पाँच खपनबाट। चन्द्रमाया तामाङ हो, सबै साथीहरूमा मिठो माया सम्झना भन्दै गए भन्नुभएको छ। अर्को साथी रमला साम्पाङ राई हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनुभयो। सन्तोष काफ्लेले पनि सबैलाई सम्झेको छु भन्नुभएको छ। त्यसै गरेर अर्को साथी रिमा थामी हुनुहुन्छ, हेलो गुड इभिनिङ सेवा दिदी दिदी, म पनि सुन्दैछु कार्यक्रम भोजनबाट। रिमा थामी हो, बस्ने गीत सबैको लागि सुनाउँदै छुटिन्छु है त भनेर लेख्नु भएको छ। अर्को साथी योगिनी निहाङ लिम्बु हुनुहुन्छ, हेलो गुड इभिनिङ लोक साङ्गीतिक अभिवादन सेवा र ब्युटिफुल आरजे रमाशिष, म 13 छतर पञ्चकन्याबाट हो योगिनी निहाङ लिम्बु। अब बस्ने लोक भाका मेरो नाम रावसँग चिरपरिचित, सम्पूर्ण लोक चौतारी प्रोग्राम सुनेर बस्नुहुने सबै मीडिया प्रेमी श्रोता मित्र साथीहरूको लागि भनेर लेख्नु भएको छ। भावना मगरले सबैलाई सम्झिनु भएको छ। राज घले मगरले लेख्नुहुन्छ, हेलो नमस्ते झोडले, सुन्दैछु उदयपुर घर भइहाल भारतबाट हो। अनि आज जन्मदिन मनाउने प्यारी भान्जी अस्मिका मगरलाई जन्मदिनको अनमोल शुभकामना है भनेर लेख्नु भएको छ। लगायत धेरै साथीहरूको नाम लेख्नुभयो। मुस्कान सुमिन कला बराइलीले सबैलाई सम्झिनु भएको छ। आकाश राईले सुन्दैछु धारणबाट, मिठो माया सबैमा भनेर लेख्नुहुन्छ, धेरै धेरै धन्यवाद छ। पुलामी निर्मलाले पनि सबैलाई सम्झिनु भएको छ। लिम्बु विजयजीले सबैजनालाई प्रोग्रामलाई स्योर गरिदिनुहोला है सबैजनाले भनेर लेख्नु भएको छ। पक्कै पनि एकदमै राम्रो आह्वान गर्नुभएको छ विजयजीले। साथीहरूले स्योर गर्नुभयो भने अझ धेरै साथीहरू माझ पुर्याउन सकिन्छ यो कार्यक्रमलाई। अर्को साथी हुनुहुन्छ नवीन आले, नवीनजीले सबैलाई सम्झेको छु भन्नुभएको छ। कमल श्रेष्ठले आज मलाई रचना रिमा लन्जिता विश्वकर्माका अवसरको तीज भाका ओइ रामकाली भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनु होला सिस्टर भनेर लेख्नु भएको रहेछ। सबैलाई सम्झिनुभयो कमलजीले। यो भाका सम्भवतः बिहानको कार्यक्रममा पनि रोज्नु भएको थियो, मैले त्यहाँ यो भाका राखिसकेकी छु। अर्को साथी दिलु याम्फू राई हुनुहुन्छ, हेलो हजुर सेवा, आई एम दिलु याम्फू फ्रम मोरङ, अल फ्रेन्ड्स आई मिस यू भन्नुभएको छ। लिम्बुनी कान्छीले हेलो दिदी सेवा, म भोजपुरबाट सुन्दैछु, इलिसा बान्तवा राई हो भनेर लेख्नुभयो। अनि मिसु संगीता लामा, मिसकुल सेवाले कान्छा, सामिङ नकोल, अर्जुन याखा, दादा आशिष नयन लगायत सबैलाई भन्नुभएको छ। दुखी कल्पना राईले हेलो सेवा हजुर, म पनि सुन्दैछु है भोजपुरबाट। मिस्यू हस्बेन्ड ईश्वर याम्फू, छोरीहरू करिना एण्ड कटिना, बहिनीहरू दिल्सा फुलमाया लगायत सबैलाई भन्नुभएको छ। पुष्पा राईले म पुष्पा राई हो धनकुडाबाट हो। अब बस्ने गीतमा सोनु राणा, मेनुका चौधरी, कृष्ण सुनार राई कृष्ण कुमार राई अनि स्मृति राई, शिवम महतो लगायत धेरै साथीहरूको नाम लिँदै सबैलाई सम्झनाको सन्देश पढ्नु भएको छ। सानु माया शेर्पाले हेलो नमस्ते चिज, म सानु माया शेर्पा सुन्दैछु कुवेतबाट हो। घर चाहिँ उहाँको पाँच खबनमा हुने सबैलाई मिठो माया सम्झना भन्नुभएको छ। अनि रिमा थामीले दिजु मिल्छ भने आज मलाई रामरेखा डटिकापुनको दुबो हरियो भन्ने भाका राखिदिनुहोस् न ल भनेर लेख्नु भएको रहेछ। अर्को साथी अधुरो सपना फेसबुक गाइडी भएको मित्रले म पनि सुन्दैछु है दैलेखबाट, म चाहिँ निश्चल रोका मगर हो भन्नुभएको छ। हस्त तपाईँलाई धन्यवाद छ। अनि त्यसै गरेर दिलु याम्फू राईले लेख्नुहुन्छ, गुड इभिनिङ सिस्टर, म पनि हेर्दै र सुन्दैछु है, आइम दिलु याम्फू फ्रम मोरङ, सबैलाई सम्झेको छु भन्नुभएको छ। सुनिम शेर्पाले पनि सबैलाई सम्झिनुभयो। कुमारी योङहाङ लावती हुनुहुन्छ, सम्झना सबैमा है भनेर लेख्नु भएको छ। हस् कुमारीजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने चाहिँ मैले पनि कार्यक्रमबाट बिदा माग्नुपर्छ, समयले नेटो काटि नै सकेको छ। यो कार्यक्रमको लागि भनेर छुट्याइएको निर्धारित समय छैन, अब सकिने लागिसकेको छ। अन्तिममा एउटा गीत तपाईँको लागि सुनाउनु छ। तसर्थ यतिन्जेलसम्म सुन्ने तपाईँ सम्पूर्ण लोकपारकी मनहरूप्रति हार्दिक आभार, विशेष धन्यवाद भन्न चाहन्छु। र यो एक घण्टाको अवधिभर तपाईँले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो सबै साथीहरूलाई विशेष धन्यवाद छ। र यो कार्यक्रमलाई सेयर गर्ने साथीहरू पनि हुनुहुन्छ, धेरै साथीहरूले कार्यक्रमलाई सेयर गर्नुभएको छ। उहाँहरू सबै साथीहरूलाई धेरै धेरै धन्यवाद भन्नुपर्छ मैले। लिम्बु विजयजी हुनुहुन्छ, धेरै सपोर्ट गर्नुहुन्छ विजयजी लगायतको साथीहरूले। राजविरही काइनाले पनि उत्तिकै साथ दिनुभएको छ, कार्यक्रमलाई नियमित रूपमा सुन्नुहुन्छ, सहभागिता जनाउनुहुन्छ, अझ सेयर गरेर धेरै साथीहरू माझ पुर्याउनुहुन्छ। धेरै धेरै धन्यवाद
धन्यवाद छ। अनि लगायत अन्य साथीहरू पनि हुनुहुन्छ होला सेयर गर्नुहुने, यहाँ अहिले नाम देखाएको छ उहाँहरू दुईजनाको मात्रै छ, तर धेरैभन्दा धेरै ग्रुपमा सेयर गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको कार्यक्रम लोक सौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा जाँदा जाँदै रिमाजीले रोजाइमा पार्नु भएको यो भाग छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
2: आँसु होइन, जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
0: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
3: सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि छिटो भन्दा छिटो सिपिएस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे।
4: होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ।
1: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर रा उपलब्ध गराउने निर्णय।
0: रूसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक। ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
1: र डिककले 10 औं टी20 शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 औं दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख डीपी अर्यालले विपदपछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। आजको प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुभयो। भएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति र भइरहेका खोज, उद्धार उपचार राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री शाहले संसदलाई जानकारी गराउनु भएको हो। उहाँले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको सूचना आएदेखि नै सरकार प्रभावकारी उद्धार राहतमा जुटेको समेत दावी गर्नुभयो। यो क्रम अहिले पनि निरन्तर चलिरहेको छ। साथै उहाँले यो पीड़ा रसुवा नुवाकोट र धादिङको मात्र नभई सिंगु नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेका बेला नेतृत्वले आड़ र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ।
2: यो पीड़ा रसुवा नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन जनतालाई हिम्मत आड भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन। त्यस दिनदेखि घरबारवीर हुनुभएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो। घटना भएको दिन बुधबार मध्यरातमै 8 ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौं। रसुवा र नुवाकोटका लागि 1-1 करोड़ रुपियाँ, धादिङका लागि 50 लाख रुपियाँ निकासा गर्यौं। खोज उद्धार उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौं। प्रभावित क्षेत्रमा खोज उद्धार उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सड़क प्रभावित क्षेत्रसँग जोड्ने प्रयास शुरू गरियो।
0: रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1114 जना पुगेको छ। जनधनको क्षति अवस्थाको विवरणसहित प्रधानमन्त्री शाहले ज्यान गुमाएका मध्ये अहिलेसम्म 95 शवको शनाखत भई आफन्तलाई बुझाएको उल्लेख गर्नुभयो। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पताल

0: नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताउनुभयो। संघीय प्रदेश र स्थानीय सरकार जनप्रतिनिधि नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र विपदको संकट विरूद्ध जुझ्न सकिने प्रचण्डको भनाइ छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता राम बहादुर थापा बादलले बाढ़ी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद व्यवस्थापनका लागि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले सरकार संसदप्रति पूर्णतया उत्तरदायी हुनुपर्ने र आफ्ना योजनाबारे संसदलाई निरन्तर जानकारी गराउनु पर्नेमा जोड़ दिनुभयो।
1: रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभयो। राहत कोषमा आजसम्म 4,88,57,217 रूपियाँ जम्मा भएको छ। कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हिजो 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका बाढ़ी प्रभावित 15 पालिकामा निकासा भइसकेको छ। कोषमा अहिले 6,88,57,217 मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ।
0: भोटेकुसी बाढ़ीको 1 हप्ता भइसकेको छ। सरकारले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि प्राथमिकतामा राखेको सरकारको भनाइ छ। तर विपदपछि कतै राहत पुग्न सकेको छैन। कतिपय ठाउँमा राहतको थुप्रो पुगे पनि वितरणमा समस्या छ। सड़क र बिजुली नै नभएको ठाउँमा निकै चुनौतीपूर्ण अवस्था छ। रसुवाको सबैभन्दा धेरै प्रभावित उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य
2: बेत्रावतीमा भएको बजार पूर्ण रूपमा ध्वस्त भएको हुनाले यहाँ चाहिँ सबै भोकमरी लाग्ने अवस्था भएको कारणले गर्दाखेरि त्यो आवाजलाई यदि सुनवाई हुन्छ भने छिटो भन्दा छिटो त्यस लाइनको बत्ती जडान गर्नु पर्यो। घरमा भएका धानहरू कुटेर यहाँको जनताले खान पाउँथे, मिलहरू चल्थ्यो, मोबाइलहरू संचारहरू जुजारु हुन्थ्यो होइन। छिटो भन्दा छिटो बाटो जोड़ दिन सक्यो भने अनि अलिकति यहाँका जनताहरू यता फर्किने चाहिँ सम्भावना छ, नत्र भने यहाँ बस्ने अवस्था केही पनि छैन। त्यसको दिनमा मुख्यमन्त्री आउनु भएको थियो, उहाँले चाहिँ रात पठाइदिन्छु भन्नु जानु भएको थियो। राजहरू आउन सुरु गरे, त्यसमा चाहिँ राज्यको ढिलाइ हुनु चाहिँ राज्य पुगेको राज्य छैन भन्ने स्वाली जनताले चाहिँ त्यसको अनुभूति गरेका छन्।
0: राहत सहज पुगेका पालिकामा भने पीड़ितलाई उचित बासको व्यवस्थापन गर्न चुनौती हुँदा पुगेको राहत पनि वितरणमा समस्या भइरहेको छ। बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका उपमेयर प्रभाव बोगटी
3: एक बोरा चामल दिएर प्रभावितले कहाँ लगाएछ, खोला लगाने कि सिरा लगाएछ, सामूहिक रूपमा खान राजसको छ, राहत गोदामका होल्डिङ सेन्टरहरूमा राहत खाद्यान्नले सबै भरिएको छ, यो फ्याक्ट हो होइन। जब ठाउँ बनाइदिन्छ सरकारले, अब पहिला जस्तो भूकम्पको जस्तो होइन नि, जमिन थियो नि त भूकम्पमा र क्विक टेन्टहरू राख्ने बनाउने बेला भएको थियो नि त होइन। अब अहिले त सरकारले जग्गै देखाइरहेको छैन नि त कहाँ गएर नागरिक बस्ने भनेर, बल्ल त्यो हिजो फिल्ममा आएको छ, उहाँले 3 दिनभित्र भन्नुभएको छ क्या सङ्घीय सरकारले हामीले यो क्षेत्रमा बस्ती बसाउन सम्भव छ भनेर भनिदिएको छ। त्यसपछि सरकारले यो ठाउँमा गएर अब नागरिक बस्न सुरक्षित छ भनेर आवासको कार्यक्रम अगाडि बढिसकेपछि यो जम्मा भाका थुप्रो भएको प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, नागरिकको घर घरमा सरकार पुग्छ, आँखा सबै सामानहरू हामी बोकेर वितरण गर्छौं।
0: त्यस्तै कतै भने लत्ता कपडा अभाव छ। धादिङको गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेल
4: रात आउने क्रम पनि अलिकति जान्छ, वितरण पनि हामीले एकद्वार प्रणालीबाटै गरिरहेछौँ। यहाँ आउँछ, यहाँ आएर प्याकेजिङ हुन्छ, प्याकेजिङ भएपछि अब जनप्रतिनिधि कर्मचारी भएर त्यहाँ कता कति गए कता कति गए त्यो समान रूपले हुने गरेर नै बाटिया छ। खाद्यान्न अहिलेलाई पर्याप्त मात्रामै आएको भन्नुपर्छ। अब हामीलाई अलिकति समस्या भनेको लत्ताको पढा र अस्थायी शौचालयहरूको, हाम्रो विद्यालयलाई सरसफाई गर्न पनि एउटा चुनौती भइरहेछ, हाम्रो 1500 अस्पताल सरसफाई गर्नलाई चुनौती भइरहेछ, त्यो बाटोमा चाहिँ अलिकति हामीलाई अझै पनि होमवर्क गर्नुपर्छ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै

0: नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
2: फोन नंबर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटे कोशी बाढीबारी प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, प्रधानमन्त्री शाहको सम्बोधन, दृढ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता, नागरिकको जीवन रक्षामा केन्द्रित हुन शीर्ष दलका नेताहरूबाट सरकारको ध्यान आकर्षण, प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7 अर्ब 88 लाख रूपियाँ जुटियो, प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या लगायतका खबर।
4: नेपाल दर्पणमा अब बाँकी खबर। नागढुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने गाड़ी मध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागढुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र मोटरसाइकललाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवत जावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुनेछ। मलेखु बजार नजिकै पनि परेवा भीरमा सड़क भाँसिएपछि जोखिममुक्त भएको छ। गजुरी गाउँपालिका 3 परेवा भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। परेवा भीरमा 100 मिटरको नयाँ ट्र्याक खोलिएको हो। धादिङको कृष्णभीर सड़क पनि त्रिशुलीको बाढ़ीले यसअघि नै कटान गरेको छ। गाड़ी तथा मानिस वार पार गर्न नमिल्ने गरी कृष्णभीर क्षेत्र अवरूद्ध छ। त्यस्तै जवाङ खोला नजिकै पनि सड़क चर्किएको छ। त्रिशुलीको बाढ़ीले सड़कको टेवा पर्खालमा क्षति गरेको
3: भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग ठाउँ ठाउँमा अवरोध हुँदा विशेष गरी हेटौडा हुँदै चल्ने वैकल्पिक सड़कमा गाड़ीको चाप छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ आवत जावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। सामान्य अवस्थामा झण्डै 3 घण्टामा पूरा हुने हेटौडा काठमाडौँ यात्रा अहिले चापका कारण 5 घण्टासम्म लम्बिएको छ। काठमाडौँ हेटौडा जोड्ने वैकल्पिक मार्गको नयाँ रूट तथा कार्यतालिका पनि सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट हेटौडाका लागि छुट्ने साना गाड़ीका लागि फर्पिङ फाखेल कुलेखानी भीमफेदीको रूट कायम गरिएको छ। त्यस्तै हेटौडाबाट काठमाडौँतर्फ छुट्ने साना गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै प्रवेश गर्नेछन्। त्यसै गरी ठूला तथा मालबाग गाड़ी ललितपुरको चापागाउँ भट्टे डाँडा ठिगन हुँदै हेटौडा पुग्नेछन्। यो रूट प्रयोग गर्नेले बेलुका 6 बजेभित्र ठिङ्गन चेक पोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। हेटौडाबाट छुट्ने ठूला र मालबाग गाड़ीका लागि भैंसे पालुङ टिस्टु नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले जनाएको छ। मकवानपुरको त्रिखण्डी नजिकको बेलीब्रिजको भार वहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी लोड गाड़ीलाई यो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह छ। ठूला र लोडयुक्त गाड़ीका चालकलाई बेलीब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिएको सूचनामा उल्लेख छ।
4: नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै ग्यास सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गर्ने निर्णय भएको छ।
3: नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना फोटो तथा अन्य विवरणको आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बाढ़ी तथा अन्य प्राकृतिक विपदको कारण प्रभावित क्षेत्रका धेरै नागरिकले व्यक्तिगत कागजात बैंकिङ सामग्री तथा मोबाइल उपकरण गुमाएको अवस्थामा राष्ट्र बैंकको यो निर्देशनले प्रभावित ग्राहकको वित्तीय सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।
4: रसुवाको भोटेकोशीमा हराइरहेकाको खोज तथा उद्धारका लागि दक्षिण कोरियाली विपद राहत टोली नेपाल आइपुगेको छ। 11 जनाको कोरियाली विपद राहत टोली केडीआरटी नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजा राम बस्नेतले जानकारी दिनुभएको छ। कोरियन विमान मार्फत नेपाल आएका उनीहरूले खोज तथा उद्धारका लागि प्रयोग हुने उपकरण तथा कुकुरहरू समेत साथमा ल्याएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा 9 जना कोरियाली नागरिक समेत सम्पर्कविहीन छन्। कोरियन उद्धार टोलीसँगै नेपाली सेनाको टोली पनि एकसाथ खोज तथा उद्धारमा खटिन लागेका हुन्। यसअघि नै खोज तथा उद्धारमा विदेशबाट भारत चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भइरहेका छन्।
3: यस्तै चीनले रसुवा गरी जोड्ने केरुङ नाका जाने स्थलमार्ग पूर्ण रूपमा संचालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जिरुङ नाकामा लेदोसहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य चलिरहेको छ। खोज तथा उद्धार कार्य पनि त्यहाँ निरन्तर भइरहेको छ। यसअघि गएको भदौ 10 गते बुधबारको बाढ़ीले केरुङ बन्दरगाह तथा चीन र नेपालतर्फको अध्यागमन कार्यले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: पाको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर काठमाण्डु महानगरपालिका भित्रका 16 जना बेपत्ता भएका प्रारम्भिक विवरण प्राप्त भएको छ। यस्तै 1 जनाको घर बगाएको छ। काठमाण्डु महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन भएको हो। महानगरले राष्ट्रिय सभागृहमा केन्द्र सञ्चालन गरेको छ। केन्द्रले नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ। काठमाण्डुबाट रसुवा, गोसाईकुण्ड लगायतका ठाउँमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह बनाएर जाने थुप्रै संख्यामा व्यक्ति रहेका अनुमान छ। यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्ति गएका हुन सक्ने महानगरको विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो।
4: आज दिउँसो बागमती र कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी परेको छ। भोटेकोशी, बाढ़ी प्रभावित केही जिल्ला र काठमाण्डु उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भयो। धादिङ, गोरखा, पर्वत, लमजुङ, काभ्रे, काठमाण्डु उपत्यका लगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी देशको हिमाली भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
5: शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 15.44 अंकले बढ़ेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो नेप्से 9.24 अंकले उकालो लागेको थियो। आज म्युचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 193 कम्पनीको शेयर बढ़ेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.90 अर्ब करोड़को कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 कित्ता शेयर 2.94 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँले घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घट्यो। हिजो तोलाको 4,765 रूपियाँ रहेकोमा आज चाँदीको भाव घटेर तोलाको 4,580 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ। फाइनान्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको C-420L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गति भन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एएनआईले जनाएको छ। रूसी पत्राचार, यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनका अनुसार अमेरिका, इजरायल र इरानबीच सैन्य युद्ध भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। रामजेट प्रविधि जहाज विरोधी तथा स्थल आक्रमण गर्ने क्रूज मिसाइलमा प्रयोग गर्न सकिन्छ। सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ। खाड़ी क्षेत्रमा अमेरिका तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रूज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन।
4: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल एक क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मानियासँग आज दुई विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मानियाले चार बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 43 ओभर 3 बलमा 192 रन बनाउँदा सबै विकेट गुमाएको थियो। अब नेपाल एले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्नेछ।
5: र दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डिककले 10 टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बारबाडोस ट्राइडेन्ट्सबाट खेल्दै डिककले यो उपाधि हासिल गरेका हुन्। सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्ससँगको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। यो सँगै 33 वर्षीय क्विन्टन डिकक टी ट्वेन्टी क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5 खेलाड़ी बनेका छन्। टी ट्वेन्टी क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डिकक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर आजम रहेका छन्। टी ट्वेन्टी क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन र डिककले टी ट्वेन्टी क्रिकेटमा 557 खेलमा 10 शतक र 84 अर्धशतक सहित 12,867 रन बनाएका छन्। उनी टी ट्वेन्टी क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ी बारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित। प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता।
4: प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म 7,88,00,000 रूपियाँ जुट्यो। प्रभावित केही क्षेत्रमा राहत सामग्रीको अभाव, कतै पुगेको पनि वितरणमा समस्या।
5: ग्यासको आपूर्ति र वितरण सहज बनाउने प्रयास। घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने निर्णय।
4: रूसले इरानलाई सुपर सोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको विवरण सार्वजनिक। धोनीको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने।
5: र डिककले 10 टी ट्वेन्टी शतक सहित कोहली र वार्नरको कीर्तिमान बराबरी गरे।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0995702008 9841259969 9842542496 9841993686 र 9842776778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
2: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862137744, 9815387775।
7: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
8: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
9: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: लु अब त्यहीबाट जाने,
8: लाखे सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
11: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदार
12: कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98521094, 98126742 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु, जचाउन जानु पर्छ काका।
1: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल छ नि काका, 0.6300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रोनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029570192, फोन नम्बर 9843345019।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
7: औ लु, समस्याको समाधान भनेकै म हो।
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
8: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीबाट जाने
7: लाखे सल्लाह दिएर के प्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
10: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता। प्रतिनिधि सभाबाट भोटेकोशी बाढ़ी बारे विशेष प्रस्ताव पारित, तीनले खुलायो भोटेकोशी बाढ़ीले बगाएको सड़क। अफगानिस्तान द्वन्दमा 40,000 जनाको ज्यान गएको प्रतिवेदन सार्वजनिक, र क्विन्टन डी कफले विराट कोहली र डेभिड वार्नरको कीर्तिमान बराबरी गरे। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ भने मोबाइल एप्लिकेशन हाम्रो पात्रो नेपाली पात्रो र अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट संसारभर एकैसाथ सुन्न सकिन्छ। संघुवा सभाको खादबारी नगरपालिका 7 नयाँ बस्तीमा नवजात शिशु मृत फेला परेको छ। खादबारी नगरपालिका 7 नयाँ बजार स्थित नयाँ बस्तीको एक घरको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय संघुवा सभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। आज बिहान करिब 9 बजे मृतक शिशु शेर बहादुर गुरूङको घरको माथिल्लो तलाको शौचालयमा भेटिएको हो। घटना लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। मृतक शिशु गुरूङको घरमा डेरा बस्ने 17 वर्षीय युवतीको रहेको प्रहरीले जनाएको छ। मृतक शिशु हेर्दा तत्काल जन्मै फालेको जस्तो देखिने अवस्थामा रहेको प्रहरीको भनाई छ। 17 वर्षीय युवतीको प्रहरी र आफन्तको निगरानीमा उपचार भइरहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभएको छ। गएको 10 गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज उद्धार उपचार राहत र नागरिकको व्यवस्थापन लगायतका विषयमा उहाँले संसदमा जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले दृढ़ संकल्पका साथ विपदसँग लड्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले यो पीड़ा रसुवा नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको साझा वज्रपात रहेको बताउनुभयो। देशमा संकट परेको बेला नेतृत्वले आर र भरोसा दिनुपर्नेमा उहाँको जोड़ छ। रसुवाको बाढ़ीले ज्यान गुमाउनेको संख्या 1,114 जना पुगेको छ। फेला परेका सबमध्ये अहिलेसम्म 95 जनाको शनाखत भई आफन्तलाई बुझाइएको छ। अहिलेसम्म 292 जना घाइते भएका छन्, जसमध्ये 182 जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार चलिरहेको छ। अझै 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। सरकारले प्रभावित जिल्ला र पालिकाका लागि राहत रकम निकास गरेको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा गएको बुधबार भदौ 10 गते आएको भीषण बाढ़ीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। भोटेकोशी बाढ़ीले रसुवाको टिमुरी, स्याप्रोबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ। विशेष प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख डोल प्रसाद डीपी अर्यालले विपदपछिको खोज उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानकर्षण गराउनुभयो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबारे सम्बोधन गर्नुभएको थियो। यसअघि हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङ तथा विद्युत गृहमा फँसेका र सम्पर्कविहीन भएकाहरूको अझै उद्धार हुन सकेको छैन। बाढ़ीको 1 हप्ता बितिसक्दा समेत सुरुङभित्र फँसेको लेदो, थुप्रिएको माटो, बढ़दो नदीको सतह र घटनास्थलसम्म आवश्यक भारी उपकरण पुर्याउन नसक्दा समस्या भएको हो। माथिल्लो त्रिशुली 3A चिलिमी रसुवागढ़ी, लाङटाङ खोला त्रिशुली 3B र माथिल्लो त्रिशुली 1 लगायत
लगायतका आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धार प्रयास भइरहे पनि सफल हुन सकेको छैन। माथिल्लो त्रिशुली 3A को सुरुङभित्र उद्धारकर्ता फटाउन ड्रिलिङ तथा खन्ने कामका लागि 4 स्काभेटर परिचालन गरिएको छ। उद्धारलाई थप प्रभावकारी बनाउन विद्युत गृह निर्माणका क्रममा प्रत्यक्ष संलग्न भएका अनुभवी विज्ञहरूलाई समेत परिचालन गर्ने बारे छलफल भइरहेको विद्युत प्राधिकरणले जनाएको छ। यस्तै चिलिमी जलविद्युत केन्द्रको विद्युत गृहमा भारतीय उद्धार टोली, नेपाली सेना लगायतले विद्युत गृहसम्म पुग्ने मार्ग सफा गर्ने काम गरेका छन्। सुरुङसम्म आवश्यक मेसिनरी तथा उपकरण लैजान नसक्दा उद्धार कठिन बनेको छ। रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र कोही नरहेको निष्कर्षसहित सेनाको टोली फर्किएपछि थप उद्धार कार्य अघि बढ़न सकेको छैन। 7 पनि हराइरहेकाहरूको खोजी प्रभावकारी रूपमा अघि बढ़न नसकेपछि आफन्तहरू आक्रोशित बनेका छन्। लाङटाङ खोला जलविद्युत आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि प्राविधिक तथा विज्ञ परिचालन गर्ने तयारी छ। त्रिशुली 3B र माथिल्लो त्रिशुली 1 आयोजनाको सुरुङमा पनि खोजी प्रयास भइरहेको सरकार जनाएको छ। चीनले रसुवागढी जोड्ने केरुङनाका जाने स्थलमार्ग पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सीमावर्ती चीनको स्वशासित क्षेत्र तिब्बत केरुङ जेरुङ नाकामा लेदो सहितको पहिरो जाँदा ठूलो क्षति पुगेको छ। बाढ़ीले बगेको सड़क खुलाएसँगै उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सक्ने चीनिया संचार माध्यमले जनाएका छन्। राष्ट्रिय राजमार्ग G216 का विभिन्न

47% ले मानवाधिकार उल्लंघनका घटना पुनः हुन नदिन आवश्यक उपायलाई प्राथमिकतामा राखेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले द्वन्दमा संलग्न तथा जिम्मेवार सबै पक्षलाई जवाबदेताका प्रयासमा सहयोग गर्न र पीड़ितका अधिकार तथा आवश्यकतालाई सम्बोधन गर्ने उपायमा योगदान गर्न आग्रह गरेको छ। र अन्त्यमा खेल खबर। दक्षिण अफ्रिकाका ब्याटर क्विन्टन डी ककले 10 औं टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमान बराबरी गरेका छन्। वेस्ट इण्डिजको क्यारिबियन प्रिमियर लीग सीपीएल क्रिकेटमा बारबाडोस हाइडेन्सबाट खेल्दै डी ककले यो उपलब्धि हासिल गरेका हुन्। सेन्ट किड्स एण्ड डेभिस प्याट्रिसिकसँगको खेलमा उनले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाए। यो सँगै 33 वर्षीय क्विन्टन डी कक टी20 क्रिकेटमा 10 वा त्योभन्दा धेरै शतक बनाउने विश्वको 5 औं खेलाड़ी बनेका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डी कक भन्दा अघि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर अजम रहेका छन्। टी20 क्रिकेटमा गेलले 22 र बाबरले 13 शतक बनाएका छन्। क्विन्टन डी ककले टी20 क्रिकेटमा 457 खेलमा 10 शतक र 84 अर्धशतक सहित 12,867 रन बनाएका छन्। उनी टी20 क्रिकेटमा 500 भन्दा धेरै छक्का प्रहार गर्ने विश्वका 13 ब्याटर मध्ये पनि पर्छन्। अरुण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, दृढ़ संकल्पका साथ विपदमा लड्ने प्रतिबद्धता। प्रतिनिधि सभाबाट भोटेको सिबारीबारे विशेष प्रस्ताव पारित, चीनले खुलायो भोटेको सिबारीको बारीले बगाएको सडक। अफगानिस्तान द्वन्दमा 40,000 जनाको ज्यान गएको प्रतिवेदन सार्वजनिक। र क्विन्टन डी ककले विराट कोहली र डेभिड वार्नरको कीर्तिमान बराबरी गरे। हवस् त, अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741। बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टडिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि

0: पेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
1: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: अब त्यहीँबाट जाने
0: लाखे सल्लाह दिएको के पाक त बोले कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
1: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु जचाउन जानु पर्छ काका।
1: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल छ नि काका, 0 फ्रन्ट छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नसा नाक कान घाँटी दम पिनाक तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029575292, फोन नम्बर 98423045019।
6: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 69 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
7: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
8: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी, फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्फा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जुन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1 देखि 5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम, पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुप्रा भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 9852055079, जुनिता राई भोजपुर मोबाइल नम्बर 9852077376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाटी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, संखुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841 50 600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348 40।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069।

0: क्षतिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षतिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षतिज पारीबाट, यादहरू कति कति क्षतिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षतिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षतिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पोख्नुहुनेछ भेत मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहौले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शंखुवा सभा,
1: सपना साखर, मादी नगरपालिका चार, देवढुङ्गा शंखुवा सभा,
0: जीवन फागन, सभा पोखरी गाउँपालिका चार, शंखुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शंखुवा सभा,
0: निशान युङहाङ, मांगसेबुङ गाउँपालिका तीन, तिलाङ,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
0: राज बिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शंखुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस लेवारी शंखुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई ज्यामिरे शंखुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ एक बैसिन्दा शंखुवा सभा हाल कतार,
1: जुनिता चामलिङ राई, फिदिम नगरपालिका पाँच, सरसिउला केराबारी पाँचथर हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक, कुशुवा शंखुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भांगराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजीत जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शंखुवा सभा हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शंखुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शंखुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका पाँच, भोजपुर हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शंखुवा सभा।

0: गुड इभिनिङ अनि नमस्कार। कार्यक्रम सिटिज बारेको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुतमा कार्यक्रम सिटिज बारेको साथमा उपस्थित भइसकेकी छु। लेख बिर्सीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। अझ सजिलोको लागि मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो र अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट हामीलाई संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। आज गर्छु तपाईँ यो समय हामी सँगै हुनुहुन्छ, हामीले तपाईँले भरपूर मात्रामा सुनेर साथ दिँदै हुनुहुन्छ। कार्यक्रम क्षितिज बारेको बसाई आउने गर्दछ हप्ताको तीन दिन आइतबार बुधबार र शुक्रबार राति 8 बजेबाट 9 बजेसम्म तपाईसँग जोडिन्छौ। आजको बसाईमा पनि हामी तपाईसँग नै जोडिनेछौ, तपाईँकै सम्झना सन्देशहरू दिनेछौ। जो जति साथीहरूले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। सहभागिता जनाउनको निम्ति रेडियोको मोबाइल नम्बर रहेको छ 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ। सुनिरहनु भएको छ भने कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। अनि जो साथीहरू प्रवासमा हुनुहुन्छ, प्रवासमा रहनुहुने साथीहरूले हामीलाई व्हाट्सएप मार्फत फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। व्हाट्सएप नम्बर पनि सोही नम्बर हो, यानि कि 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ। प्रवासमा रहनुहुने साथीहरू व्हाट्सएपबाट जोडिनुहोस् र नेपालभित्रै रहनुहुने साथीहरूले चाहिँ सिधा सम्पर्क गर्नुहोला मोबाइल नम्बरमा। र फेसबुक लाइभबाट सुनिरहनु भएको छ होला, कति साथीहरूले फेसबुक लाइभबाट सुन्ने साथीहरूले लाइभको कमेन्ट बक्सबाट पनि सहभागिता जनाउनुहोस्, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ तपाईँले त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। यो बसाईमा तपाईँले आफ्ना आफन्तजन प्रियजनहरूको लागि मिठो सम्झनाको कोसेली छोड्न सक्नुहुन्छ। तपाईँ आफ्ना आफन्तजन प्रियजनबाट निकै टाढा हुनुहुन्छ भने उहाँहरूलाई केही सन्देशहरू छन् भने चाहिँ फोन गरेर चाहिँ उहाँहरूको लागि केही सन्देश छोड्न सक्नुहुन्छ। प्रवासमा रहनुहुने साथीहरूले, घर देशमा रहनुहुने साथीहरू सँगै प्रवासमा रहने साथीहरूको पनि अर्को प्रभाव अर्को देशतिर रहने साथीहरू हुन सक्नुहुन्छ, उहाँहरूको लागि केही सन्देश गर्नको लागि आउन सक्नुहुन्छ। घर देशमा रहनुहुने साथीहरूले तपाईँभन्दा टाढा रहनुहुने साथीभाइ इष्टमित्रहरूको लागि चाहिँ केही सन्देश राख्नको निम्ति कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। अब पनि म ढिला नगरिकन फोन कलतर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट आउनु भएको छ उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
1: हजुर दर्शन नमस्ते, नमस्कार। मेरो घरले सङ्घ सभा भन्नुपर्छ होइन,
0: घर चाहिँ सङ्खुवा सभा। सङ्खुवा सभाको कुन ठाउँ हो नि?
1: तामाफोक भन्नुपर्छ।
0: ए तामाफोक भन्नुपर्छ, अनि तपाईँको शुभ नाम पनि भन्नुपर्छ नि त अब। हजुर नमिता पौडेल भन्नुपर्छ तपाईँको शुभ नाम है। अनि के छ सन्चै हुनुहुन्छ नमिताजी? सन्चै हुनुहुन्छ, ल सधैँभरि आराम रहनुहोस्, सन्चै रहनुहोस्, यस्तै खबर सुन्न पाऊ। अनि नमिताजीले अहिले कार्यक्रम सुनिरहनु भएको छ नि होइन?
1: खोइ आज फर्स्ट टाइम, म त कार्यक्रम त पहिला पनि सुन्थ्यो तर फर्स्ट टाइम कल गरेको, कस्तो डर
0: हो। त्यही त मलाई त्यस्तै त लाग्यो छ। ठिक छ, तपाईँ डराउनु पर्दैन, तपाईँ चाहिँ मसँग डराउनु पर्ने अथवा होइन अब रेडियोमा बोल्दै गर्दा डराउनु पर्ने त्यस्तो केही पनि हुँदैन है, एकदमै निर्धक्कसँगले बोल्नु होला है, यही भन्न चाहन्छु। अनि नमिताजी ल कार्यक्रममा आउनु भएको छ, अब बाँकी बसाइमा

0: त्यस्तो हुनुहुन्छ स्वप्न तारङ, इच्छा तारङ, सप्तमाया तारङ, दीपक तारङ, कृष्ण शर्मा हुनुहुन्छ, अनि पूर्वले आकाश प्रमाण हुनुहुन्छ, अनि यो टाइममा जो जति चाहिँ सप्तमाया गर्नुहुन्छ सबैलाई
1: नमस्ते, बाई बाई साथी हुनुहुन्थ्यो सानो कमला चैनपुरको भन्ज्याङबाट हामीलाई फोन गर्नुभयो र व्यवसायबाट सुन्नु भएको छ। पालो तपाईँको हो, यति बेला अर्को एकजना साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनु भएको छ स्वागत गर्छु। हेलो हेलो नमस्ते हजुर।
2: हेलो रात्रिकालीन नमस्कार मामा।
1: हजुर रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
2: म बोल्दैछु भोजपुरको सिलेसो गरवई हाटबाट, म सुस्मिता नाछिरिङ।
1: सुस्मिता नाछिरिङ भोजपुरको सालफा सिलेसो घर यहाँको हाल कुवेतबाट फोन गर्दै हुनुहुन्छ, के छ खबर, सन्चै हुनुहुन्छ?
2: मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ, सन्चै छु भन्नुपर्छ है।
1: सधैँभरि आराम रहनुहोस्, यस्तै खबर सुन्न पाइरहँ। अहिले भने साथी सम्झिनुहोस् सुस्मिताजी, अनि हामी छुटिन्छौँ।
2: ओके, साथीहरू सम्झिनु पाउँदाखेरि त प्रसन्न, तपाईँले पनि मिठो बोल्नुहुन्छ, तपाईँले गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु, अनि कतिको हुन्छ मेरो बाबा मम्मी सबै हुन्छ होला, मेरो बाबा मम्मीलाई पनि गुड नाइट सुरक्षा पनि, म आरामै छु बाबा मम्मी भन्न चाहन्छु, आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु, अनि गजिन्द्र अनि दाई मौसम रविन्द्र अनि दाई साङ्कर घायल गुरुङ रोमाने तेह्र हुन्छ, उहाँलाई पनि गुटा सुरक्षा पनि भन्न चाहन्छु, अनि सृजना निशा अनि बधै बधैनी सबैजनालाई गुड नाच बुझ पनि भन्न चाहन्छु, अनि मोरङतिर हुन्छ नाना दुर्गा अनि प्यार छोरा युगल नछिरिङ छोरा रिवा दुबै छोरालाई गुड नाच बुझ्छ पनि मिठो माया भन्न चाहन्छु, अनि उदयपुर बहिनी सानो सरकार मनछुरी जयमन्त तिनजनाले गुड नाच बुझ पनि भन्न चाहन्छु, अनि साथीहरू भन्नुपर्दाखेरि माइज्यू हुनुहुन्छ छुट्टै हुन्छ यसरी मिवाङ, उहाँले गुड नाच बुझ्छ पनि माइज्यू भन्न चाहन्छु, अनि साथीहरू भन्नुपर्दाखेरि अस्मि सुताङ अनि सुरज तुम्स राई अनि लिम्बु विजय कृष्ण तामाङ लक्ष्मी काइला अनि प्यारी हुनुहुन्छ सानुमाया शेर्पा, उहाँलाई पनि गुड नाइट सब सबै भन्न चाहन्छु, र जति पनि मैले सुस्मिता नाच्ने भनेर चिन्नुहुन्छ साथीहरू धेरै हुनुहुन्छ है, अनि नाम लिनु सकेमा अनि जति पनि नाम छुटेको साथीहरूलाई पनि गुड नाइट सब सबै भन्न चाहन्छु ल, बाई बाई।
1: हस् नमस्ते, बाई बाई साथी हुनुहुन्थ्यो सुस्मिता नाछिरिङ, भोजपुर सालफा सिलिचोको मित्र, हाल हामीलाई कुवेतबाट फोन गर्नुभयो र छुटिसक्नु भएको छ। पाल्न तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु, नमस्ते।
3: हेलो गुड इभिनिङ, नमस्ते।
1: हजुर गुड इभिनिङ, नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
3: हजुर नेपाल दर्पणमा तिरतम गर्दा अहिलेबाट म पूर्वेली अन्जान असफल आयुष राई।
1: पूर्वेली अन्जान असफल आयुष राई बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ?
3: हजुर म एकदमै फिट एन्ड फाइन छु भन्नुपर्छ, मलाई लाग्यो त्यतातिर एकदमै राम्रै छ भन्नुपर्छ, साथ हजुर लगायत अरुण होल युनिटको खबर के छ, सन्चै हुनुहुन्छ?
1: हजुर हाम्रो खबर त एकदम ठिक छ, आराम छौ, सन्चै छौ असफलजी, समग्रमा सबैलाई ठिकठाकै छ है। अनि कार्यक्रम कसरी सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ कि अरू कुनै एप्सबाट सुन्दै हुनुहुन्छ?
3: फेसबुक लाइभबाट नै सुन्दै थियो, तर ठ्याक्कै सुन्दा सुन्दै प्राविधिक मित्र चाहिँ को हुनुहुन्छ त्यो चाहिँ अलिकति थाहा भएन है।
1: प्राविधिक मित्र चाहिँ को हुनुहुन्छ त्यो चाहिँ थाहा भएन है, प्राविधिक मित्र पनि म आफै हो नि,
3: कमेन्ट अलिक क्याट गरेको थिएँ त्यही भएर अलिक बिर्सेको अवस्था हुन्छ है। के छ हजुर लगायत नेपालतिरको खबर, नयाँ नौलो हजुरको पर्सनली सुनाउनुहोस्।
1: हजुर मेरो पर्सनल्ली चाहिँ एकदमै ठिक छ, आराम छ, सन्चै छ, सबै राम्रो छ मेरो चाहिँ होइन, अनि यता चैनपुरतिर पनि ठिकै छ, राम्रै छ। अब नेपालकै कुरा गर्नुपर्दाखेरि त त्यही हो, अब अस्ति हप्ता दिन आठ दिन जति भयो त्यही हो, र सुहाको बाढीले एकदमै देश शोकमा डुबेको छ यो समय, अरू त त्यही हो, तपाईँलाई पनि थाहा छ नि, तपाईँले पनि मजाले समाचारहरू त हेरिरहनु भएको होला नि होइन?
3: हजुर मजाले नै साथमा सिङ्गो नेपाल रिङ्गिखा छ, अब के गर्नु यो हावाहुरी आगो बाटो त्यस्तो अब थाहा हुँदैन, जति बेला पनि जे हुन पनि सक्छ, हुन्छ अब जति जाने त गइसक्नुभयो, बाँच्ने जति पनि छ सुरक्षितसँगले रहनु होला, साथमा विशेष अब हावाहुरीको क्रम पनि जारी नै छ, अब दिनदिनै आउँछ, आज भन्दै भोलि भन्दै जोकिनु होला है त।
1: सके पनि हुन्छ अब भने साथी सम्झिनुहोस् अनि हामी छुटिन्छौ।
3: हाँ सुन्छ नेपालतिरै रहनु नि मेरो फेरि मेरो फुर्ती सम्झना।

0: बाबा नि शान्त दिदीबहिनीलाई प्लस मान्छ दिनम अनि बाबालाई पनि मिठो सम्झना साथमा धेरै सम्झना अनि माया साथमा सञ्चना छ अनि आशा अपेक्षा पनि गर्न चाहन्छु अनि सर्वप्रथम त यति मिठो बोल्नुहुन्छ सिट भइसकेर अनि हजुर तरुण सुनेर बस्नु नि साथमा यस कार्यक्रमलाई प्रायोजन गर्नुहुने साथीहरू सबैजनालाई मिठो सम्झना प्लस माया हुन चाहन्छु र साथीहरू भन्नुपर्दाखेरि नेपालतिर हुनुहुन्छ मुटु प्रेम तामाङ आशिष लिम्बू र मुटु सन्देश चामलिङले धेरै सम्झना प्लस मिठो माया है भन्न चाहन्छु र साथीहरू हुनुहुन्छ अनि रिता चामलिङलाई रमला सम्पाङलाई हाम्रो बान्ता सीता भण्डारी सीता लिम्बू शान्ता श्रेष्ठ जुनु दिवान तिगेला मामा राजन चेम्चम हाङ लिम्बू रन्जित राईले पनि सम्झना प्लस माया हाम्रो सुशीला विश्व पर्मा स्वानी
1: ओके नमस्ते टेकर बाबाई साथी हुनुहुन्थ्यो रुबेली असफल अन्जना योशी हामीलाई प्रभास युएबाट फोन गर्नुभयो एकदमै धेरै भन्दा पनि धेरै साथीहरूलाई सम्झिँदै यो बसाईबाट छुटिसक्नु भएको छ पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो
2: हेलो रात्रिकालीन नमस्कार
1: हजुर रात्रिकालीन नमस्कार बोल्दै हुनुहुन्छ कुन ठाउँबाट
2: हजुर म धर्मदेवी नगरपालिका चार मामलिङबाट युनिसा तामाङ
1: धर्मदेवी नगरपालिका चार मामलिङबाट युनिसाजी आउनुभयो के छ आराम हुनुहुन्छ युनिसाजी
2: हजुर आराम गुसालै छु भन्नुपर्छ
1: हो लास्टमा देवीले आराम रहनुहोस् यही कामना गर्न चाहन्छु अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ नि होइन
2: हजुर हजुर मजाले सुन्दैछु भनौँ न
1: ओके ल ठिक छ अब साथीहरू सम्झिनुहोस् अनि हामी छुटिन्छौ
2: हजुर मेरो रात्रिकालीन सन्देश राख्नुपर्छ फर्स्टमा हजुरलाई गुड नाइट सर्वस्व पनि भन्न चाहे त्यस्तै गरी मेरो हस्बेन्ड हुन्छ सन्तोष तामाङ कतारतिर उहाँलाई गुड नाइट सर्वस्व पनि सुनाय सम्झना भन्न चाहन्छु अनि प्यारो साथी हुनुहुन्छ सुमिता यासा अनि दिङसा राई भवन मगर जुन्द चामलिङ बहिनी सपना तामाङ सोल्टिनी चन्द्रमाया तामाङ बहिनी लिमा थामी सानो कमला अब लगायत धेरैजना साथीहरू हुनुहुन्छ जसले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ
1: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो युनिसाजी धर्मदेवी मामलिङबाट हामीलाई फोन गर्नुभयो र सबैलाई सम्झिँदै यो व्यवसायबाट छुटिसक्नु भएको छ यति बेला अर्को साथी पनि हुनुहुन्छ लाइनमै स्वागत गर्छु हेलो हजुर रात्रिकालीन नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट सुन सुनिता बेतिनी बाटो बोल्दै हुनुहुन्छ के छ सन्चै हुनुहुन्छ सुनिताजी
3: हजुर एकदम ठिक ठाक छु म त तपाईँलाई कस्तो छ
1: हजुर मलाई पनि एकदम ठिक छ आराम छु सन्चै छु है अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ नि होइन सुनिताजी
3: अहिले भर्खरैबाट सुन्दैछु भनौँ न खाना बनाउँदै थियो टाइमको छलै भएन भर्खरैबाट सुन्दैछु
1: ए भर्खरै खाना बनाउँदै हुनुहुन्छ खाना त बाँकी नै छ उसो भए
3: हजुर एकदमै बाँकी छ अब लगभग पाँचमा आइपुग्छ अब खाना पर्छ अनि हजुर चाहिँ खाना भयो
1: हजुर मेरो त खाना साना भइसक्यो होइन आज मात्र होइन सधैँ नै म योभन्दा अगाडि नै खाना खाइसक्छु
3: हजुर एकदमै अब खाएर आउनुभयो भने नै राम्रो नि त नत्र प्रोग्राम सकिनु अलिक टाइम धेरै गइसक्छ होइन
1: हो नि त्यो चाहिँ साँच्ची नै हो अब तर पनि अब यो खाना खाने पनि आफ्नो एउटा टाइम टेबल नै हुन्छ नि त होइन सधैँभरि कुन टाइममा खाना खाइन्छ त्यही बेला लगभग भोक लाग्छ नत्र त कार्यक्रममा त सकिन्न जस्तो लाग्छ मलाई चाहिँ
3: ठिक छ
1: हजुर ल आउनुभयो खुसी लागेको छ अब साथीले सम्झिनुहोस् सुनिताजी
3: हुन्छ विशेषता तपाईँ लगायत हाम्रो अरुणी मिन्ता तिमीले एकदम मिठो सम्झना शिवरात्री शिवस पनि भने अनि मेरो घर फ्यामिलीमा सम्पूर्णलाई शिवरात्री यसमा कार्यक्रमलाई माया गरेर सुन्दिनु मेरो नाम आवाज सुन्न सक्छु सबै तपाईँले एकदम मिठो सम्झना शिवरात्री शिवस पनि भन्दै छुट्छु ल नमस्ते बाई
1: हस् नमस्ते बाई बाई साथी सुन सुनिता हामीलाई बेतिनीबाट फोन गर्नुभयो उहाँसँग म छुटिसकेकी छु कार्यक्रम क्षितिज पारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ यो बसाईमा तपाईँ धेरै भन्दा पनि धेरै साथीहरूसँग जोडिने जमर्को गरिरहेकी छु मैले पालो तपाईँको हो यति बेला अर्को एकजना मित्र हुनुहुन्छ वाट्सएपबाट आउनुभएको छ स्वागत गर्छु हेलो हजुर रात्रिकालीन नमस्कार को बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम मलेसियाबाट राजवीर हिँ काइला बोल्दै हुनुहुन्छ। के छ यहाँको खबर, सन्चै हुनुहुन्छ नि? ल, सबैभरि ठिकठाक रहनुहोस्, त्यही कामना गर्छौ। यता पनि हाम्रो राम्रो छ, आज मौसम ठिकै ठिकै रह्यो, अहिले शीतल शीतल नै छ, तर पनि अब साँझ पख राति भए कि नजै चैनपुरतिर यति बेला त्यति गर्मी हुँदैन, मौसम एकदम राम्रो छ, ठिकठाक छौ हामी। कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ हजुरले? ल हुन्छ, खुसी लाग्यो। अब साथीहरू सम्झिनुहोस् न है।
4: हुन्छ, अब साथीहरू सम्झनु पर्छ सबैभन्दा पहिला त हजुर लगायत हाम्रो रेडियोहरूलाई एकदम धेरै धेरै सम्झना साथमा गुड नाइट भनेर
1: चाहिँ
4: त्यसै गरी इन्टरभ्यू भन्ने जीवन साथी दिनु बदलमा एकदम धेरै सम्झना साथमा गुड नाइट भन्न चाहन्छु। र केही साथीहरू सम्झनु पर्छ हाम्रो लिम्बू विजय सर हुन्छ, ठुल्दा श्रीराम दाल हुन्छ, वरुण चौधरी हुन्छ, हिमा राई, रमन मोक्तान हुन्छ, हाम्रो सानो सानमा सेप हुन्छ, सानो सपना हुनुहुन्छ, त्यसै गरी सपना तामाङ हुनुहुन्छ, सुनिता चामलिङ राई हुन्छ, दिल्सा राई, सलिम शेर्पा हुनुहुन्छ, सानो कमला, सरु छेत्री, सुनिता गुरुङ, कृष्ण तामाङ हुन्छ, जीवन तामाङ, सुरज राई हुन्छ, हुन्छ सुनुषा लगायत जति पनि मलाई राइज गरेको गाना भनिदिन्छ सम्पूर्णलाई, अब नाम लिन सकिनँ धेरै त अब नाम पनि अब बिर्सि होला, त्यसै गरी
1: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो राजविरही काइला, उहाँसँग म छुटिसकेकी छु, सबै सबैलाई सम्झिँदै व्यवसायबाट छुट्नु भएको छ। पालो तपाईँको हो, यति बेला म फोन कलतर्फ लाग्न चाहन्छु, मित्र हुनुहुन्छ लाइनमा। हेलो,
5: हेलो, नमस्ते, नमस्कार।
1: हजुर नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोसुरबाट वरुण सञ्चले। आज त मैले तपाईँको आवाज चिन्न नै सकिनँ कि कसो हो। के छ खबर, सन्चै हुनुहुन्छ? त्यही त, सदा भन्दा चाहिँ आज तपाईँको आवाज अझ मैले अलिक बढी बोल्ड पाएँ कि, त्यही भएर चाहिँ अर्कै साथी आउनु भयो होला भन्ने लागेको थियो, तर वरुण सञ्चले भन्दाखेरि चाहिँ हँ हो र भन्ने टाइप चाहिँ भयो कि मलाई चाहिँ।
5: हजुर,
1: अनि खानपान भयो अरे, सुतिसक्नु भयो?
5: खाना
1: खाएर, ठिक छ ठिक छ, हुन्छ, कार्यक्रममा फोन लाउनु भएको छ। अब साथीहरू सम्झिनुहोस् वरुणजी,
5: विशेष गरी अब तपाईँलाई अब एकदम गुड नाइट शुभ पनि भन्न चाहन्छु। मेरो एकदम प्रिय साथी आशिष नयन बस्ने बहिनी जिमा राई, यहाँ छेउमै छ भत्री विमल गुरुङ, प्रवीण मगर, हाम्रो भाइ निमा शेर्पा, मेघराज सिराला, सुमु सुनिता, सुनिता कुलुङ, त्रिवेली अक्षताई, जुना लिम्बू, सानु कमला, अनि त्यसै गरी रवनी राजकला हुन्छ, त्रिवेली अक्षताई, सचिव याङ हुनुहुन्छ, अनि त्यसरी सुरज श्रेष्ठ, रोमजी मकान तामाङ, ढकाल धर्मला, सुनी लिम्बू, शिशिर पञ्चाली, कमला मुखिया हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो राजुरी साइला, अनि मुना मुखिया, अनुराधा गुरुङ, भूमिका राई, अनि कृष्ण तामाङ हुनुहुन्छ, कृष्ण घिसिङ तामाङ, जेनिता गुरुङ, समित सैनकुरे भाइ, रचना लामा, अनि हाम्रो अश्विनी सेताङ हुनुहुन्छ, अनि विशाल पौडेल भाइ, सन्तोष काफले, सन्तोष काफले, काली कमल, राजनगर कुरा सरोन विराज, दिलमा राई, सरस्वता पोखरेल, अनि रेखा लिम्बू हुनुहुन्छ, सपना लिम्बू, अदित्या राई हुनुहुन्छ, सचिन न्याङ, श्रीराम दाई, पदम कुलुङ, अमिताई अमृता, याम मगर, ईश्वरी न्याङ, चन्दन कुलुङ, शर्मिला खिला गुरुङ लगायत सबै सबैलाई हुन्छ।
1: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले, भोजुरबाट आउनुभयो, उहाँसँग म छुटे सबै सबै साथीहरूलाई सम्झिँदै व्यवसायबाट छुट्नु भएको छ। पालो तपाईँको हो, अर्को मित्र हुनुहुन्छ वाट्सएपबाट आउनुभयो, स्वागत गरौँ। हेलो, हजुर, रात्रिकालीन दर्शन नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हिमाल चामलिङ बोल्दै हुनुहुन्छ, हामीलाई मलेसियाबाट फोन गर्नुभयो। हजुर हजुर, अनि के छ हिमालजी, आराम हुनुहुन्छ नि?
6: हजुर, एकदम ठिकठाक भन्नुभएको
1: छ। अनि हजुर, हाम्रो खबर एकदम ठिक छ, हाम्रो छौ, सन्चै छौ, समग्रमा सबैलाई ठिकठाकै छ हिमालजी। अनि कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, जोडिनु भएको छ होइन, अरू खबर खबर पनि सबै ठिकठाक छ भनिहाल्नु भयो। ल, अब साथी सम्झिनुहोस् न त है।
6: साथीहरूको
4: विद्यामिनी शेर्पा बिनोबिनी प्रसाद शङ्कर दीपिका मेवान बेनाराम पोर्ताङ दाई भाइ हिमालय सम्झनाहरू हुन्छ अनि सुमिता याका लगायत जो जसले
1: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई हिमाल सामलिङले फोन गर्नुभयो उहाँको घर चाहिँ सभा पोखरी हाल चाहिँ हामीलाई प्रवास मलेसियाबाट फोन गर्नुभयो र छुटिसक्नु भएको छ पालो तपाईँको हो यति बेला अर्को मित्र हुनुहुन्छ लाइनमा उहाँलाई म स्वागत गर्छु हेलो
6: हजुर नमस्कार
1: को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट
6: मेरो घर चाहिँ खोटाङको बारा पोखरी गाउँपालिका हो हाल चाहिँ म लुहाडी गाउँबाट प्रकाश लुइटेली भन्दैछु
1: हजुर प्रकाश लुइटेल सुसेली भन्नुभयो हाल कुन ठाउँबाट भन्नुभयो यहाँले
6: म अहिले काठमाडौँतिर छु
1: काठमाडौँतिर हुनुहुन्छ है यहाँले कार्यक्रम सुन्न पाउनु भएको छैन कि अथवा आज पहिलो पटक सहभागिता गराउनु भयो
6: होइन आज मैले पहिलो पटक सहभागिता गराएको मेरो धेरै साथीहरूले फोन गर्नु
1: हजुर हजुर
6: सुने अनलाइन देखेर साथीहरूले सेयर गर्नु भएको छ यसो सुनेको अनि मलाई पनि फोन गर्न मन लागेर मैले पहिलोचोटि फोन गरेको
1: ए हजुर त्यही त आज तपाईँ पहिलो पटक जोडिनु भयो खास चाहिँ प्रकाशजी हामी यो कार्यक्रममा चाहिँ नेपाल भन्दा बाहिर रहनुहुने साथीहरूले मात्रै वाट्सएपबाट फोन गर्न मिल्ने भन्ने नियम छ होइन त्यो हुँदाखेरि चाहिँ तपाईँ नेपालभित्रैबाट वाट्सएपबाट आउनु भएछ ठिकै छ अब साथीहरू चाहिँ नसम्झिदिनु होला किनभने अन्य साथीहरूले रिसाउनुहुन्छ सुझाव है तल साथी आफै छोडिसक्नु भएको छ जस्तो छ
6: होइन
1: ठिक छ
6: चिन्ने साथीहरूले मलाई चिन्नु पनि हुन्छ म रुल्सको फलो गरेर आउँथे मैले फर्स्ट एउटा भर्खरै मात्रै सुनेको भएर फोन गरेको म क्षमा प्रार्थी छु है त
1: हस् हुन्छ धेरै धेरै आभारी छौ आउनुभयो जोडिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ सुनेर साथ दिनु सिधा सम्पर्क गर्न सक्नुहुन्छ उता मोबाइल नम्बरबाट है त
6: ए हुन्छ
1: ल साथीहरू हुन्थ्यो प्रकाश लिटिल सुसेली खोटाङको बराहा पोखरीका घर हो उहाँको हाल काठमाडौँबाट जोडिनुभयो सम्भवतः आज भन्दा पनि उहाँ आफैले भन्नुभयो आज पहिलो पटक कार्यक्रम सुने र मलाई पनि सहभागिता जनाउन मन लाग्यो सिधा तपाईँले वाट्सएपबाट कल गरे भन्नुभयो ठिक छ पहिलो पटक सुन्ने साथीहरू नियम थाहा नहुने साथीहरू आउन पाइयो तर उहाँहरूलाई हामीले जानकारी गराइसकेपछि पके पनि उहाँले बुझ्नुहुन्छ नि खुसी लाग्छ पालो तपाईँको हो अब भने म फेरि पनि फोन कल तर्फ लाग्न चाहन्छु यति बेला साथी हुनुहुन्छ फोन लाइनमा कहाँबाट को आउनु भएको छ स्वागत गर्छु हेलो
7: हेलो नमस्ते नमस्कार
1: हजुर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ निमा शेर्पा संखुवा सभाबाट संखुवा सभाको कुन ठाउँबाट हो नि निमाजी हजुर हजुर भन्ज्याङबाट आउँदै हुनुहुन्छ के छ अनि कार्यक्रम सुनिरहनु भएको छ हजुरले
7: हजुर मजाले सुनिरहेछु भनौँ न दिदी
1: ल हुन्छ तपाईँसँग त योभन्दा अगाडि पनि मैले कुराकानी गरे हो है ल ठिक छ आउनुभयो कार्यक्रमलाई माया गर्नुहुन्छ र न सहभागिता जनाउनुहुन्छ साथीहरू सम्झिनुहोस् न त निमाजी
7: हजुर साथीहरू सम्झिँदाखेरि अभागी मानिस पढाएर भन्नुपर्छ उसलाई अलिकति बिरामी छ भन्नुपर्छ उसलाई शिष्ट लाग्छ श्रीको क्यामेरा भन्न चाहन्छु त्यसै गरी सानो कमला हुनुहुन्छ मलाई निमा शेर्पा भन्ने सम्पूर्ण चिन्नुहुनेहरूलाई भन्दै म छुटेला दिदी दादालाई
1: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो निमा शेर्पा चैनपुरको भन्ज्याङ खड्काबाट हामीलाई फोन गर्नुभयो र उहाँसँग म छुटिसकेकी छु अब म फेरि पनि फोन कल यता वाट्सएप तर्फ लाग्न चाहन्छु साथी लाइनमा हुनुहुन्छ हेलो हेलो नमस्ते
8: नमस्ते
1: हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
8: म कृष्ण तामाङ
1: हजुर कृष्ण तामाङ बोल्दै हुनुहुन्छ साउदी अरेबियाबाट कि कहाँबाट आउनुभयो तपाईँ त हजुर हजुर अनि के छ खबर खबर आराम हुनुहुन्छ नि
8: आरामै छु
1: भर्खर रुम आइपुग्नुभयो कार्यक्रम आइरहेको छ अनि कल गरे होइन ल ठिक छ कृष्णजी साथीहरू सम्झिनुहोस् अनि हामी छुटिन्छौ
8: साथीहरू सम्झिनु पठाएर सर्वप्रथम त रेडियो हुनुहुन्छ, गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु। अनि त्यसै गरी कुबेतिर हुनुहुन्छ मामु जुनिता जमिङ, उहाँ चाहिँ बिरामी हुनुहुन्छ, उहाँलाई चाहिँ ग्रेजुएसन भन्न चाहन्छु। अनि त्यसै गरी पापा हुनुहुन्छ जीवन थारेन, अनि लिम्बू विजय, मिना चामलिङ, अनि गुनु हुनुहुन्छ, दिल्सा राई, सुनिता गुलुङ, अस्मि सोतङ, सुतता पोखरेल, राजविराई काइला, कविता राई, सुजन थापा, हिमा राई, वरुण चौधरी, समीक शेर्पा हुनुहुन्छ, अनि सानुमाया शेर्पा, सोनिम शेर्पा, सुस्मिता नाथ छिरिङ, राज गले, आशिष बस्नेत, अनि लगायत मलाई कृष्ण ताम भनेर चिन्नुहुने सबैले निस्केर आएको छु। हाम्रो सानो कमला ममा त याका, अनि हाम्रो शिशिर चञ्चले, सुरज श्रेष्ठ, अनि हाम्रो सपना मुटान हुनुहुन्छ, लगायत सबैले निस्केर आएको छु भन्दै बिदा हुन चाहन्छु। हस्त बाई,
1: हस् नमस्ते, बाई बाई। साथी कृष्ण तामाङ, उहाँको नेपाल घर संखुवा सभाको पाँच खबर वाना हाल साउदी अरबियाबाट हामीलाई सम्झिनुभयो र सबै सबैलाई सम्झिँदै यो बसाईबाट सरिसक्नु भएको छ। यो रात्रिकालीन प्रहर तपाईसँग छु, अबको नौ बजेसम्म म तपाईसँग नै रहनेछु। लगभग लगभग आधाउधी समय त हामीले व्यतीत गरिसकेका छौं, बाँकी समय तपाईहरूसँग नै व्यतीत गराउनु छ। अहिले भने कार्यक्रममा एउटा मिठो गीत राख्छु, किनभने तपाईँको लागि केही मिठा गीत संगीतहरू पनि सुनाउनुपर्छ मैले। अहिले भने कार्यक्रममा खेम कल्पना पुन, अनि त्यसै गरेर तपाईँको लागि मुना थापा मगरको आवाज रहेको ए परदेशी फर्किआऊ, नआउ भन कसरी यता मेरो वैश सखियो, तिमी रुदै गाउँबेसी धारीमा, यता म रुदै परदेशी खाडीमा, नभन न फर्क मायालु, मूलको भाका रहेको छ। यो भाका तपाईँको लागि राख्छु, भाका पश्चात फेरि फर्केर आउनेछु, सुन्दै रहनुहोस्।

हजुर नभन न फर्क मायालु यो निकै नै मिठो तपाईँको लागि यो भाका कार्यक्रममा प्रस्तुत गरे कार्यक्रम श्रुति पारीको बसाई तपाईँ सुनिरहनु भएको छ। यो भाका मार्फत मुना थापा र खेम कल्पना पोनले साँच्चीकै वास्तविकता जीवनमा जे हुन्छ नि त्यही शब्दहरू मार्फत यो भाकाबाट व्यक्त गर्नु भएको छ, आफ्नो मनको कल्पनाहरू पोख्नु भएको छ होइन। विशेष गरी कतिपयको ठ्याक्कै नै यो जीवनमा मेल खान जान्छ, यस्तै यस्तै भाकाहरू हुन्छन्। हामीले विशेष गरी नेपाली भाका मौलिक संस्कृतिमा आधारित विशेष गरी नेपाली पहिचान बोकेको भाकाहरू सुन्दै गर्दा वास्तविक जीवनमा मेल खाने दुःख सुख हाँसो रदनका भावहरू समेटिएका हुन्छन्। यो पनि वास्तविक जीवनमा जोजी परदेशीमा रहनुहुने दाजुभाइ दिदीबहिनीहरूको कतिपयको चाहिँ जीवनमा मेल खान जान्छ, यस्तै भावहरू यो भाकामा पुखिएका रहेछन्। साँच्चीकै मिठो लाग्यो तपाईँको लागि प्रस्तुत गरे। कार्यक्रममा धेरै भन्दा धेरै साथीहरूलाई समेट्नु छ, धेरै साथीहरूसँग कुराकानी गर्नु छ, उहाँहरूको सम्झना सन्देश उहाँहरूको आफन्तजन समक्ष पुर्याउनु छ। म फेरि पनि ढिला नगरिकन फोन कलतर्फ लाग्न चाहन्छु। यति बेला वाट्सएपबाट एकजना साथीको आगमन भएको छ, स्वागत गर्छु। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? हजुर भोजपुर घरवै हाल मलेसियाबाट सुजन थापा बोल्दै हुनुहुन्छ। के छ सुजनजी, आराम हुनुहुन्छ नि? हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु होइन। अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन? ल ठिक छ, साथीहरू सम्झिनु सुजनजी, अनि हामी छुटिन्छौँ।

0: हस् नमस्ते छुट्टी आउँ साथी हुनुहुन्थ्यो सुजन थापा, उहाँको घर नेपाल भोजपुर। हाल हामीलाई मलेसियाबाट फोन गर्नुभयो र सुटिनु भएको छ। उहाँसँग कुराकानी गरे तर इन्टरनेटमा केही समस्या थियो होला सायद, उहाँको आवाज हामीले क्लियरली सुन्न सकेनौ अन्तिममा। ठिक छ, अर्को साथीको आगमन भइसकेको छ, स्वागत गर्छु। हेलो हजुर नमस्ते, सेवारो को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: हजुर म भन्नुपर्दा मोरन केराबारी घर भई हाल प्रवास मलेसियाबाट राइटी केराई भन्नुपर्छ। हजुर अनि के छ हजुर लगायत हाम्रो रेडियो अरू यता एफएम दार्जिलिङको खबर अनि खाना भयो हजुरको के भएको छैन हजुर सिस्टर?
0: हजुर मेरो खाना भइसक्यो पिकेजी होइन, अनि म लगायत हामी रेडियो अरुण होल इन्टायर टिमको एकदमै खबर ठिकठाकै छ होइन, सोधिहाल्नुभयो समग्रमा मैले पनि उत्तर दिइहाल्छु, सबै ठिकठाक छ, आराम छौ, सन्चै छौ होइन। अनि पिकेजी
1: हजुर सधैँभरि आराम चलिरहनु होला, यस्तै यस्तै खबरहरू सुन्न पाइयोस् हामीलाई पनि खुसी लाग्छ है त सिस्टर?
0: पक्कै पनि यही आशा गरौँ। हुन्छ अब साथीहरू सम्झिनुहोस् अनि हामी छुट्नुपर्छ।
1: हुन्छ आदिकालीन शुभ सन्देश राख्नु पर्दा यति मिठो अरुण एफएम चलाउनुहुन्छ हजुरको लागि शुभरात्रि गुड नाइट शुभकामना गर्न चाहन्छु, अनि त्यस्तै गरेर टेक्निसियनमा रहेर सपोर्ट गर्नुहुनेलाई पनि सही कामना गर्न चाहन्छु।

0: पनि त्यस्तै गरेर अन्य अन्य साथीहरू हुनुहुन्छ मेरो नामसँग परिचित साथीहरूलाई शुभरात्रि गुड नाइट छोड्दै अहिले चाहिँ हजुरबाट बिदा हुन चाहन्छु। हस् त टेक केयर बाई बाई।
1: हस् नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो मोरङको किरामारी घरमै हाल प्रवासबाट हामीलाई फोन गर्नुभयो र सबै सबैलाई सम्झिँदै व्यवसायबाट छुटिसक्नु भएको छ। म फेरि पनि ढिला नगरिकन फोन कल तर्फ लाग्न चाहन्छु। साथी फोन लाइनमा हुनुहुन्छ। हेलो हेलो नमस्ते हजुर। हेलो नमस्कार हजुर। हेलो ओके साथी लाइनमा हुनुहुन्थ्यो उहाँसँग मैले कुराकानी गर्ने जमर्क गरे अन्य गरे तर उहाँको आवाज सुन्न सकिन सम्पर्क टुटिसक्यो। अर्को मित्र हुनुहुन्छ स्वागत गर्छु। हेलो
2: नमस्ते।
1: हजुर नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? अस्मी सोताङ खानबारीबाट। तपाईँ लक्की हुनुहुँदो रहेछ है अस्मीजी। ठिक छ ठिक छ। अहिलेसम्ममा पाँच पटक कल लगाइसक्नु भयो तर पनि रिसिभ चाहिँ भयो नि त होइन? अनि के छ खबर खबर? खाना साना भइसक्यो तपाईँको?
2: मेरो खबर एकदम ठिक छ। खाना अझै नै भइसक्यो। अनि हजुरको चाहिँ कस्तो छ?
1: हजुर मेरो पनि एकदम ठिक छ। आराम छु सन्चैछु। मैले पनि खाना अगाडि नै खाइसके है। अनि अब साथीहरू सम्झिनुहोस् न अस्मिजी।
2: फर्स्टमा त्यति मिठो प्रोग्राम सञ्चालन गर्नुहुन्छ हजुरलाई गुड नाइट गर्छ पनि भन्न चाहन्छु। अनि है जस्तो रिक्सा लिम्बू अनि त साउदीतिर हुन्छ मेरो हजुर नमिस लिम्बू अनि एकदम धेरै सम्झेको छु गुड नाइट गर्छ पनि भन्न चाहन्छु। अनि एकदमै प्यारे साथी हाम्रो सानो सासिका कुलुङ अनि सुनिम शेर्पा सुनिता गुलुङ अनि दिउसा राई सुनिता आख्याई लिम्बू किन अनि माधव ढुङ्गेल राजबिरा काइला लिम्बू विजय सुरत राई तुम्सा सम्बिनी सरस्वता पोखरेल भाइसी शिर सन्तले कृष्ण तामाङ आशिष नयन बस्ने सुनिता अना छिरिङ सनमाया शेर्पा मिडिया प्रेमी निमो शेर्पा जनकरदल मङ्ग खिल्दा श्री अन्धल रत्न बहादुर थापा भूमिका राई सुनी सुनिता रिमा थामे सरना लेमगर आकाश राई लविष्कार सन्तोष मिसिङ देव दिल्ली खिरिया सपना तामाङ मोक्तान तामाङ मोक्तान अनि अनमोल छेत्री हुनुहुन्छ सन्तोष चाप्ले सुजन थापा घायालङ हेनुमान सुनार सन्देश कुलुङ वरुण चन्दले रञ्जित राई ढकाल दास समीर शङ्कर अनि जति पनि साथीहरूले अहिले जुन जुन माध्यमबाट प्रोग्राम सुनिराख्नु भएको छ सम्पूर्ण साथीहरूले सम्झिरहेछन्ले छिटो जिल्ला गएर है।
1: हस् नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो अस्मि सोताङ हामीलाई खाँदबारीबाट फोन गर्नुभयो र सबैलाई सम्झिँदै व्यवसायबाट सुनिसक्नु भएको छ पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु। हेलो नमस्ते।
0: हेलो रात्रिकालीन अभिवादन झोरले।
1: हजुर रात्रिकालीन अभिवादन अनि झोरले कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
0: हजुर उदयपुर घर भए हाल भारतबाट म राज घले
1: मगर। उदयपुरको मित्र हाल भारतबाट आउनुभयो राज घले मगर के छ सन्चै हुनुहुन्छ नि राजी?
0: हजुर म सन्चै आराम कसैले छु। बरु हजुरलाई कस्तो छ?
1: हजुर मलाई पनि एकदम ठिक छ आराम छु सन्चै छु है। अनि राज्यले कार्यक्रम सुनिरहनु भएको छ नि होइन?
0: हजुर सुन्दैछु अनि फोन पनि ट्राई गर्दै थिएँ लास्ट लास्टमा आएर जाओस् लाउन सफल भयो भनौँ न।
1: ओके ल ठिक छ आउनुभयो खुसी लागेको छ। अब साथी सम्झिनुहोस् अनि हामी छुट्नुपर्छ।
0: ल हुन्छ सर्वप्रथम हजुर लगायत रेडियो अरुण मार्फत यतिखेर छिरिचबारी सुनेर बस्नुहुने सम्पूर्णलाई शुभरात्रि मिठो माया सम्झना भन्न चाहे अनि केही साथीहरूलाई सम्झना राख्नु पर्दाखेरि आज विशेष जन्मदिन परेको थियो भान्जी अमिष्का मगर उहाँलाई चाहिँ जन्मदिनको अनमोल शुभकामना अनि रञ्जना बाङ्गीराई अनि जुनिता चामलिङ उहाँहरू चाहिँ अस्वस्थ हुनुहुन्छ दुवैजनालाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना अनि मिता राजगिरी काइला त्यारिबुन अविनाश सुन्दर राजेश कुलुङ दिवस कुलुङ तीर्थक अनि त्यस्तै गरी सुनिता कुलुङ ढकल धर्मराज राई पिके राई कृष्ण तामाङ अनि राई टिकाराम सुनवार रामलाल सुमन रमला साम्पाङ नाना भूमिका राई प्याकुली गीता गीता राई अनि त्यस्तै गरी हुनुहुन्छ कुमारी मङ्गलावती लगायत साथीहरू धेरै धेरै हुनुहुन्छ सरिना गुरुङ आशिष नयन बस्ने सरसला पोखरेल सबै सबैले शुभरात्रि भन्दै हजुर भने टेक केयर बाबाई।
1: हस् नमस्ते टेक केयर बाबाई। साथी हुनुहुन्थ्यो राज घले मगर हामीलाई फोन गर्नुभयो उहाँसँग म छुटिसकेकी छु। पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा कहाँबाट को आउनु भएको छ स्वागत गर्छु। हेलो हजुर रात्रिकालीन अभिवादन को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? बिपिन राई भोजपुरबाट भन्नुभयो है बिपिनजी?
3: हजुर हजुर।
1: ए अनि के छ सन्चै हुनुहुन्छ नि? ल सधैँभरि आरामको सल रहनुहोस् यस्तै खबर सुन्न पाऊ अनि आज

0: अब यो कार्यक्रमबाट ज कसलाई सम्झिनुहुन्छ साथीहरू सम्झिनुहोस् न नमस्ते साथी विपिन राई भोजपुरबाट हामीलाई फोन गर्नुभयो र छुट्नु भएको छ पालो दबाएको हो यति बेला अर्को साथी हुनुहुन्छ व्हाट्सएप मार्फत आउनु भएको छ स्वागत गर्छु हेलो हजुर रात्रिकालीन नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट भोजपुर घर हाल मलेसियाबाट सुरजी आउँदै हुनुहुन्छ के छ आराम हुनुहुन्छ नि सुरजी
1: हजुर म एकदम आराम कुशल छु अहिलेको समयमा ड्युटीतिर छु अनि प्रोग्रामको साथमा भन्नुपर्छ हजुरहरूको सबै ठिकठाक
0: रहेछ
1: मैले सोधी पनि रहेन
0: पक्कै पनि मजाले यहाँले कार्यक्रम सुनिरहनु भएको छ होइन अनि यस विषयमा तपाईँ आफै जानकार हुनुहुन्छ त्यो भएको हुँदा चाहिँ तपाईँले सोध्न चाहनु भएन ठिक छ अब साथीहरू सम्झिनुहोस् अनि हामी छुट्टिनुपर्छ
1: आजको कार्यक्रम मार्फत साथीहरू सम्झनु पर्दा म हजुर लगायत रेडियो अरुण इन्टर टिमलाई धेरै धेरै सम्झन अनि गुड नाइट शुभ छ पनि भन्न चाहन्छु अनि त्यस्तै साथीहरूको नामै लिनुपर्दा सर हुनुहुन्छ तीर्थ तराई रमन मुक्तान तामाङ योगिमियाङ लिम्बू छिरिङ योन्जन लिम्बू विजय राजगिराई काइला रञ्जित राई भाइ विपिन रुम्दाली अनि कृष्ण तामाङ सर हुनुहुन्छ अनि पूर्वली आकाश राई सर हुनुहुन्छ भने अनु शेर्पा अस्मी सोतङ राजकला कुलुङ सानुमाया शेर्पा अनुसभिक्षिक राई ईश्वरी मेयङ सरस्वता पोखरेल सुनिता कुलुङ काली कमला वलिम लिम्बू प्रतिमा स्पर्शी पुष्पाञ्जली राई अनिता नखोक सन्ध्या थोमा नाना भूमिका राई सोनी भुजेल सोनिम शेर्पा सरिना गुरुङ युनिका बस्नेत पिमा थामी मिडिया प्रेमी राई अनिसा इन्डिया प्रेमी निमो शेर्पा करिना मगर सपना तामाङ मुक्तान सुमित्रा पाखिन तामाङ शैली सोनिया कुलुङ रोशनी चामलिङ राई दिलदुखी लिएर रा, अनमोल छेत्री लगायत मलाई सुरज राई तुम्छ भनेर चिन्नुहुने सबै सुविधा भन्दै हजुरको बसेरबाट छुट्टिन चाहे नमस्ते शुभरात्री
0: नमस्ते शुभरात्री साथी हुनुहुन्थ्यो सुरज राई तुम्छ भोजपुरको मित्र हाल मलेसियाबाट हामीलाई फोन गर्नुभयो र व्यवसायबाट छुटिएर जानुभएको छ पालो तपाईँको हो तपाईँ धेरै साथीहरूलाई जोड्ने जमर्कोमा छु यति बेला अर्को एकजना साथी हुनुहुन्छ फोन कल मार्फत आउनु भएको छ स्वागत गर्छु हेलो नमस्ते
2: हेलो नमस्ते
0: हजुर नमस्ते नमस्ते सन्चै हुनुहुन्छ
2: हजुर म एकदम ठिकठाक छु आशिष नयन काठमाडौँबाट
0: आशिष नयन काठमाडौँबाट तपाईँको अरूको भन्दा अलिक एक्स्ट्रा आवाज लाग्छ है के छ खबर अहिले कार्यक्रम सुनिरहनु भएको छ होइन
2: सुनिरहेको थिएँ म सुन्न चाहिँ सुनिरहेको छु यसो अलिअलि किचनतिर धन्दा पनि गर्दै अनि घरतिर फोनमा बोल्दै थिएँ अनि सुन्न चाहिँ सुनिरहेको फोन फेरि लगाउनु पर्यो भने ठ्याक्कै अब
0: 45 आउनुभयो खुसी लागेको छ अब साथीहरू सम्झिनुहोस् अनि हामी छुट्टिन्छौ
2: हुन्छ विशेष गरी हजुरलाई शुभरात्रीको कामना गरे
0: थ्याङ्क यू सो मच
2: स्वागतम सुन्दै हुनुहुन्छ होला भुवन सुन्दा सुन्दैछ मेरो बहन चन्चनी भोजपुरबाट उनलाई शुभरात्री शुभ छ पनि अनि यस्तो निराज ढकाल लिम्बू अनि मैले दिन सारा इनामबाट त्यस गरी सरस्वता पोखरेल अनि कमला मुखिया मुना मुखिया सुर्जना मुखिया हाम्रो पूर्वी नाथमै अनि सोनिम शेर्पा अस्मी सोताङ त्यस गरी हाम्रो प्रवीण मगर निमा शेर्पा भाइहरूलाई सम्झना बहिनी अलागि सुन्ता खुलुङ अनि जिना राई अनि राज घले मगर त्यस गरी हाम्रो कृष्ण तामाङ अनि जीवन खाबेन अनि लाइट टङ्क क्याट अस्कला स्कुललाई मिस्टर निर्मला अनि चञ्चली खुलुङ शर्मिला अनि चामी निर्मला मित्राले अनि अब सबै छोरी विशेष गरी नाम छोरीका सबै सबै साथीहरूलाई सम्झना शुभरात्री भन्दैछु है
0: नमस्ते साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो आशिष नयन काठमाडौँबाट उहाँसँग म छुटिसकेकी छु हेलो तपाईँको हो यति बेला म व्हाट्सएप मार्फत आउनु भएको छ एकजना साथी उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
3: नमस्ते नमस्कार
0: हजुर नमस्ते नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट
3: इन्डियाबाट
0: राइनी सुदीक्षा हाल इन्डियाबाट है तपाईँ माङपेवाको साथी है सुदीक्षाजी?
3: हजुर पक्कैमा नि हुनुपर्छ है।
0: ए अनि तपाईँ इन्डियातिर चाहिँ कहिले पुग्नुभयो नि?
3: म त इन्डियातिर गएको 5-6 महिना जति भयो भन्नुपर्छ।
0: ए धेरै भइसकेछ है। अनि इन्डिया त अब के कामको सिलसिलामा जानुभयो क्या रे है? ठिक छ ठिक छ। कार्यक्रम सुन्न पाउनुहुन्छ नि? ठिक छ ठिक छ। फोन लाउनु भएको छ अब साथीहरू सम्झिनु सुदीक्षाजी।
3: हुन्छ साथीहरू सम्झिनु पर्दा फर्स्ट दिदी हजुरलाई नै अब गुड नाइट सुबह पनि भन्न चाहिँ अब धेरै लङ टाइम पछि बोल्नु पनि भाइ एकदम खुसी लाग्यो भन्न चाहिँ साथी भन्नुपर्दा अब नेपालतिर हुनुहुन्छ मेरो छोरी प्यारी अम्बियाको मैले धेरै सम्झिरहेको छु छिन्दी भन्न चाहेँ। अनि जसले मलाई
0: नमस्ते बाई बाई। साथीहरूलाई नि सुदीक्षा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभयो भारतबाट। उहाँसँग म छुटिसकेकी छु, समय एकदमै छोटो छ, अन्तिममा एकजना साथी लिन्छु। वाट्सएप मार्फत धेरैबाट कल लाउनु भएको थियो उहाँले, उहाँको कल अन्त्यमा लिन्छु, छोटो कुराकानी गर्छु। कहाँबाट को आउनु भएको छ? नमस्कार हजुर।
4: हेलो रात्रिकालीन नमस्ते।
0: हजुर रात्रिकालीन नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
4: म अनुष्का शेर्पा।
0: अनुष्का शेर्पा बोल्दै हुनुहुन्छ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? चैनपुरको मित्र हाल रोमानियाबाट। अनि अनुष्का जी त रोमानिया हुनुहुन्छ है अहिले?
4: हजुर रोमानिया।
0: ओके ल ठिक छ। कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन अहिले? ओके ल ठिक छ, समय छोटो छ, अन्तिममा फोन रिसिभ भएको छ तपाईँको, साथीहरू सम्झिनुहोस्।
4: साथीसँग घर परिवार सबैजनालाई मिठो सपने कामना गर्छु। छोरी आरे अनि जति पनि मलाई अनुष्का खानु भने सबैलाई रातिकाली
0: हस् नमस्ते बाई बाई। साथी अनुष्का शेर्पा हामीलाई फोन गर्नुभयो चैनपुरको मित्र हाल प्रवास रोमानियाबाट आउनुभयो, उहाँसँग म सुटिसकेकी छु। अब भने चाहिँ मैले थप साथीहरूलाई जोड्न सक्दिनँ किनकि कार्यक्रम क्षितिज पारीको लागि भनेर छुट्याइएको निर्धारित समयले नेटो काटि नै सकेको छ। तसर्थ यो समयमा तपाईँले जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो अनि कार्यक्रममा सहभागिता जनाउनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद भन्नै पर्छ। विशेष गरी यो कार्यक्रमको फेसबुक लाइभबाट धेरै साथीहरूले सुनेर साथ दिनुभएको छ, कमेन्ट बक्सबाट पनि धेरै साथीहरूले सहभागिता जनाउनु भएको छ, यो कार्यक्रममा चाहिँ प्रतिक्रिया दिइरहनु भएको छ। सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूका कमेन्टहरू वाचन गर्न नपाए तापनि तपाईँहरूका कमेन्टहरूलाई हामीले नियालिरहेका हुन्छौँ। धेरै साथीहरूलाई फोन कल मार्फत मार्फत जोड्नुपर्ने हुँदा कमेन्टहरू चाहिँ हामी लिन सक्दैनौ, तर पनि तपाईँको सहभागिताको निम्ति धेरै धेरै धन्यवाद छ। अनि यो कार्यक्रमलाई धेरै साथीहरूले पनि सेयर गरेर साथ दिनुभएको छ। सुनिम शेर्पाले धेरैभन्दा पनि धेरै धेरै ग्रुपहरूमा चाहिँ आज सेयर गरेर साथ दिनुभएको छ। जीवन थाविनले पनि यो कार्यक्रमलाई सेयर गर्नुभएको छ। राजवीर हेकाइलाले पनि माया गरेर सेयर गर्नुभएको छ। लिम्बू विजयजीले पनि धेरै ग्रुपहरूमा सेयर गर्नुभएको छ। त्यसै गरेर सुरज राई तुम्साले पनि यो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभएको छ। तपाईँ सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ। अनि तपाईँ जो जसले एक घण्टाको अवधिभर हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतामा विशेष धन्यवाद। र विशेष गरी यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको कार्यक्रम क्षितिज पारीबाट छुटिएर जाँदै गर्दा कार्यक्रमको अन्त्यमा तपाईँको लागि यो निकै नै मिठो गीत रहेको छ तपाईँको निम्ति छोड्दै म तपाईँकै साथै कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, शुभरात्री। सुबह सपने।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 AM
3: अहिले बिहानको 5 बज्यो।

0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोड फोन नम्बर 542052।

हरिबोल हरिबोल हरिबोल हरिबोल सबले हरिबोल वैकुण्ठमा जानलाई मनको झोका खो हरिबोल हरिबोल

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।